शुभ प्रभात सम्पूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्ज र प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो मंगलबार सन् 2026 सालको अगस्त 18 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको भदौ 2 गते। समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि आजको अधिवेशन लिएर यहाँहरू समक्ष उपस्थित भइसकेका छौं। सर्वप्रथम यहाँहरूलाई हार्दिक अभिवादन। उद्घोषिका म छिरिङ डोमा, साथमा प्राविधिक मित्र सचिन लोहागन र उहाँका साथीहरू अनि प्रसारण सहयोगी कल्पना छेत्रीको तर्फबाट।

समय सबैभन्दा ठूलो गुरु हो, किनभने यसले सिकाएको पाठको फिर्ता लिने मौका हामीले पाउने गर्दैनौ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौ।

आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले समय नै सबैभन्दा ठूलो औषधि विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुनादा निवासी कुमार योञ्जनज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।

नमस्कार सम्पूर्ण श्रोताहरूमा, आजको यस कार्यक्रममा मेरो वार्ताको विषय रहेको छ समय नै सबैभन्दा ठूलो औषधि। समय अनि मानव जीवनको दुर्लभतालाई सम्झाउँदै रामचरित मानसमा वर्णित यो चौपाई अत्यन्त उपयुक्त ठहर्छ। बडे भाग मानुष तन पाव सुदुर्लभ सब ग्रन्थ न गाव साधन धाम मोक्ष कर द्वार पाइन जेहि परलोक सवार। अर्थात् मनुष्य शरीर बडौ भाग्यले प्राप्त हुन्छ जुन शरीर पाउन देवताहरूका लागि पनि दुर्लभ बताइएको छ। यो शरीर मुक्ति पाउने साधन हो, अतएव यो दुर्लभ मनुष्य जुनीलाई केवल भोक विलासमा मात्र नबिताएर जीवनलाई सार्थक तुल्याउनु पर्दछ। मनुष्य जीवनमा समय सर्वोपरि छ, अनमोल छ। यसलाई न त किनेर पाउन सकिन्छ, न त साँचेर नै राख्न सकिन्छ। जीवनमा कति रोग वा घाउ यस्ता हुन्छन् जसलाई मलम औषधिले निको पार्न सकिन्छ, कोही चोट वा पीडा यस्ता हुन्छन् जसलाई कुनै शब्द वा भाषाले शान्त पार्न सकिँदैन, अनि जीवनमा केही यस्ता कठिन अति कठिन प्रश्नहरू पनि हुन्छन् जसको उत्तर वा समाधान तत्काल प्राप्य हुँदैन। यस्ता क्षणहरूमा मानिस निराश भएर सोच्ने गर्दछन् कि यो कष्टपीर कहिले निको हुँदैन। तर प्रकृतिको एक मौन चिकित्सक निरन्तर आफ्नो कार्य गरिरहेको हुन्छ, अनि त्यो हो समय। समयले न त कसैलाई केही माग्छ, न त कुनै शुल्क लिन्छ औ न कुनै किसिमको भेदभाव नै गर्छ। यसले त बस बिस्तारैसित मनको सुललाई शान्तिको लेप लगाइदिई बस्छ। आज जुन दुःख असहनीय लाग्छ त्यही समय सालमा स्मृति बन्छ। आज जुन परिस्थितिले हामीलाई सताइरहेको नष्ट विनष्ट गरिरहेको प्रतीत हुन्छ त्यसैले भोलि हामीलाई अधिक धैर्यवान परिपक्व र सशक्त बनाउँछ। यसैले भनिन्छ नि, समय केवल घडीको काँटा भएर चल्नु मात्र होइन तर जीवनका घाउहरूलाई जाति पार्ने, प्रेरणा दिने, आपद विपद सङ्कटलाई सुख शान्ति र खुसीमा परिवर्तित गरिदिने, भनौँ दुःख हरिदिने एक अदृश्य शक्ति हो समय। रोग व्याधि बिमारहरूको औषधि औषधालयमा पाइन्छ भने मनको गहिरो घाउहरूको सबैभन्दा ठुलो औषधि समय हो। टाइम हिल्स अल उन्स, अर्थात् समय नै हरेक दुःखको दवाई हो। काल सर्वस्य वेशजम, समय नै हर समस्याको सबैभन्दा ठुलो औषधि हो। अर्थात् दुःख पीडा सङ्कट शोक तथा कठिन परिस्थितिहरू समय अनुसार बिस्तारो कम्ती वा समाप्त भएर जान्छ। टाइम इज द बेस्ट हिलर, अर्थात् दुःख पीरमा नआत्तिएर संयमका साथ बस्नाले समय सँगसँगै ती पीडा व्यथा वेदनाहरू पनि लुप्त भएर जान्छन्। अब पछिताए त क्या होत जब चिडिया चुक गए खेत, हातबाट समय पुत्केर गएपछि अवसर पनि सँगसँगै जान्छ, पछि पस्ताउनु बाहेक केही लाभ हुने छैन। कुनै पनि कार्य उचित समयमा नै सम्पन्न गर्नपर्छ। यदि विद्यार्थी वर्षभरि नपढेर त्यसै समय बिताएर बस्यो भने परीक्षामा पश्चाताप गर्न बाहेक दिमागमा अरू केही रहँदैन। समय कतिको मूल्यवान रहेछ भन्ने कुरा सन्त कवि कबीरदासले आफ्नो प्रत्यक्ष अनुभव व्यक्त गर्दै आफ्नो दोहा अथवा साफीमा सरल प्रकारले यसरी सम्झाएका छन्। कल करे सो आज कर, आज करे सो अब, पल मे परलाई होयगी बहुरी करोगे कब। अर्थात् भोलि गर्ने काम आजै गर अनि आज गर्ने काम अहिले नै गर। पल भरमा प्रलय हुन सक्छ, भरे भोलि के हुन्छ कसैले भन्न सक्दैन। कवीरको यो गहन र ओजस्वी बानी भौतिक साथै आध्यात्मिक उन्नतिका लागि अमृत सम्मान छ। विशेष गरी विद्यार्थी शिक्षार्थीहरूका निम्ति प्रेरणाका स्रोत हुन्। कुनै पनि काम भोलि भनेर टार्नु हुँदैन। कवि भानुभक्त आचार्यले पनि कारागारका अधिकारीहरूलाई क्रोध तथा विनय मिश्रित भावमा सम्झाउँदै भोलि भोलि भन्दै सब घर बिति गयो बक्सियोस आज झोली भनी कविता रचना गरेका थिए।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ समय नै सबैभन्दा ठुलो औषधि विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ कुमार योञ्जन ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।
1: एक नीति श्लोक अनुसार काख चेष्ट बक्को ध्यानम स्वान निन्द्र तथैव च अल्पाहारी गृह त्यागी विद्यार्थी पञ्च लक्षणम। समयसित सीधा सम्बन्धित यो श्लोक विद्यार्थीहरूका निम्ति रामबन औषधि हुनेछ कि कागको जस्तो निरन्तर चेष्टा, बकुलाको जस्तो एकाग्रता, कुकुरको जस्तो सजग र चनाखो निद्रा, अल्प आहार भन्नाले संयमित र सन्तुलित आहार तथा गृह सुख सुविधा र मोहदेखि केही टाढा रहेर विद्यार्जन गर्नले सफलता पाइन्छ। समयको महत्त्वबारे इङ्गित गर्दै भगवान बुद्धले आफ्ना शिष्य भिक्षुगणले यसरी सम्झाएका थिए। हे भिक्षुगण, सूर्यास्त भयो, एक दिन बित्यो, जीवन अनमोल सृष्टिको श्रीपेश सरह हुँदाहुँदै पनि यसलाई नश्वर वा क्षणभङ्गुर मानेर चिन्तन मनन निदध्यासन गर्ने आफूलाई सन्यासी मान्छन् भने सम्झ, मृत्यु एक दिन अझ नजिक आइरहेको छ। अहिलेसम्म तिमीहरूले ध्यान गरेका छैनौ, ज्ञानको दीपक जलाएका छैनौ, एक दिन अझ बितेर गयो, के थाहा भोलिको बिहान देख्न पाउँछ या पाउँदैन। यो रात जीवनको अन्तिम रात हुन सक्छ, अत राति सुत्न अघि र रात मर्न अघि सधैँ ध्यानमा बस। कसले जान्दछ भोलि बिहान हुन्छ कि हुँदैन। यदि मृत्यु आयो भने पनि ध्यानावस्थामा आउनेछ, तब जीवन रूपान्तरित हुनेछ, फेरि जन्म मरणको चक्रमा पिसिनु पर्दैन। यस गाथाबाट प्रत्येक पल घडी दिन वर्षको महत्त्वलाई दर्शाएको बुझिन्छ। समय पुनर्जन्म स्वर्ग नर्कको चेत भएका कवि भानुभक्त आचार्यको भक्तमाला कविताको एक पद्य पढ्नु नै पर्याप्त हुन्छ। गयो बालाकालको भय पनि यसै बालरसले, यसै रीतले यौवन पनि बितिगयो मोहवशले, भयो वृद्ध अवस्था अझ पनि भजिँदैन मनले, कसो गर्नन् ख्वामित मकन यमका दूतहरूले, घडी दिन पक्षै मास ऋतु अयन यै काल गतिले, घट्यो आयु मेरो विषय अझ खोज्दैछ मतिले, कृपानाथ हे स्वामी अब कसरी संसार तरुँला, कृपा राख्य जावस नतर्त अनाथ बीच परुँला। समय हुँदा हुँदै जप तप ध्यान धर्म भक्तिभाव नगरेको हुनाले वृद्ध अवस्थामा आइपुग्दा समेत मन विषय बास्नमा लिप्त रहेको हुन्छ, अथवा जीवनको अन्तिम क्षणमा यमदूतको यातना प्रताडनाको भयले कवि त्रसित छन्। यो कविताको सन्देश केवल कविको लागि मात्र नभएर समस्त मानवलाई हो। समय रूपी अमृतको रसपान समयमै गर्नुपर्छ, पूर्ण रूपेण यसको पालन गर्नुपर्दछ, तब संसार तर्न सहज हुनेछ। यो मर्त्यलोकमा मानव जीवनसित फगत वर्ष महिना ऋतु सप्ताह दिन घन्टा मिनट सेकेन्ड मिलिसेकेन्ड मात्र तादात्म्य रहेको छैन, अपितु हामीले फेर्ने प्रत्येक श्वास नै अमूल्य छ। प्रत्येक

श्वास कण कणमा घट घटमा ईश्वरको नाम ईश्वरको शक्ति रमण गरिरहेको हुन्छ। यसर्थ एक श्वास पनि खेरो नफाली सुमिरन गर्नपर्छ भन्ने जोर कबीरदासको साफीले अझ स्पष्ट पार्छ। श्वास श्वास सुमिरन करो वृथा श्वास मत खोए।

हर पल हर क्षण अहोरात्र ईश्वरको नाम जपेर मुक्ति लाभ गर्नु नै मनुष्यको परम लक्ष्य हो। उखानले नै भन्छ, सत्सङ गरे स्वर्गवास, कुसङ्गत गरे नर्कवास। अत समयको राजा, समयको डाक्टर वैद्य, समयको सद्गुरु काम लाग्ने हुन्छ। समय कहिले राजा भएर, कहिले डाक्टर वैद्य, कहिले गुरु बनेर मानवलाई मार्गनिर्देशन गरिरहेका हुन्छन्।

बगेको खोला, बोलेको बानी, हातबाट छुटेको गोली वा बाण फर्केर कहिले आउँदैन। यसरी नै बितेको समय कहिले फर्केर आउँदैन। एक वयस्क मान्छेले बाल्यावस्थाको स्मरण गर्न सक्छ, तर त्यो बालकपन फर्केर आउँदैन। एक वृद्ध मानिसले यौवनावस्थाको मिठो कल्पना गर्न सक्छ, तर त्यो जवानीको रूप रङ उमेर फर्केर आउँदैन। समयलाई न त किन्न सकिन्छ, न साँचेर नै राख्न सकिन्छ। यसै कारण यो अनमोल समयलाई चिनेर बुझेर सदुपयोग गर्नुपर्छ। समयलाई चिनेर आफ्नो जीवनलाई सार्थक तुल्याउनुपर्छ। प्रत्येक व्यक्तिको हातमा आफूलाई यशस्वी, तपस्वी, वैभवशाली, बलशाली, सफल र असल महान बनाउने एउटा अचूक औषधि छ, अनि त्यो औषधि हो समय। प्रत्येक सुनौलो बिहान प्रकृतिको मूल्यवान उपहार लिएर आउँछ, ती उपहारलाई सदुपयोग गरिहाल्नुपर्छ। टाइम एन्ड टाइट वेट फर नन, हरेक व्यक्तिको लागि सुनौलो अवसर आउँछ, तर कसैलाई पर्खँदैन। प्रत्येक प्रातःकाल इस वन्दनाबाट सुरुवात गर्छौँ भने पुरा दिन कुनै न कुनै सृजनात्मक कलात्मक कर्ममा लागि पर्नु नै मानिसको चाहना सपना पुरा हुनु हो। समयको उचित लाभ नउठाउने मानिस साँच्चै लम्फू र भुसको थैली सरह हुन्छन्। कर्मसँगै समयको महत्त्व बुझ्नेहरूले ठिकै भनेका छन् कि हराएको सम्पत्ति उद्योगद्वारा पुनः प्राप्त गर्न सकिन्छ, बिर्सिएको विद्या पठन पाठन गरेर फेरि याद गर्न सम्भव हुन्छ, बिग्रिएको स्वास्थ्य औषधि उपचारले पुनः स्वास्थ्य लाभ गर्न सकिन्छ, तर गुमाएको समय सदाको लागि जान्छ। यश आर्जन, धनार्जन, ईश्वर स्तुति, परोपकार उपकार, ध्यान धर्म आदि कुशल कर्महरू उमेर बल तागत हुँदाखेरि नै, अर्थात् एक शब्दमा भन्ने हो भने समय हुँदा नै प्राप्त गर्नपर्छ। समय बितेपछि पछुताउ गर्नुबाहेक अन्य केही पनि हातमा साथमा रहँदैन। लोक प्रचलित उक्ति अनुसार दाउका चुका फेर मारे, समयका चुका शिर मारे, अर्थात् एउटा अवसर चुके भने फेरि अर्को अवसर आउन सक्छ, तर समय वा काल हातबाट एकपल्ट चुकेपछि शिरमा हात राखेर पछुताउ गर्नुबाहेक अरू केही प्राप्त हुने छैन। प्रचलित संस्कृत सुभाषित अनुसार गते शोको न कर्तव्यौ, भविष्यम नैन्व चिन्तयेत, वर्तमानेन कालेन वर्तयन्ति विचक्षणा, अर्थात् बितेको समयप्रति शोक गर्नु उचित हुने छैन, भविष्यको चिन्ता पनि गर्नु छैन। विवेकी मानिस वर्तमान समयलाई सम्मान गर्दै, समुचित प्रयोग गर्दै जीवन रथलाई आफ्नो गन्तव्यतर्फ सफलतापूर्वक पुर्याउँदछन्। महाभारतमा पनि भनिएको छ, स्व कार्य मध्य कुर्वित पूर्वाह्ने, चाप रहिन्न कम नहि प्रतीक्षते मृत्यु, कृतमस्य न वा कृतम, अर्थात् भोलि गर्ने काम आजै गर, दिनको उतारार्धको काम

0: पूर्वार्धमा गर्नु नै उचित हुनेछ किनकि पृथ्वीले मानिसको काम पुरा भयो वा भएन त्यो हेरिबस्दैन। उपसंहारमा यही भन्न सकिन्छ कि समय केवल घडीको काँटा झै निरन्तर चल्नु मात्र होइन अपितु जीवनलाई अलङ्कृत पार्ने सुसज्जित बनाउने एक मौन चिकित्सक हो। यसले असफलताहरूबाट सिक्ने अवसर दिन्छ अनि जीवनका अनुभवहरूबाट हामीलाई परिपक्व बनाउँछ। समयलाई व्यर्थमा खेर जान दिनु अर्थात् गुमाउनु नै वास्तवमा जीवनलाई व्यर्थमा गुमाउनु हो। बितेको समय न धनले किन्न सकिन्छ न त प्रार्थना गरेर नै फर्काउन सकिन्छ। अत अतीतको पश्चातापमा डुब्नु र भविष्यको चिन्ता गर्न छोडेर वर्तमान समयको सदुपयोग गर्नुपर्छ किनकि समय भनेको अवसर पनि हो, गुरु पनि हो, उपचार पनि हो। र यसैले भनिएको छ, समयभन्दा ठुलो कुनै चिकित्सक छैन, धैर्यभन्दा ठुलो कुनै औषधि छैन, वर्तमानभन्दा मूल्यवान कुनै समय नै छैन। यसैले स्पष्ट रूपमा भन्न सकिन्छ, समय नै सबैभन्दा ठुलो औषधीय शक्ति हो।
1: रचा है सृष्टि।

थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो समय नै सबैभन्दा ठूलो औषधि विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो सोनादा निवासी कुमार योञ्जन ज्यूले। साथमा सुन्नुभयो विभिन्न भक्तिमय संगीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय सीमा समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौँ। तितिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मञ्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै आजलाई बिदा चाहन्छौँ। हवस् त नमस्कार।

यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति खेतीपाती बारे सल्लाह अन्तर्गत सयपत्री फुलको खेती सम्बन्धी जानकारी दिइरहेका छौँ। सयपत्री फुलको खेती गर्नु अघि फुलको असल थरीहरूको जोगाड गर्न अति आवश्यक छ। बिजन राख्दा फुलको थुङ्गा ठुलो भएको बिजन छान्नुपर्छ। थरीहरूमा रहेको छ पहेँलो सयपत्री, हल्का पहेँलो र गुजमुजे। वैशाख महिनामा सयपत्री फुलको बियार राख्नुपर्छ। बियार बनाउँदा एक दुईपल्ट राम्ररी खनखान गर्नुपर्छ। बियार 4 फुट चौडाई अनि 6 फुट लम्बाइ भएको हुनुपर्छ। बियारमा पानी जम्न दिनु हुँदैन, त्यसकारण कुलोको बन्दोबस्त हुनुपर्छ। बियारमा गाईको पाकेको मल अथवा कम्पोस्ट सार प्रयोग गर्नुपर्छ। बियारमा बिउ छरेको 1 वा 1.5 महिनापछि बिरुवा तयारी हुन्छ। बिरुवा तयार हुन अघि नै सयपत्री फुल लगाउने ठाउँको राम्ररी खनजोत गर्नुपर्छ। सयपत्री फुलको लागि जमिनको तयारी अरू फुलहरूलाई जस्तो गर्नु पर्दैन। खालि रोप्नु अघि खाडल खाडलमा गोबर मल हालिदिए त्यसै सप्रिन्छ। तरै पनि गोबर मलसित एल्डिन 5% अथवा

एल्ड्रिक्स 5% धुलो पाउडर मल्छी त मिसाएर लगाए कमिला धमिला अथवा खुम्ले किरा लाग्न पाउँदैन। हाम्रा कृषक दाजुभाइहरूले सयपत्री फूललाई बारीको डिल अथवा कान्लामा लगाउने पनि गर्छन्। तर यो फूललाई राम्रै बारीमा मलजल लगाएर खेती गरे निश्चय नै दसैँ तिहारमा अरूको घर घरमा गएर माग्ने आवश्यकता पर्दैन। वैशाख महिनामा लगाएको सयपत्री फूल ठिक असोज कार्तिक महिनामा ठक्कमक्क फुल्छ। सयपत्री फूललाई छाजनको जरुरत पर्दैन, तरै पनि साह्रै सेपिलो ठाउँमा सयपत्री फूल सप्रिँदैन। सयपत्री फूलको खेती गर्नु सजिलो छ अनि जस्तो ठाउँमा पनि ढकमक्क फुलिरहेकै हुन्छ। र यहाँहरूले जानकारी पाउनुभयो सयपत्री फूलको खेती सम्बन्धी।

प्रबल थापाको शर्मा सुन्नुभयो यो आधुनिक गीत। आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत। यहाँहरू सम्पूर्णमा म छिरिङ डमाको तर्फबाट। श्रोता, भक्ति संगीत केवल गीत संगीत मात्र होइन, यो आत्मसन्तुष्टि र शान्तिको प्रतीक पनि हो, जसले मनलाई शान्त मात्र होइन बौद्धिक विकासमा पनि सहायता गर्दछ। यसर्थ यहाँहरूको मन अनि मस्तिष्कलाई शान्त

0: भजन सुन्दै हुनुहुन्थ्यो अनुप जलोटाको स्वरमा। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। झारखण्डमा जेपीएससी र जेएसएससी उम्मेद्वारहरूको 24 दिनको विरोधपछि राज्य सरकारले जेएसएससी सीजीएल परीक्षा 2024 र एजेन्सी टीडीपीएलद्वारा आयोजित सबै परीक्षाहरू रद्द गरेको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नयाँ दिल्लीमा चेकपोइन्ट सफ्टवेयरका सीईओ नादव जफरीरसँग भेट गर्नुभयो। भारतका सेना प्रमुख जनरल धीरज सेठलाई नेपाली सेनाको मानद जनरलको

0: बैंक प्रदान गरिएको छ। हिमाचल प्रदेशमा भारी वर्षाका कारण 87 वटा सड़कहरू बन्द भएका छन् र नयाँ दिल्लीमा भइरहेको बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनशिपमा भारतीय खेलाड़ीहरूले जीतको साथ शुरूआत गरेको छ। अब समाचार विस्तारमा झारखण्डमा जेपीएससी र जेएसएससी उम्मेद्वारहरूको 24 दिनको विरोधपछि राज्य सरकारले जेएसएससी सीछीएल परीक्षा 2024 र एजेन्सी टीटीपीएलद्वारा आयोजित सबै प्रतिस्पर्धात्मक परीक्षाहरू रद्द गरेको छ। मुख्यमन्त्री हेमन्त सोरेनले हिजो साँझ विशेष मन्त्री परिषदको बैठकपछि यो निर्णयको घोषणा गर्नुभयो। राज्य सरकारले 2014 देखि झारखण्ड लोक सेवा आयोग र झारखण्ड कर्मचारी चयन आयोगद्वारा आयोजित भर्ती परीक्षाहरूको व्यापक अनुसन्धानको आदेश पनि दिएको छ। विद्यार्थी नेता पीयूष कुमारले यो निर्णय केवल पहिलो पाइला भएको बताउनु भएको छ। उहाँले 11औंदेखि 13औं जेपीएससी परीक्षा र सीबीआई अनुसन्धान सम्बन्धी विरोध प्रदर्शन विद्यार्थीहरूको माग अझै बाँकी रहेको बताउनु भएको छ।
1: पूरे तरीके से इसका ऑपरेशन होनी चाहिए। जो हमें जानकारी सीबीएल को लेकर हम लोग के समक्ष बताया गया और उस तथ्यों को समझ बुझने के बाद कैबिनेट ने जैसे सीबीएल को भी रद्द करने का निर्णय लिया।
0: विद्यार्थीहरूले बाँकी मागहरूमा छलफल गरेपछि आफ्नो अर्को कार्यनीति तय गर्ने घोषणा गरेका छन्। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नयाँ दिल्लीमा चेक पोइन्ट सफ्टवेयरका सीईओ नादव जफरीसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री गोयलले भन्नुभयो उहाँहरूले भारतमा कम्पनीको बढ्दो उपस्थितिको बारेमा छलफल गर्नुभयो, जसमा अनुसन्धान र विकासको विस्तार र भारतको डिजिटल सार्वजनिक पूर्वाधारको सुरक्षा गर्न एआई आधारित सुरक्षाको प्रयोग समावेश छ। केन्द्रीय मन्त्रीले निप्पोन लाइफ इण्डिया असेट म्यानेजमेन्ट का प्रबन्ध निदेशक र सीईओ सन्दीप सिक्कासँग पनि भेट गर्नुभयो। उहाँहरूले खुद्रा लगानी बढाउने र भारतीय बजारहरूमा विश्वव्यापी पूँजी आकर्षित गर्ने अवसरहरूबारे छलफल गर्नुभयो। दिल्ली सरकारले स्नातक स्नातकोत्तर र सुपर स्पेशलिटी मेडिकल सीटहरूको चरणबद्ध विस्तार मार्फत चिकित्सा शिक्षा क्षमता विस्तार गर्ने तयारी गरेको छ। यस योजना अन्तर्गत सरकारले ग्रीनफिल्ड परियोजनाहरू अवस्थित संस्थाहरूको ब्राउन फिल्ड विस्तार र स्नातकोत्तर र उन्नत चिकित्सा कार्यक्रमहरूको विस्तार समावेश गर्ने 3-स्तरीय प्रयास अप्नाउनेछ। यस पहलको एक भागको रूपमा हाल निर्माणाधीन प्रत्येक मेडिकल कलेजहरूको लागि 150 एमबीबीएस सीटहरू प्रस्ताव गरिएको छ। इन्दिरा गान्धी अस्पताल द्वारका र गुरु गोविन्द सिंह अस्पतालसँग सम्बद्ध, जसले गर्दा स्नातक स्तरमा 300 नयाँ सीटहरू थपिनेछन्। डाक्टर बीएसए मेडिकल कलेज एन्ड हस्पिटलमा एमबीबीएस भर्ना क्षमता 125 200 पुर्याउने र मौलाना आजाद इन्स्टिट्युट अफ डेन्टल साइन्सेसमा बीटीएस सीट संख्या 50-70 पुर्याउने प्रस्ताव पनि गरिएको छ। स्नातकोत्तर शिक्षाको सन्दर्भमा एमएएमसीमा स्नातकोत्तर सीट संख्या 260-295 र एमएडीएसमा 22-42 पुर्याउने प्रस्ताव छ। थप रूपमा बीएसए मेडिकल कलेजको लागि 24 नयाँ स्नातकोत्तर स्थित प्रस्ताव गरिएको छ। भारतका सेना प्रमुख जनरल धीरज सेठलाई नेपाली सेनाको मानद जनरलको र्याङ्क प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो काठमाडौँको शीतल निवासमा आयोजित एक समारोहमा उहाँलाई यो सम्मान प्रदान गर्नुभयो। नेपालका उपराष्ट्रपति राम सहाय प्रसाद यादव, विदेश मन्त्री सुशीर खनाल, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपाली सेना र सरकारका वरिष्ठ अधिकारीहरू यस अवसरमा उपस्थित थिए। जनरल धीरज आइतबार नेपाली सेना प्रमुख जनरल अशोक राज सिग्दलको निमन्त्रणामा नेपाल पुग्नु भएको थियो। यो मानद जनरलको र्याङ्क प्रदान गर्ने परम्परा सन् 1950 शुरू भएको थियो। यस अभ्यास अन्तर्गत भारत र नेपालले एक अर्काका सेना प्रमुखहरूलाई मानद जनरलको र्याङ्क उपाधि प्रदान गर्छन्। जनरल धीरज सेठले द्विपक्षीय सैन्य सम्बन्ध बढाउने विषयमा जनरल सिग्दलसँग छलफल गर्नुभएको छ। उहाँले भारतीय दूतावासमा राजदूत नवीन श्रीवास्तवलाई पनि भेट्नुभयो र दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ पार्ने विषय

लेखन त म के छ कसले जान्ने छ र जसिन्जनको यो सुन्दर शब्द रचनामा सुन्नुभयो यो गीत भने संगीत थियो पेमा लामाको अनि गायक कलाकार वैशाली लामाको र यो गीत सँगै अब पनि शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम संगीत प्रभा र यस कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ लाक्पा छिरिङ तामाङको स्वरमा शब्द दिलकश विद्याभूषण तामाङको अनि संगीत रविन्द्र सुन्दासको

पराय भए घरको देउता, बुढेसकालमा न यता न उता, बारी न बिरुवा न मुरी तोरी, आमा बाउलाई त बराबरी छोरा होस्या छोरी।

श्रोता, हामी कार्यक्रमको अन्ततिर छौँ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ विनम सिंहको स्वरमा, शब्द अनि सङ्गीत गोविन्द खतानीको।

0: यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामीहरू समक्ष उपस्थित हुने नै छौं, तर अहिलेलाई भनिदिनुहोस् विदा यस कार्यक्रमबाट। कार्यक्रम संगीत प्रवाह।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका उषा किरण। विषय रहेको छ सूर्यको गतिसँगै महादेशहरू पार गर्दै भारतको तिरंगाले एक ऐतिहासिक र विश्वव्यापी रिले सफलतापूर्वक सम्पन्न गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजित हर घर तिरंगा 2026 अन्तर्गत सूर्यपथ तिरंगा अभियान एक विशेष विश्वव्यापी पहल हो। यसले फिजीबाट भारतीय समय अनुसार बिहान 1:30 बजे शुरू भई उदाउँदो सूर्यको गति पछ्याउँदै सान फ्रान्सिस्कोसम्म 54 भारतीय मिशन तथा पोस्टहरूलाई जोडेर तिरंगाको प्रतीकात्मक यात्रा गराएको छ। फिजीको शोभाबाट बिहान 1:30 बजे शुरू भएको तिरंगा क्रमिक रूपमा न्यूजील्याण्ड, अस्ट्रेलिया, जापान, कोरिया गणराज्य, चीन, इण्डोनेशिया, भियतनाम, सिंगापुर, मलेसिया, थाइल्याण्ड, म्यानमार, बंगलादेश, भूटान, नेपाल, श्रीलंका र मालदिव्स हुँदै अघि बढ़्यो। त्यसपछि रिले अफ्रिका र युरोप पुग्नु अघि उज्बेकिस्तान, ओमान, यूएई, कतार, कुवेत र साउदी अरेबिया सहित मध्य र पश्चिम एसिया हुँदै पश्चिमतिर जारी रह्यो। प्रत्येक क्रमिक जण्डो तलनले भारतको स्वतन्त्रता दिवसको विश्वव्यापी उत्सवमा अर्को अध्याय चिन्ह लगायो। त्यसपछि यात्रा इथोपिया, रूस, केन्या, इजरायल, इजिप्ट, दक्षिण अफ्रिका र युरोप पार गर्दै लाटभिया, जर्मनी, इटाली, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, संयुक्त अधिराज्य, स्पेन, मोरक्को र आइसल्याण्ड हुँदै अगाडि बढ्यो। त्यसपछि तिरंगाले अटलान्टिक पार गर्दै ब्राजिल, त्यसपछि यात्रा इथोपिया, रूस, केन्या, इजरायल, इजिप्ट, दक्षिण अफ्रिका र युरोप पार गर्दै लाटभिया, जर्मनी, इटाली, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, संयुक्त अधिराज्य, स्पेन, मोरक्को र आइसल्याण्ड हुँदै अगाडि बढ्यो। त्यसपछि तिरंगाले एटलान्टिक पार गर्दै ब्राजिल, सुरिनाम, गुयाना, अर्जेन्टिना, त्रिनिदाद र टोबागो, डोमिनिकन गणराज्य, संयुक्त राज्य अमेरिका, कोलम्बिया, क्यानाडा, जमैका, पेरू र मेक्सिको हुँदै अमेरिका पुग्यो। रिलेको सान फ्रान्सिस्कोमा राति 8:30 बजे निर्धारित अन्तिम विश्राम लियो। सूर्यपथ तिरंगाले यसरी 19 घण्टासम्म बढ़ी समय र 54 मिशन पोस्टहरूमा झण्डो उत्तोलन समारोहहरूको एक उल्लेखनीय श्रृंखला सृजना गरेको छ। प्रशान्त महासागरमा दिनको पहिलो उज्यालोदेखि उत्तरी अमेरिकाको साँझको आकाशसम्म तिरंगाले प्रतीकात्मक रूपमा सूर्यसँगै यात्रा गरेको छ, जसले राष्ट्रिय गौरव, एकता र भारतको विश्वव्यापी उपस्थितिको सन्देश बोकेको छ। यस उत्सवको एक परिभाषित विशेषता भनेको राष्ट्रिय झण्डोत्तोलनसँगै सामूहिक सांस्कृतिक अभिव्यक्ति हो। यस पहलले यस वर्ष मनाइन्दै गरेको भारतको राष्ट्रिय गीत वन्दे मातरमको 150 वर्षलाई पनि विशेष अनुनाद दिन्छ। विश्वव्यापी रिले हर घर तिरंगा 2026 एक भाग हो, जुन भारत र विदेशमा अभूतपूर्व सहभागिताका साथ मनाइन्दैछ। यो पहलले तिरंगालाई भौगोलिक सीमाभन्दा बाहिर लैजान र भारतीयहरू जहाँ गए पनि उनीहरूका लागि गौरवको साझा प्रतीक बनाउन खोजेको छ। सूर्यपथ तिरंगा मार्फत राष्ट्रिय झण्डा विभिन्न समय क्षेत्रहरूमा उत्सवहरूलाई जोड्ने धागो बनेको छ। एक तिरंगा एक यात्रा, भारतको भावनामा एकताबद्ध संसार। यो पहलले हर घर तिरंगामा भारतीय डायस्पोरा र विदेशमा भारतका मिशन र पोस्टहरूको बढ़दो सहभागितालाई पनि प्रतिबिम्बित गर्दछ। प्रशान्त टापुहरूदेखि युरोप, अफ्रिका र अमेरिकासम्म तिरंगा फहराउनु र वन्दे मातरम र जनगण मनको सामूहिक गायनले भारत र यसको विश्वव्यापी समुदाय बीचको स्थायी भावनात्मक बन्धन प्रदर्शन गर्दै उत्सवको साझा क्षण सृजना गरेको छ। सूर्यपथ तिरंगा विश्वभरका जनतासँग भारतको कालातीत सम्बन्धको दृश्य र प्रतीकात्मक अभिव्यक्तिको रूपमा खड़ा छ। सूर्य पूर्वबाट पश्चिमतिर सर्दै जाँदा तिरंगाले आफ्नो मार्ग पछ्याउँछ, भारतको गौरव, सम्पदा र भावनालाई महादेशहरूमा बोकेर। यसरी सूर्यपथ तिरंगा ग्लोबल रिलेको पहिलो संस्करण अब समाप्त भएको छ।
0: अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेका छौं आकाशवाणी दिल्ली केन्द्रको समाचार।
2: एक जमाने में हुकुम सिंह को घर वाले कुरकुरदास बुलाते थे क्योंकि लाइट पंखे चालू देखते ही वो सब पर चिल्लाने लगते थे।
3: अरे रमुआ, ये पंखा क्यों खुला छोड़ा? बिजली का बिल क्या तेरा बापू भरेगा?
2: पर आज उन्हें सब प्यारे लाल बुलाते हैं क्योंकि जब से उन्होंने सोलर पैनल लगवाया है तब से मीटर की सुई भी चैन से सोती है और हुकुम सिंह भी। पीएम सूर्य घर मुफ्त बिजली योजना आज ही रजिस्टर करें pmsuryaghar.gov.in पर।
4: हर घर सूर्य घर।
5: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं मुनीश शर्मा। मुख्य समाचार। झारखंड में जारी विद्यार्थियों के विरोध प्रदर्शन के बाद राज्य सरकार ने JSSC, CGL परीक्षा और निजी एजेंसी TDPL द्वारा संचालित सभी अन्य भर्ती परीक्षाएं रद्द की। अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप ने भारत की मतदाता पहचान प्रणाली की प्रशंसा की, इसे अमेरिका के चुनाव विनियमों को और सख्त बनाने के लिए आदर्श बताया। भारत आज नई दिल्ली में 12वीं ब्रिक्स पर्यावरण मंत्रियों की बैठक की मेजबानी करेगा। भारत के सेना प्रमुख जनरल धीरज सेठ को काठमांडू में राष्ट्रपति रामचंद्र पौडेल ने नेपाल आर्मी के मानद जनरल का रैंक प्रदान किया। मौसम विभाग ने आज झारखंड में अत्यधिक तेज वर्षा का रेड

हामी त्यहाँ जान्छौँ जहाँ अरू जानु डराउँछ। समुद्र जतिसुकै दुर्गम वा उथलपुथुल किन नहोस्, जतिसुकै भयानक किन नहोस्, किनकि यदि हामी त्यहाँ गएनौँ भने समुद्रमा जीवनको अस्तित्व समाप्त हुनेछ, र यदि समुद्रको अस्तित्व समाप्त भयो भने हामी पनि समाप्त हुनेछौँ। यो भनाइ हो पल वाट्सनको। आफ्नो करियर आफ्नो सबै कुरा जोखिममा पार्ने मान्छे, आफ्नो सम्पूर्ण जीवन समुद्री जीवको संरक्षणका लागि समर्पित गर्ने मान्छे, हजुर यो कथा हो पल वाट्सनको। आज रङबिरङको संसार कार्यक्रममा उहाँकै जीवनलाई समेट्न चाहन्छौ। नमस्ते, म छिरिङ डोमा तपाईँहरू समक्षमा। पल वाट्सनको जन्म 2 डिसेम्बर 1950 सालमा क्यानाडाको टोरेन्टोमा भएको थियो। सानै उमेरदेखि उनको जनावर र प्रकृतिसँग गहिरो सम्बन्ध थियो। उनी प्रकृतिको मनोरम दृश्य र हरियालीप्रति आकर्षित हुन्थे भने जनावरहरूलाई खुबै मन पराउँथे। एक दिन यस्तो भयो कि उनको सम्पूर्ण जीवन नै परिवर्तन भयो। उनले केही सिकारीहरूलाई एउटा बिबर मारेको देखे। त्यो जनावर धेरै पीडामा थियो र उनलाई एकरो

भइरहेको थियो, मानो मलाई बचाऊ, मलाई सहायता गर भने जस्तो। त्यति बेला उनी मात्र 9 वर्षको थियो। यो दृश्यले, यो क्षणले ऊभित्र एउटा योद्धा सृजना गर्यो। जति उनको उमेर बढ्दै गयो, त्यति उनी प्रकृतिप्रति आकर्षित हुँदै गए। प्रकृति र पशुहरूप्रति उनको आकाङ्क्षा र माया अझ बलियो भयो। 1971 सालमा पल ग्रिनपिसको संस्थापक सदस्यहरूमध्ये एक बने। ग्रिनपिस त्यो संस्था थियो जसले समुद्रमा बस्ने जीवहरूलाई सुरक्षित राख्ने काम गर्थ्यो, विशेष जीव जन्तु तस्करीहरूबाट। पहिले त उनलाई यो ठाउँ उपयुक्त जस्तो लाग्यो, जस्तो उनी चाहन्थे, प्रकृति र पशुहरूलाई सुरक्षित राख्न। तर यस संस्थामा उनले आफूले चाहे जस्तो प्रदर्शन गर्न सकेन। यो संस्थाले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा विश्वास राख्थे। यो संस्थाले पहिले शान्तिपूर्वक पशु तस्करहरूसित बसेर सम्झाउने गर्थे, नमाने सबूतको रूपमा भिडियो बनाएर कोर्टमा लगेर पशु तस्करीहरूलाई सजा दिने काम गर्थे। तर यो प्रक्रिया एकदमै लामो थियो। त्यतिन्जेल पशु तस्करीहरूले समुद्री जीव, व्हेल, डल्फिन र अन्य जीवलाई मारिसक्थे, जसलाई मारेर उनीहरूले ती जीवहरूको पखेटा, दाँत, छाला आदि बेच्ने गर्थे। यो देखेर पल चुपचाप बस्न सकेन। पल अर्कै स्वभावका थिए। धेरैजसो कार्यकर्ताहरूले शान्तिपूर्ण विरोध प्रदर्शनमा विश्वास गरे तापनि पलको निम्ति त्यो पर्याप्त थिएन। उनको लागि व्हेल मरेको हेर्नु र केवल विरोधको चिह्न बोकेर बस्नु समुद्री जीवको निम्ति कुनै न्याय थिएन। उनी समुद्री जीव हत्या रोक्न उचित कार्यवाही गर्न चाहन्थे। अन्तत उनी ग्रिन पिसबाट बाहिरिए र 1977 सालमा पलले आफ्नो संस्था सी सेफर्ड कन्जर्भेसन सोसाइटी सुरु गरे। यो संस्थाको एउटै उद्देश्य थियो, समुद्री जीवनको रक्षा गर्नु। सी सेफर्ड प्रसिद्ध भयो आफ्नो साहसी र आक्रामक रणनीतिका लागि, अथवा भनौ हिंस्रक प्रवृत्तिको कारण। यो संस्थाले शान्तिपूर्वक होइन तर व्हेलमाथि आक्रमण गर्ने जहाजहरूलाई ध्वंस गर्थे र कहिलेकाहीँ सिकारीलाई रोक्न उनीहरूले सिकारीको जहाजको बाटोमा अवरोध उत्पन्न गर्थे भने कहिलेकाहीँ आफ्नै जहाज सिकारीहरूको जहाजसँग ठोकाउन पनि पुग्थे। उनीहरूले मानिसहरूलाई कहिले हानि पुर्याएन, तर उनीहरूले त्यो सबै गरे जसले समुद्री जीवनलाई बचाउन सहायता गर्छ। अवैध माछा मार्ने र व्हेल सिकारीहरूलाई पछ्याउने सी सेफर्डको सफलताका कथाहरू अविस्मरणीय छन्। एउटा अभियानमा उनीहरूले दक्षिणी महासागरमा अवैध जापानी व्हेल सिकार गर्ने गतिविधिलाई रोकेका थिए। यस अभियानमा उनीहरूले 100 व्हेललाई बचाएका थिए। अर्को, उनीहरूले पश्चिम अफ्रिकामा विशाल अवैध माछा मार्ने सञ्जालहरू उजागर गरेका थिए। उनीहरूले थन्डर नामक जहाज पनि फेला पारेका थिए, जुन अवैध रूपमा वर्षौंदेखि माछा मार्दै थिए, र त्यो जहाज इन्टरपोलको मोस्ट वान्टेड सूचीमा थियो। 3 महासागर पार गर्दै लामो पिछा परेपछि सी सेफर्डले यसलाई घेरा हाल्यो, तर यसलाई समात्नु अघि नै चालक दलले जहाजलाई छिन्नभिन्न पार्यो र डुबायो। तर सी सेफर्डले यी सबै कुरा रेकर्ड गरिरहेका थिए र तिनीहरूको अपराध उजागर गरे। यी कार्यहरूले गर्दा मीडिया र सरकारको ध्यान उनीहरूप्रति आकर्षित भयो। धेरै पर्यावरण दलहरूले उनीहरूको प्रशंसा गरे भने कति शक्तिशाली देशहरू र कम्पनीहरू उनीहरूबाट खुसी थिएनन्। विशेष गरी जापान उनीहरूबाट असन्तुष्ट थियो, कारण जापानबाट धेरै विद्यार्थीहरू व्हेलको शोध कार्यको नाम गरेर हजारौंको संख्यामा व्हेल मार्ने गर्थे। पलको समुद्री जीव हत्या रोक्ने हिंसात्मक प्रक्रियाले जीव तस्करीहरूमा ठूलो बाधा उत्पन्न भइरहेको थियो। सबैजना पलको यो तरिकासँग सहमत भएनन्। धेरै सरकारले यसलाई खतरनाक भने। यिनीहरूको लागि पल खलनायक जस्तै बने। कोस्टारिका जस्ता देशहरूले पनि उनलाई अपराधी, आतंकवादी भने। यहाँसम्म कि उनको विरोधमा मुद्दा पनि लगाएको थियो।

2012 मा कोस्टारिकाको अनुरोधमा पललाई जर्मनीमा पक्राउ गरियो अनि उनको घरमै नजरबन्द राखियो, तर उनी त्यो नजरबन्दबाट भागे। पल आफ्नो स्थान परिवर्तन गर्दै केही वर्षसम्म हिरे, तर लुकेर बस्दा पनि उनले आर्टिकदेखि अन्टार्क्टिकसम्म विश्वभरि समुद्री फेरा गोठालाहरूको सञ्चालनको नेतृत्व गरिरहे। पछि सबै कुरा शान्त भएपछि उनी आफ्नो देश फर्किए। समयसँगै सी सेफर्टभित्र भिन्नताहरू बढ्दै गए। आन्तरिक असहमति बढ्दै गएपछि 2022 पलले सी सेफर्टबाट राजीनामा दिए। उनले नयाँ सुरुवात गरे, क्याप्टन पल वाटसन फाउन्डेसन खोलेर, र जोन पल देउरिया द्वितीय नामक एउटा नयाँ जहाजबाट समुद्री जीव उद्धार अभियान फेरि सुरु गरे। आज पनि उनले आफ्नो लडाई जारी राखेका छन्। उनी भन्छन् कि हरेक वर्ष लाखौं समुद्री जीवहरू मारिन्छन्, व्हेलदेखि डल्फिनसम्म, कछुवादेखि सार्कसम्म। अवैध माछा मार्ने काम चलिरहेको छ र जलवायु परिवर्तनले महासागरलाई न्यानो बनाइरहेको छ, अनि कोरल चट्टानहरूलाई ब्लिज गरेर प्रजातिहरूलाई हानि पुर्याउने कार्य भइरहेको छ। यसलाई रोक्न हामीले अहिले नै पाइला चालेनौ भने बचाउनको निम्ति केही पनि बाँकी रहने छैन। उनको यो भनाइमा प्रकृति प्रेम र समुद्री जीव जन्तुको सुरक्षाको चिन्ता स्पष्ट रूपमा देख्न पाइन्छ। पललाई पक्राउ गरियो, देशबाट निर्वासित गरियो, बदनाम गरियो, तर उनले कहिले हार मानेनन्। यदि साहस र दृढ विश्वास छ भने एउटा व्यक्ति सरकार बिना पनि सम्पूर्ण राष्ट्रसँग लड्न सक्छ भन्ने उनको जीवनले बताउँछ। उनको संघर्षले समुद्री जीव जन्तुको संरक्षण र वातावरणीय चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको छ। पल वाटसनले वन्यजन्तुका रक्षकहरू, फ्रेन्ड्स अफ द वुल्फ, फन्ड फर एनिमल्स, रोयल सोसाइटी फर द प्रोटेक्सन अफ एनिमल्स र सियरा क्लब लगायत धेरै अन्य संस्थाहरूसँग संलग्न भएर पशुहरू र वातावरणप्रतिको आफ्नो प्रेम साझा गरेका छन्। वन्यजन्तु साथै समुद्री जीव जन्तु संरक्षणको उनको प्रयासको लागि उनलाई जेनेसिस पुरस्कार, जर्ज एचडब्ल्यू बुस डेली पोइन्ट अफ लाइट अवार्ड र अमेरिकन सिटिजनसिप अवार्डबाट सम्मानित गरिएको थियो। उनलाई एनिमल राइट्स हल अफ फेममा पनि समावेश गरिएको छ। वाटसनका धेरै पुस्तकहरूमा सेफर्ड अफ द सी, ओसन वरियर र सिल वर्स समावेश छन्। वित्तचित्त वाटसनमा उनको जीवनको वृत्तान्त प्रस्तुत गरिएको छ। यसर्थ पल वाटसनको जीवन कथा सुन्दा उनको जीवनबाट हामीले प्रकृति र जीव जन्तुप्रति जिम्मेवार बन्नुपर्छ भन्ने शिक्षा पाउन सक्छौ। रङ बिरङको संसार कार्यक्रममा आज पल वाटसनको जीवनको रङ यहाँहरूले सुन्नुभयो। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र अहिलेलाई आज्ञा चाहन्छौ, कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा। नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटीटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। कार्यक्रम योजना अब यहाँहरू समक्ष लिएर आएका छौं भने यस कार्यक्रममा आज हामी यहाँहरूलाई प्रधानमन्त्री सुरक्षा बीमा योजना विषय केही जानकारी दिनेछौ, साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौ र कार्यक्रमको शुरूआत भने मनोरञ्जनबाट नै गरिरहेका छौं। स्वीकार्नुहोस्।

0: बदलो बदलो आदत बदलो।
1: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
0: बदलो बदलो आदत बदलो। अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।
2: अब जानकारी तरफ लागू विषय प्रधानमंत्री सुरक्षा बीमा योजना। यो योजना भारत सरकार द्वारा नागरिकहरूलाई सस्तो दरमा दुर्घटना बीमाको सुविधा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको सामाजिक सुरक्षा योजना हो। यो योजना विशेष गरी निम्न तथा मध्यम आय भएका मानिसहरूका लागि अत्यन्त उपयोगी मानिन्छ। दुर्घटना अचानक हुने भएकाले त्यसबाट हुने आर्थिक क्षतिबाट व्यक्ति तथा परिवारलाई सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य हो। प्रधानमन्त्री सुरक्षा बीमा योजना भारतमा 9 मई 2015 शुरू गरिएको हो। यस योजनाले दुर्घटनाका कारण हुने मृत्यु वा अपाङ्गताको अवस्थामा बीमित व्यक्ति वा उनका परिवारलाई आर्थिक सहयोग प्रदान गर्छ। ब्याङ्क वा पोस्ट अफिसको बचत खाता भएका योग्य व्यक्तिहरूले यस योजनामा सहभागी हुन सक्छन्। यस योजनाको विशेषता भनेको यसको बीमा शुल्क अर्थात प्रिमियम निकै कम हुनु हो। त्यसैले आर्थिक रूपमा कमजोर वर्गका मानिसहरूले पनि सहज रूपमा दुर्घटना बीमा प्राप्त गर्न सक्छन्। यस योजना अन्तर्गत दुर्घटनाका कारण बीमित व्यक्तिको मृत्यु भएमा 2 लाखसम्मको बीमा रकम प्रदान गरिन्छ। दुर्घटनाका

कारण दुवै आँखा वा दुवै हात खुट्टाको स्थायी पूर्ण अपङ्गता भएमा पनि 2 लाखसम्मको रकम उपलब्ध हुन्छ। एउटा आँखा वा एउटा हात खुट्टाको स्थायी अपङ्गता भएमा 1 लाखसम्मको बीमा सुविधा प्राप्त हुन्छ। यसरी दुर्घटनाबाट प्रभावित व्यक्ति वा उनको परिवारलाई कठिन समयमा आर्थिक सहायता मिल्छ। यस योजनाको वार्षिक प्रिमियम निकै सस्तो छ। हालको प्रिमियम प्रतिवर्ष 20 रुपियाँ रहेको छ। प्रिमियम सम्बन्धित ब्याङ्क वा पोस्ट अफिस खाताबाट स्वचालित रूपमा कटौती हुने व्यवस्था हुन्छ। बीमा अवधि सामान्यतया 1 वर्षको हुन्छ र प्रत्येक वर्ष नवीनीकरण गर्नपर्छ। योजना निरन्तर राख्न आवश्यक प्रिमियम खाताबाट कटौती हुन पर्याप्त रकम उपलब्ध हुनुपर्छ। प्रधानमन्त्री सुरक्षा बीमा योजनामा सामान्यतया 18 वर्षदेखि 70 वर्षसम्म उमेर भएका ब्याङ्क वा पोस्ट अफिस खाताधारकहरू सहभागी हुन सक्छन्। सहभागी हुनका लागि सम्बन्धित ब्याङ्क वा पोस्ट अफिसमा योग्य बचत खाता हुनु आवश्यक हुन्छ। एक व्यक्तिले सामान्यतया एउटा मात्र ब्याङ्क वा पोस्ट अफिस खाता मार्फत यस योजनाको सदस्यता लिन सक्छ। आजको समयमा दुर्घटना जुनसुकै बेला वा जोसुकैलाई हुन सक्छ। सड़क दुर्घटना, कार्यस्थलमा हुने दुर्घटना तथा अन्य असामयिक घटनाले परिवारको आर्थिक अवस्था कमजोर बनाउन सक्छ। यस्तो अवस्थामा प्रधानमन्त्री सुरक्षा बीमा योजनाले आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिका खेल्दछ। विशेष गरी ग्रामीण क्षेत्र, दैनिक रोजगारदारीमा काम गर्ने व्यक्ति तथा सीमित आमदानी भएका परिवारका लागि यस्तो योजना महत्वपूर्ण हुन्छ। यसले सानो योगदानबाट ठूलो आर्थिक सुरक्षाको अवधारणालाई व्यवहारमा लागू गर्न सहयोग गर्दछ। प्रधानमन्त्री सुरक्षा बीमा योजना भारत सरकारको महत्वपूर्ण सामाजिक सुरक्षा पहल हो। कम प्रिमियममा दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अपङ्गताको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्नु यसको प्रमुख विशेषता हो। यस योजनाले आम नागरिकमा बीमाको पहुँच बढाउनका साथै दुर्घटनाबाट प्रभावित परिवारलाई कठिन समयमा आर्थिक सहयोग पुर्याउँदछ। त्यसैले योग्य नागरिकहरूले योजनाका नियम र शर्तहरू बुझेर यसको सुविधा लिनु उपयोगी हुन्छ।

0: ए मनोरञ्जन पूर्ण फिल्मी गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो प्रधानमन्त्री सुरक्षा बीमा योजना विषयमा कार्यक्रम योजनामा सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र तब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार सुन्नुहोस् सीमा क्षेत्रीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ व्यक्तिले सधैँ आत्मसम्मान साहस र मर्यादाका साथ बाँच्नुपर्छ सामाजिक सञ्जालमा एक संस्कृत सुभाषितम साझा गर्नुहुँदै उहाँले भन्नुभयो साँचो पुरूषार्थ कुनै पनि परिस्थितिमा आफ्नो सिद्धान्त र मूल्य मान्यतामा सम्झौता नगर्नु र आफ्नो आदर्शमा अडिग रहनुमा निहित छ भारतले आज नयाँ दिल्लीमा ब्रिक्सका पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयले यो बैठकले महत्वपूर्ण छलफल सहमतिमा पुग्ने र पर्यावरण सहयोगलाई सुदृढ पार्ने मञ्च प्रदान गर्ने बताएको छ सिक्किममा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआरको लागि 2002 आधार वर्ष तोक्ने निर्वाचन आयोगको निर्णयमा हस्तक्षेप गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीश जयमाला बाग्ची र वी मोहनाको इजलासले एक गैर सरकारी संस्थाले दायर गरेको जनहित याचिका खारिज गर्यो याचिकामा 2002 सट्टा 1993 आधार वर्षको रूपमा अपनाउन निर्वाचन आयोगलाई निर्देश दिन माग गरिएको थियो मौसम विभागले उत्तराखण्डको गढवाड क्षेत्रका पहाड़ी जिल्लाहरूमा भारी वर्षाको लागि येल्लो अलर्ट जारी गरेको छ राज्यमा 21 अगस्तसम्म वर्षा हुने अनुमान गरिएको छ मौसम विभागले आज झारखण्डमा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ बिहार छत्तीसगढ़ पूर्व मध्यप्रदेश हिमाचल प्रदेश ओडिसा र पश्चिमी उत्तर प्रदेशमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ प्रमुख समाचार पूरा भयो अघिल्लो समाचार लिएर 9:25 उपस्थित रहनेछौ सुन्दै गर्नुहोस् आकाशवाणी
0: मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौं केही फिल्मी गीतहरू

र 30 मिनटतिर कारखानाभित्र धुवा निस्किएको देखिएको बताएको छ। जानकारी पाएपछि चारवटा दमकल घटनास्थलमा पुगे र धेरै प्रयासपछि आगो नियन्त्रणमा लिएको बताइएको छ। कारखानामा रहेको ठूलो मात्रामा प्लास्टिक रसायन र अन्य ज्वलनशील पदार्थहरूको कारण आगो द्रुत रूपमा फैलिएको बताइएको छ। प्रारम्भिक अनुमानमा करोडौँ रुपियाँको क्षति भएको देखिन्छ। सूचना पाएपछि भक्तिनगर पुलिस थानाका पुलिस पनि घटनास्थलमा पुगेका थिए। घटनाको जानकारी पाएपछि पुलिस आयुक्त सैयद वाकर रजा पनि घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण गर्नुभएको थियो। बिजनबारी सब डिभिजन डिमान्ड कमिटीको एक प्रतिनिधि टोलीले पश्चिम बङ्गाल सरकारका पार्वतीय मामिला गृह तथा अल्पसङ्ख्यक विकास विभागका भारप्राप्त मन्त्री विशाल लामालाई उत्तर कन्याको कार्यालयमा भेटघाट गरी बिजनबारीलाई महकुमा बनाउने मागबारे छलफल गरेको छ। कमिटीका अध्यक्ष पुनम दर्नालको नेतृत्वमा गएको प्रतिनिधि टोलीले भेटवार्ता अत्यन्तै सकारात्मक रहेको बताएको छ। छलफलका क्रममा मन्त्री लामाले चाँडै नै बिजनबारी क्षेत्रको भ्रमण गरी स्थलगत अवस्थाको अध्ययन गर्ने तथा यस सम्बन्धमा विस्तृत रिपोर्ट तयार पारेर राज्य सरकार समक्ष बुझाउने प्रतिबद्धता व्यक्त गरेको समेत बताइएको छ। मन्त्रीको यस सकारात्मक आश्वासनले बिजनबारीलाई महकुमाको मागलाई थप बल पुगेको प्रतिनिधि टोलीको पक्षबाट पुनम दर्नालले विश्वास व्यक्त गर्नुभएको छ। दार्जिलिङ हिल्स युनिभर्सिटीका शिक्षण एवं गैर शिक्षण कर्मचारीका प्रतिनिधि टोलीले हिजो दार्जिलिङका विधायक नोमन राईसँग भेट गरेका छन्। स्थापना कालदेखि नै विश्वविद्यालयको स्टेच्युट्स परिनियम विचाराधीन अवस्थामा रहेको कारण विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक क्रियाकलापमा बाधा भइरहेको जानकारी गराउँदै त्यस कामलाई अघि बढाइदिने प्रतिनिधि टोलीले विधायक नोमन राईलाई ज्ञापन चढाएका छन्। विधायक नोमन राईले यस विषयमा गम्भीरतापूर्वक सुनेको अनि यस विषयलाई आगामी दिनहरूमा सकारात्मक रूपमा पहल गर्ने वचन दिनुभएको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाद्वारा निर्मल बन्धु र निर्मल साथीहरूलाई पिपी किट्स वितरण गरिएको छ। पिपी किट्स शहरी विकास तथा नगरपालिका मामिला विभाग कोलकाताबाट प्राप्त भएको र सुरक्षाको लागि खरसाङ नगरपालिकामा कार्यरत सफाई कर्मचारीहरूलाई प्रदान गरिएको हो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा खरसाङ महकुमा शासक तथा खरसाङ नगरपालिकाकी प्रशासक आइएएस प्रिया यादव, खरसाङ नगरपालिकाका इओ धेन्डोप भुटिया लगायत अन्यहरूको उपस्थिति रहेको थियो। यस अवसरमा पहिलो किस्तामा जम्मा 118 पिपी किट्स वितरण गरिएको छ। यसको दोस्रो किस्ता पनि प्राप्त भएपछि वितरण गरिने बताइएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 10 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Thank you.

आफ्नो निर्दिष्ट स्थान पुगाउन, यी जवानहरूलाई बिदा दिन आफन्तहरू, दुलही अनि मायालुहरू भेला भएका हुन्थे। अनि रेलको छक छक छक सँगै उनीहरूको विदाईमा गीतहरू कथेका हुन्थे।

0: यसरी नै भारी हृदय लिएर पल्टन लागेका जवानहरूलाई बोकेर रेल जब तीनधारे स्टेशन आइपुग्थ्यो, त्यहाँ पनि विदेशमा पल्टनमा जान लागेका नवयुवकहरू आफ्ना आफन्तहरूलाई सम्बोधन गर्दै यसरी गीत गाउँथे। आज त जाउँला बरी, भोलि त जाउँला बरीलाई, पर्सि त जाइ जाउँला सवारी मेरो रेलैमा, लाल मट्टी डाँडा नकाटेसम्म म रुमाल हल्लाउँला।
1: यसरी लालमट्टी गोलाई पार भएपछि तिनधारेबाट रेल देखिन छाड्छ। यसरी सानो रेल सुकुना काटेपछि द्रुत गतिमा अघि बढ्थ्यो, फेरि सिलगढी जङ्क्सनमा आएर थामिन्थ्यो।
0: रेलको अतीतलाई पल्ट्याउँदा विश्वासै नलाग्ने कुराहरू पनि थाहा पाउँछौ। सो के भने, न्यारो गेजको सानो रेल सिलगढीदेखि गेलखोलासम्म अनि सिलगढीदेखि किशनगञ्जसम्म चल्थ्यो। तर पछि सन् 1956 सालमा किशनगञ्जमा मिटर गेज बिछ्याएपछि सिलगढी किशनगञ्जसम्म सानो रेल चल्न थाल्यो। अझ के थाहा लाग्छ भने, सिलगढीदेखि गेलखोलासम्म मालगाडी अधिक चल्थ्यो। यसरी नै रियाङमा पनि एउटा रेलवे स्टेसन थियो भन्ने कुरा थाहा पाउँछौँ, जहाँबाट कालिम्पोङ, सिक्किम, तिब्बतमा माल सामानहरू उतारिने र उठाइने गरिन्थ्यो। तर सन् 1950 आएको भीषण पहिरोमा रेल स्टेसन क्षतिग्रस्त भयो। त्यसपछि सिलगढीदेखि गेलखोलासम्मको रेलपथ पनि उठेको थाहा लाग्छ। गेलखोलासम्म रेल चल्थ्यो भन्ने कुराको साक्षी अझ पनि हामी गेलखोला स्टेसनका ध्वंसावशेषहरू, टिस्टा बगरमा अवस्थित रेलपथका अवशेषहरूबाट अड्कल लगाउन सक्छौँ।
1: मधेसबाट पहाडतिर रेल लैजानु कठिन कुरा थियो। पर्यटकहरू आश्चर्य चकित हुन्थे। रेल पनि ड्राइभरले घुमाउरो बाटो र अप्ठ्यारो गोलाहरूमा रेल सजिलैसित कुदाएर लान्थे। एउटा रेलमा ड्राइभर, फायरम्यान, दोस्रो फायरम्यान, चारजना ब्रेकम्यान र एकजना जमादार गरी जम्मा 8 कर्मचारी हुन्थे, जसलाई रेल हिँड्ने समयको सङ्केत बुकवालाहरूले गर्थे। त्यस बेलाको रेलको ड्राइभर हुनु अति सम्मानजनक कुरा थियो। सुरु सुरुमा अङ्ग्रेजहरूले नै रेलको ड्राइभर भएको हामीलाई थाहा छ, तर अन्तरालमा पनि नेपाली कर्मचारीहरू रेलको ड्राइभर हुने योग्यता देखा पर्न थाल्यो। यसरी यात्रीहरू बोक्ने सानो रेलका प्रथम नेपाली ड्राइभर हुने सौभाग्य श्री टिबी छेत्रीले प्राप्त गरेका थिए। त्यस समय कम्पनीकै बेलामा ड्राइभर भएकोले टिबी छेत्रीको ठुलो सम्मान थियो। त्यस समय उनी पनि ड्राइभर थिए। उनी पछि ड्राइभर हुने अवसरहरू पाउनेहरूमा क्रमैसित मैत्र सिंह नेवार, पदमलाल नेवार आदि थिए।
0: तिनधारेको रेलवे वर्कसपले धेरै तकनिक

0: ती शिल्पीहरू जन्माएका छन्। औपचारिक डिग्री भन्दा अनुभवले खारिएका एकजना खप्पिस पूर्व तकनिकी कर्मचारी श्रीमान इस्कार दान गुरुङसित हाम्रो भेट भयो।
1: 1956 फिटर खलासी भएर म फिटिङ सपमा म गएँ। त्यो समयमा एकदम बेसी काम हुन्थ्यो, त्यति बेला इन्जिनहरू काफी रहन्थ्यो अनि काम पनि त्यस्तै हुन्थ्यो। त्यति बेलाको मानिसहरू बलियो थिए, बडा इमान्दार थिए, उनीहरूको हातहरू पनि यति दरिलो हात थियो। कुरै गरेर ल्यायौँ भने कतिजना फिटरहरूले तातो फलामलाई च्याप्प समाउनु सक्थ्यो र च्वाक्क आवाज हुन्थ्यो अनि बुङ गनाउँथ्यो। त्यस्तो किसिमको हात थियो उनीहरूको, काम पनि त्यसरी गर्थ्यो। स्टिम इन्जिन भन्ने बित्तिकै पानीको नाम आउँछ, पानीको कुरा आउँछ, कोइलाको कुरा आउँछ, तेलको कुरा आउँछ। जस्तो तेलहरूमा पनि लुब्रिकेटरमा प्योर क्यास्टर ओइल हाल्थ्यो, अनि पानीको कुरा जब आउँछ त्यहाँबाट सिधै गएपछि पगला झोडामा पनि तानिन्थ्यो। इनकेस पानीको केही कम्ती हुन्छ कि भन्ने विचार भएपछि घायबरी स्टेसनमा पनि वाटर कलम थियो। यसरी पानी प्रशस्त मात्रामा थियो, कोइला राम्रो थियो, तेल राम्रो थियो, इन्जिनको पावर राम्रो थियो, सबै किसिमको कम्पोनेन्ट्स जो पार्ट्सहरू थियो ओरिजिनल पार्ट्सहरू थियो। अब ट्र्याकको कुरा गऱ्यौँ भने ट्र्याक पनि दुई किसिमको छ, एउटा भिजिबल अनि अर्को इनभिजिबल। भिजिबल भन्नाले चाहिँ आँखाले झट्टै देखिने, इनभिजिबल भन्नाले चाहिँ त्यो ट्र्याकहरू नदेखिने, त्यो रेलहरू नदेखिने। त्यो कसरी नदेखिने भन्दाखेरि त्यो रेलको जो लाइनहरू छ त्यसलाई माटोले या रोडाले के चिजले छोपिदिएको छ, घाँसहरूले छोपिदिएको छ, त्यसरी नदेखिने भएको छ। हामी पहाडवासीहरू यसरी नोकरी खोज्नु टाटा जानुपर्ने थिएन, त्यो रेलले हामीलाई काफी पाल्ने थियो। अहिले हामी रिटायर भएर गयौँ, अहिले विचार गर्यौँ भने कर्मचारीहरूभन्दा हामी रिटायर हामी बेसी छौँ। यो पनि एउटा बडा अचम्मको कुरो छ। र हामीले यो जो बाबाआमाले राखिदिएको थियो, ब्रिटिस सरकारले राखिदिएको जो रेल थियो, यसैलाई सेवा गरेर हाम्रो छोरा नातिले पनि गरिखानु सक्ने थियो जस्तो मलाई लाग्छ। जस्तो एउटा रेल आफ्नो गन्तव्यसम्म पुग्नुको लागि जति समय लाग्छ, हामी मानिस पनि जन्मदेखि मृत्युसम्ममा कसरी हिँड्नुपर्छ, के गर्नुपर्छ, अनि त्यो समयभित्रमा हामीलाई कस्तो कस्तो विघ्न बाधाहरू माया मोहहरू लाग्छ, यो गीतले अलिकति भनेको जस्तो लाग्छ। र यो गीतलाई यो कवितालाई मन पराउँदै हामीले यो रेललाई पनि मन पराइदिनुपर्छ भन्ने म तपाईँहरूलाई बिन्ती राख्छु।

0: सानो रेल वा टोय ट्रेन कोइलाले चल्ने हुनाले रेलमा काम गर्नेहरू कोइला र रेलको धुवाले कालै भएका हुन्थे। अनुहार, लुगाफाटा आदि धुवाले कालै हुन्थे र ठट्यौली गर्दै आपसमा गीत गाउन थाल्थे। दाई त काले भाइ पनि काले, मै त काले रेलीमै रेलैको धुवाले, काले काले मिलेर खाउँ फाले।
1: दार्जिलिङको सानो रेलको इतिहासले हामीलाई अर्को एउटा कुरोको जानकारी दिलाउँछ। सो के भने, कोइलाले चल्ने ट्रेन बाहेक एउटा डिजेलले चल्ने रेल पनि चल्दथ्यो, यसले एउटा एम्बुलेन्स पनि तान्थ्यो भन्ने कुराहरू मानिसहरू बताउँछन्। डिजेलले चल्ने यो सानो रेल तिनधारेको अहिलेको गान्धी हलमा राखिन्थ्यो र थाहा लागे अनुसार यो डिजेल रेलको पहिलो ड्राइभर टिकाराम मोक्तान थिए।
2: केही वर्षपछि यो डिजेल रेल पनि बन्द भएको थाहा लाग्छ। तिनधारेका मानिसहरूको सुविधालाई ध्यानमा राख्दै सिलगढीमा सरसामानहरू किन्न जानलाई सप्ताहमा एउटा निशुल्क रेलको व्यवस्था मिलाइदिएको कुरा त्यहाँका पुराना मानिसहरू भन्छन्। यो रेललाई बजारे गाडी पनि भनिन्थ्यो। स्कुले नानीहरूको निम्ति पनि एउटा स्कुले रेल चल्थ्यो।
1: यसरी दार्जिलिङको सानो रेलमाथि धेरै कविताहरू, गीतहरू रचिएको छ, साथै धेरै चलचित्रहरू पनि निर्माण गरिएको छ।

0: तब उसको तीक्ष्ण बुद्धि भएको पत्नीले सुझाव दिन्छ, जबकि नृत्य गर्ने हलमा नृत्य गर्दै कुनामा पुगिन्छ, उल्टा नृत्य गर्दै सर्दै पछि आउँछ अनि फेरि अघि बढ्न सजिलो पर्छ। यस्तै विधि ठाडो उकालो प्रयोग गरे गाडी अघि बढ्न सजिलो पर्छ। तब इन्जिनियरले त्यही सुझावलाई लिएर रिभर्स तयारी गरे भन्ने परम्परागत भनाइ छ। यसरी पहाडको उचाइमा रेलगाडी सजिलै अघि बढ्न सकोस् भनी ठाउँ ठाउँमा धेरै रिभर्स अनि साँघुरो बाटोहरूमा धेरै लुपहरू तयार गरिएको छ, जसमा बतासे लुप प्रसिद्ध छ। दार्जिलिङ हिमालयन रेलवेसित जन्मिएको तीनधारे वर्कसपको आफ्नै कथा छ। यस वर्कसपका एकजना वरिष्ठ सेक्सन इन्जिनियरबाट हामीले जान्न चाह्यौँ केही कुराहरू।
1: अहिले हालमा लोकोमोटिभ अर्थात् स्टिम इन्जिनको सम्पूर्ण रूपमा यसलाई नवीनीकरण गर्ने काम, रिपेयरिङ गर्ने काम यो तिनधारे वर्कसपमा हुन्छ। त्यसै गरी सवारी डिब्बा जसलाई कोचेस भनिन्छ, सवारी डिब्बाको पनि सम्पूर्ण मर्मतीको काम यहीँ गरिँदैछ। र त्यसबाहेक बाहिर डिभिजनको कामहरू, अरू रेलको कामहरू भयो, स्टिम क्रेनको बोइलर छ मिटर गेज गाडीहरूको, त्योहरू पनि रिपेयरिङ गर्ने कामहरू यहीँ गरिँदैछ। त्यसबाहेक हाम्रो दार्जिलिङ सेक्सनको अरू सिस्टर युनिट छ, पिओए भए, आइडब्ल्यु भए, इलेक्ट्रिकल डिपार्टमेन्ट भए, मेडिकलका धेरैवटा सानोतिनो कामहरू पनि, खरसाङ प्रेसका मिसिन रिपेयरिङका कामहरू पनि तिनधारे वर्कसपले नै गर्दै ल्याएको छु। हुनु पनि दार्जिलिङलाई अहिले वर्ल्ड हेरिटेजमा हाम्रो दार्जिलिङ हिमालयन रेललाई 1999 सालदेखिको लिएको छ, र हेरिटेजमा यो जब अति पुरानो वस्तुलाई सुरक्षित रूपमा त्यसलाई सञ्चालन गरिन्छ तब यो हुन्छ, र यो हाम्रो सेक्सन पनि त्यसरी नै पर्नु गएको छ। धेरै किसिमको लोकोमोटिभहरू इन्जिनहरूलाई त्यस बेलाका ब्रिटिस सरकारको समयमा ल्याउने प्रक्रिया भएको थियो, र त्यसमध्ये बेबी टाइनी, बेबी सिभक, ग्यारेट भन्ने लोको पनि एउटा आएको छ, र ए क्लास लोकोमोटिभ पनि आएको थियो, र त्यसलाई केही संशोधन गरेर पछिबाट त्यही ए क्लास लोकोलाई नै बी क्लास लोको भन्न थालिएको हो। हाम्रो पहाडमा चलिरहेको 1881 सालमा ल्याइएको प्रथम, र त्यो लोकोमोटिभहरू यथावत चलिरहेको छ। केही छ भने केही बाहिर दिल्ली म्युजियमतिर कतै छ भने सबैभन्दा पुरानो लोकोमोटिभ अहिले हामी माझामा छ, जो 1889 हो र 787, र यो लोकोमोटिभ चाहिँ दार्जिलिङमा यो रहेको छ, र यो चाहिँ हाम्रो यो सेक्सनको अति नै महत्त्वपूर्ण यो विषय हुन गएको छ।
0: किन विशिष्ट छ सानो रेलको इन्जिन, विश्व प्रसिद्ध हुनका के कारणहरू छन्, हामीले जान्न चाहेका कुराहरू यी पनि हुन्।
1: तकनिकी दृष्टिकोणबाट स्टिम लोकोमोटिभको साधारण लाइफ स्पेन 40 वर्ष हो, तर हामी माझमा आज 120 वर्षको अति पुरानो इन्जिन वर्किङ अर्डरमा चलिरहेछ, र स्टिम लोकोमोटिभलाई यति पुरानो लोकोमोटिभलाई यसरी वर्किङ अर्डरमा रहनु अर्थात् सञ्चालित हुनु नै यही नै एउटा विशेषता हो। र त्यस्तै गरिकन दोस्रो भयो स्टिम लोकोमोटिभहरू हाम्रो विशेष गरिकन भारतवर्षमा मात्र नभएर विश्वमा पनि घुमपाड एउटा अति उच्चतर स्थानमा रहेको एउटा हिल स्टेसन हो। विश्वको अन्य अन्य स्टिम लोकोमोटिभहरू यति उच्च स्थानमा चढ्न सकेको छैन, र हाम्रो इन्जिन यति अग्लो स्थानमा जो 7400 फिट जस्तो उच्चमा रहेको छ। कुनै पनि चिजलाई स्याहार सुसार मेन्टेनेन्स भन्ने कुरोको अति ज्यादा दरकार पर्दछ। हामीले यो लोकोमोटिभलाई यो हाम्रो पैतृक सम्पत्तिको रूपमा यसलाई अति नै ज्यादा ख्याल गरेर यसलाई संरक्षण गर्ने, रेगुलर मेन्टेनेन्स गर्ने, नियमित रूपमा ध्यान दिने प्रक्रिया यथावत रहेकोले नै यसलाई यतिको दिन बचाउन हामी सक्षम भएको छौँ।
2: यसरी विस्तार विस्तार हाम्रा पूर्वजहरूको उपज एवं ती अतीतका रमाइला क्षणहरू हराउन थाले। आउँदो पिँढीले पहाडमा यी बाफले चल्ने गाडीको धुवा, सिटीको आवाज एवं तू तू छक छक छक छक गर्ने मनमा आनन्द जगाउने पहाडको झजलको बोकेको आवाज सुन्न पाउँछन् कि पाउँदैनन् सन्देह छ। जहाँ 54-55 रेलका इन्जिनहरू चल्थे, आज कोही मुस्किलले एउटा वा दुईवटा चलेको देख्दा मन कुडिएर आउँछ। अङ्ग्रेजको समयमा यो रेलबाट धेरै आर्थिक नाफा हुन्थ्यो, तर आज त नाफा त के साउसम्म पनि उठ्दैन। अहिले सानो रेल उमेर पुगेका नानीहरूको खेलाउन सम्झे हुन्छ, इन्जिन पुरानो भएको छ, पहाडको रूपमा पनि विकृति आएको छ। प्राकृतिक प्रकोपमा परेर पहाड़को रूपमा जुन विकृत

0: आएको छ त्यसलाई मानिसहरूले उल्टा रुख काटेर जहाँ पायो त्यही घर बनाएर अझ साँगुरो बनाइदिएको छ। त्यसलाई हामी चारैतिर पाउँछौँ।
1: रेललाई फेरि पहाडमा धेरै संख्यामा आफ्नै पुरानो गुणात्मक अवस्थामा फर्काएर ल्याउने कोसिस गर्नुपर्छ। युनेस्कोले दार्जिलिङ पहाडको शिरबन्दी सानो रेललाई यस बहुसांस्कृतिक क्षेत्रमा सामाजिक एवं आर्थिक विकासलाई निरन्तरता दिन 2 दिसम्बर 1999 सालमा दार्जिलिङ हिमालयन रेलवेलाई विश्व धरोहर स्थल भनेर अङ्कित गरेको छ। यो सानो रेलद्वारा हुने लाभलाई मध्यनजर राखेर यो पाइला चालेको हो। यो उनीहरूको यो प्रयासलाई सम्बन्धित सबै प्रतिवेशी समुदायहरू अनि सम्बन्धित सङ्घ संस्थाहरूले होमा हैसी दिनुपर्छ।
2: दार्जिलिङमा रेल भित्रिनुमा अरू के उद्देश्य रहन सक्छन् बताउनुहुन्छ एकजना अध्येता र सामाजिक कार्यकर्ता सुशील कुमार दीक्षित।
3: एम्स एन्ड अब्जेक्टिभ चाहिँ डिएचआरले चाहिँ के राख्नु भनेको रहेछ भन्दाखेरि चाहिँ हिलकट रोडको मेन्टेनेन्स, हिल र प्लेन्सको बिचमा एउटा एकदम सस्तो यातायातको लागि एउटा साधन बनाइदियो। हाम्रो यताको जग्गा जमिन घरहरूको भ्याल्यु बढ्नुलाई, जति पनि छ खानेपिना हाम्रो जुन रहनसहनको एउटा दाम लोअर गर्नुलाई, रेट्स अफ लिभिङ, रेट्स अफ फुड एन्ड रिड्युसिङ कस्ट अफ लिभिङ इन द हिल्स। त्यसको लागि अर्को चाहिँ रेन्डर हेल्थ रिजोर्ट, सेनिटोरियम, नर्सिङ होम जस्तो एउटा वातावरण क्रिएट गर्नुलाई, किनभने ब्रिटिसहरू खुबै नै बिमारी हुन्थ्यो अरे तर प्लेन्समा, यहाँनिर हस्पिटल ट्रेन पनि चल्थ्यो रहेछ उहिले, त्यसको चाहिँ नक्सा पनि छ। उहिले अब कोइलाहरू जति पनि दार्जिलिङमा आउँथ्यो, कोइला तेल सबै ट्रेनले बोक्दाखेरि सस्तो हुन्थ्यो। यो रेलवेको चाहिँ कुनै किसिमको चिजबिज तपाईँको इम्पोर्ट गर्नु पर्दैन थियो, सबै तिनधारेमै बनाउँथ्यो। यो चाहिँ यति साह्रो यिनीहरूले सेल्फ कन्टेन्ट युनिट बनाएको कि यो रेलवेलाई चाहिँ बाहिर कसैलाई खोज्नु नपर्ने, किनभने इङ्ल्यान्ड बहुत टाढो थियो त, त्यो चिज आउनु आउँदा आउँदा बहुत टाइम लाग्ने, तर सबै कुरो नै तिनधारेमै बनाउँथ्यो। डिएचआरलाई विकास गर्नु हो भने चाहिँ अहिले जसरी हामीदेखि टाढो भएको छ डिएचआर, अब हामीले चाहिँ टाढो किन भयो भन्दाखेरि चाहिँ लोकल पपुलेसनले कुनै किसिमको यसलाई उपयोग गर्नै सकेको छैन। तर अब यसलाई इन्डाइरेक्ट कसरी चाहिँ यसलाई चासोमा ल्याउनु पर्ने भन्दा त्यो चाहिँ वाटर ट्रेन, यो चाहिँ साउथ अफ्रिकामा पनि त्यसरी गर्दो रहेछ, कतिवटा जग्गामा इन्डियामा पनि गर्दो रहेछ, ट्रेनमै पानी बोकाएर ट्याङ्कर बनाएर जसरी पेट्रोल ट्याङ्करहरू हुन्छ रेलमा पानी बोकाएर दार्जिलिङ खरसाङलाई हामीले त्यो गर्न सकिन्छ। र साथैमा फेरि हामीले स्कुल ट्रेनहरू तिनधारे खरसाङ खरसाङ सुनादा आउनु जानु गर्नु छ, त्यो डबल पनि गर्न सकिन्छ टुरिस्ट ट्रेनमा। त्यो गरेदेखि अब अहिले नै चार्टर त चलिरहेकै छ, वर्षमा 17-18 चार्टर चल्दै रहेछ, हामीले यसरी नै यसलाई रिजुभिनेट गर्नु सकिन्छौँ। र साथैमा हामी चाहिँ अब वाटर ट्रेन त सबैलाई चाहिन्छ, पानीको एउटा ठुलो छ, कम्ती खर्चमा अहिले नै यही एक्जिस्टिङ सिस्टममै हामीले यो वाटर ट्रेनलाई जोड्नु सक्छौँ।
1: सानो रेलले विगतमा जुन गौरवमय इतिहास बनाएको छ त्यसलाई वर्तमानमा फर्काएर ल्याउने प्रयासमा लाग्नुपर्छ। पहाड तोडेर जब रेलपथ बनियो भने के हामीले पुरानो सानो रेललाई फेरि त्यही संख्यामा त्यही आकर्षण फर्काएर ल्याउन सक्दैनौँ र? युनेस्को प्रति हामी कृतज्ञ हुनुपर्छ, कारण जबदेखि उनीहरूले विश्व सम्पदाको रूपमा मान्यता दिएर यसको प्रचार प्रसारमा अधिक चासो बढेको छ, पहिलेको दाँजोमा अहिले रेलगाडीको बुकिङ धेरै हुन थालेको छ।
2: दार्जिलिङ हिमालयन रेलवेको त्यही रौनकता फर्काएर ल्याउन साथै पर्यटन र संरक्षणलाई टेवा पुर्याउन स्थानीय मानिसहरूको रुचि र चासो बिना असम्भव हुन जान्छ। सानो रेलप्रति मोह राख्ने प्रेमीहरूको संख्या विश्वमा अझै पनि अधिक मात्रामा छ। यसरी सानो रेलको सुधारमा स्थानीय आवाजहरू पनि उठे, बेरोजगारका समस्याहरू अझ समाधान हुने सम्भावना पर्याप्त मात्रामा छ। सानो रेल स्वयं आफ्नो पुरानो अस्तित्व कायम राख्न आशाका किरण लिएर समतल पहाड कुदिरहेको हामी पाउँछौ। विश्वको सानो रेल संरक्षण संस्थानलाई साथ दिएर पहाडको कन्दरामा फेरि त्यही बाफ निस्किने तु तु आवाज फर्काएर ल्याउने तर्खरमा लागौं र मायालुहरूका गीतका आवाजहरू फर्काएर

0: यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब सुन्नुहोस् बिहान 10 बजेको मुख्य समाचार।
1: यो आकाशवाणी हो, मुस्कान राईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, व्यक्तिले सधैँ आत्मसम्मान, साहस र मर्यादाको साथ बाँच्नुपर्छ। सामाजिक सञ्जालमा एक संस्कृत सुभाषितम साझा गर्नुहुँदै उहाँले भन्नुभयो, साँचो पुरुषार्थ कुनै पनि परिस्थितिमा आफ्नो सिद्धान्त र मूल्य मान्यतामा सम्झौता नगर्नु र आफ्नो आदर्शमा अडिग रहनुमा निहित छ। भारतले आज नयाँ दिल्लीमा ब्रिक्सका पर्यावरण मन्त्रीहरूको 12 बैठक आयोजना गर्नेछ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयले यो बैठकले महत्त्वपूर्ण छलफल समहितमा पुग्ने र पर्यावरण सहयोगलाई सुदृढ पार्ने मञ्च प्रदान गर्ने बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको मतदाता परिचय पत्र प्रणालीको प्रशंसा गर्नुभएको छ र यसलाई अमेरिकी चुनाव नियमहरूको लागि एक मोडेलको रूपमा वर्णन गर्नुभएको छ। उहाँले भारतको निर्वाचन प्रणालीलाई चुनाव सुरक्षाको उदाहरणको रूपमा उद्धृत गर्नुभएको छ। आन्ध्र प्रदेशको डाक्टर बिआर अम्बेडकर कोनासीमा जिल्लाका जालहारीहरू बोकेको एउटा माछा मार्ने डुङ्गा समुद्रमा बेपत्ता भएको छ। यी माझीहरू यस महिनाको 3 तारिकमा अल्लावरम मण्डलको ओडा लाभेरूबाट निस्केका थिए र 10 दिनभित्र फर्किनु पर्ने थियो। जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो 5 वर्ष कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। राष्ट्रपति हिचिलेमाले 51% भन्दा बढी मत प्राप्त गर्दै चुनावमा प्रत्यक्ष जित हासिल गर्नुभएको छ। अमेरिकी विशेष दूत जारेट कुसनरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको लगभग 4 घण्टा चलेको बैठकमा प्रस्तावित गाजा युद्धविराम योजनाको बारेमा महत्त्वपूर्ण प्रगति भएको बताउनु भएको छ। श्रीलङ्कासँग गालेमा भएको पहिलो टेस्ट क्रिकेटमा भारतले पहिलो इनिङ्सको आधारमा 178 रनको अग्रता लिएको छ। भारतीय बलरहरूले आयोजक टोलीलाई 284 रनमा अल आउट गर्यो। जापानमा हुने 20 एसियाली खेलमा नागाल्यान्डका 4 महिलाले सेपाक तक्रोमा भारतको प्रतिनिधित्व गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो।

यो रमाइलो गीतसँगै हामी पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँहरूकै प्रिय कार्यक्रम हेलो खरसाङ लिएर। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। म छिरिङ डोमाको तर्फबाट

भगवान श्री कृष्ण भन्नुहुन्छ, कर्म गर तर कर्मको फलप्रति आसक्त नहौ। सुख दुःख लाभ हानि र जय पराजयलाई समान भावले स्वीकार गर। आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर र मनलाई परमात्मामा समर्पण गर।

0: श्रोता, आज हो 18 तारिक अगस्त र आजको दिनको विशेषतालाई केलाउँदा आज रहेको छ राष्ट्रिय जोडी दिवस। आज प्रेम, विश्वास, सम्मान र साथको सम्बन्धलाई सम्झना गर्ने र दर्शाउने महत्वपूर्ण दिवस हो, जसलाई राष्ट्रिय जोडी दिवस नाम दिएको छ। यो दिवस प्रत्येक वर्ष 18 तारिक अगस्तमा मनाइन्छ। यस दिन विशेष गरी पति पत्नी, प्रेमी प्रेमिका तथा जीवनका सुख दुःखमा एक अर्कालाई साथ दिने जोडीहरूले आफ्नो सम्बन्धको महत्वलाई मनन गर्ने गर्दछन् भने आफ्नो सम्बन्धलाई सुदृढ बनाउन र एक अर्काप्रति माया तथा कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा पनि यो दिन मनाइन्छ। कुनै पनि जोडी माझको राम्रो सम्बन्ध सुखी जीवनको महत्वपूर्ण आधार हो। दैनिक व्यस्तताका कारण कहिले काहीँ मानिसहरूले आफ्ना प्रियजनलाई पर्याप्त समय दिन सक्दैनन्। यस्तो अवस्थामा यो दिनले एकअर्काका लागि समय निकाल्न र सम्बन्धलाई प्राथमिकता दिन प्रेरणा दिने गर्दछ। यो दिनले प्रेम मात्र होइन, आपसी सम्मान, विश्वास, धैर्य, सहयोग र समझदारी पनि सम्बन्धका महत्वपूर्ण पक्ष हुन् भन्ने सन्देश दिन्छ। यो दिवस प्रेम गर्ने जोडीहरूका लागि आफ्नो सम्बन्धलाई अझ गहिरो र मजबुत बनाउने राम्रो अवसर हो। प्रेम भन्नुको अर्थ महँगो उपहार दिनुभन्दा समय, सम्मान, विश्वास र साँचो माया व्यक्त गर्नु हो। त्यसैले यो दिवसलाई प्रेम र आत्मीयतासँग स्वस्थ तथा सम्मानजनक सम्बन्धको महत्व सम्झाउने दिनका रूपमा लिन सकिन्छ।
1: शाम कुछ

0: श्रोता, आज कल्की जयन्ती पनि हो। कल्की जयन्ती हिन्दू धर्ममा भगवान विष्णुको दशौं तथा अन्तिम अवतार मानिने कल्की भगवानको जन्म वा अवतरणको स्मरणमा मनाइने धार्मिक पर्व हो। हिन्दू धार्मिक मान्यताअनुसार कल्की भगवान कलियुगको अन्ततिर अधर्मको नाश र धर्मको पुनर्स्थापनाका लागि अवतार लिनुभएको हो। भगवान विष्णुका दश अवतारमध्ये कल्की अवतारलाई अन्तिम अवतार मानिन्छ। धार्मिक ग्रन्थहरूमा उहाँलाई सेतो घोडामा सवार, हातमा तलवार धारण गरेको योद्धा स्वरूपमा वर्णन गरेको पाइन्छ। उहाँलाई संसारमा बढ्दै गएको अधर्म, अन्याय र अराजकताको अन्त्य गरी धर्म र सत्यको स्थापना गर्ने विश्वास गरिन्छ। कल्की जयन्तीले मानिसलाई सत्यको बाटोमा हिँड्न, अन्यायको विरोध गर्न, धर्म र नैतिकताको संरक्षण गर्न तथा समाजमा शान्ति र सद्भाव कायम गर्न प्रेरणा दिन्छ। यो पर्वले अन्तत सत्य र धर्मको विजय हुन्छ भन्ने विश्वासलाई बलियो बनाउँछ। त्यसैले कल्की जयन्ती केवल पूजा गर्न मात्र होइन, सत्य र धर्मको प्रतीक पनि हो र यसलाई अप्नाउने प्रेरणादायी अवसर पनि हो।
1: एक न एक हड्डी जरूर टूट जाएगी।
2: टूटती है तो टूटने दो। तुम डॉक्टर किस काम के हो? वो बांधो ना वो सफेद सफेद, वो क्या होता है?
1: सफेद सफेद? अच्छा अच्छा, प्लास्टर।
2: बिलास्टर? हाँ हाँ,
1: ब्लास्टर नहीं, प्लास्टर।
2: पिलास्टर?
1: पी नहीं, प्ला। खैर छोड़ो, जाने दो। देखो, अगर तुम्हें सचमुच स्केटिंग सीखनी है ना, तो मेरी बात ध्यान से सुनो। देखो, पूरा वजन आगे के पहियों पर रखना चाहिए, क्यों समझे? तुम क्या करती हो, पीछे के पहियों पर वजन रखती हो और इसलिए तो
2: डॉक्टर साहब, अगर आपको सचमुच स्केटिंग सीखना है तो एक बात जरूर याद रखिए।

105 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै यहाँले दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। साथै प्रसार भारतीको ओटिटी वेब्स प्लेटफर्मबाट पनि सुन्न सक्नुहुनेछ। समय यस बेला बिहानको 10:32 भइरहेछ अनि यहाँको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका समस्त श्रोता साथीहरूमा न्यानो अभिवादन साथै सप्रेम नमस्कार। अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार। श्रोता, कार्यक्रम हाम्रो सरकारको आजको विषय रहेको छ विपद व्यवस्थापन।

औ बचाव कार्य। प्रथम त विपद भनेको के हो यस विषयमा हामी कुरा गरौँ। जब प्राकृतिक वा मानवीय कारणले गर्दा अचानक ठूलो क्षति पुर्याउने घटनाहरू सृजित हुन्छ त्यसलाई हामी विपद भनेर बुझ्छौँ। भूकम्प, बाढी, पहिरो, सुनामी, आँधी, ज्वालामुखी यी सबै प्राकृतिक विपदहरू हुन् जसलाई हामी चाहेर पनि रोक्न सक्दैनौँ तर यसको व्यवस्थापन गर्न सक्छौँ। यस विषयलाई अघि राख्ने नै छौँ। अहिलेलाई भने यो साङ्गीतिक कोसेली।

कारणले अकस्मत आउने र झन्धनको ठूलो क्षति पुर्याउने घटना हो र बेसी जस्तो पहाडी र भूकम्पीय जोखिम स्थानमा विपद व्यवस्थापन अति आवश्यक छ। विपद व्यवस्थापन चार चरणमा बाँड्न सकिन्छ र ती चरणहरू के हुन् हजुरहरूलाई जानकारी दिने नै छौ। अहिलेलाई भने यो गीत

विपत व्यवस्थापन चार चरणमा बाँडिन्छ भनेर र पहिलो हो पूर्व तयारी जसमा सचेतना र तालिम दिइन्छ, दोस्रो न्यूनीकरण जसमा बलियो घर बनाउने र वृक्षारोपण जस्ता कार्य गरिने, तेस्रो प्रतिकार्य जुन विपदको बेलामा गरिने खोज उद्धार र उपचार कार्य हो, अनि अन्तमा चौथो पुननिर्माण जसमा क्षति भएको संरचनालाई फेरि बनाइन्छ। र अहिलेलाई सुनौ यो गीत।

सड़क दुर्घटनादेखि बाँच्नको निम्ति हेलमेट सीट बेल्ट लगाउने तीव्र गति र ओभरटेक नगर्ने र यस विषयलाई अघि राख्ने नै छौ। अहिलेलाई सुनौ यो गीत।

श्रोता, विपद भनेर आउँदैन, एकै क्षणमा भूकम्पले घर ढाल्छ, बाढीले बस्ती बगाउँछ, तर प्रश्न के हो भने के हामी तयार छौँ त? विपद व्यवस्थापनको अर्थ सरकार मात्रले गर्ने काम होइन, यो हामी सबैको काम हो। जब भूकम्प आउँछ, टेबल मुनि लुक्ने वा

ठूलो मैदानमा जाने, जब बाढी आउँछ अग्लो ठाउँमा जाने, यो ज्ञान नै जीवन बचाउने कवच हो। बचाउ कार्यको निम्ति उद्धारकर्ताहरू आउनु अघि नै पहिलो उद्धारकर्ता हामी आफै हौं। हरेक घरमा एउटा आपतकालीन झोला जसमा टर्च, पानी, औषधि तयार राख्न अति जरुरी छ।

विपदलाई रोक्न सकिँदैन तर व्यवस्थापन गर्न सकिन्छ। पूर्व तयारी गर्न सकेमा क्षति धेरै कम हुन्छ, त्यसैले पछिबाट पछताउनुभन्दा विपद आउनु अगाडि तयारी गरौं। प्राकृतिक विपद हाम्रो हातमा छैन तर मानव निर्मित विपद हाम्रै हातमा छ। सानो लापरवाहीले ठूलो विपद निम्त्याउँछ र सानो सचेतनाले ज्यान जोगाउँछ।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरंगमा। समय यस बेला दिउँसोको ठिक 12:05 भइरहेछ र अब प्रस्तुत छ श्रोताहरूको अनुरोधमा केही लोक अनि आधुनिक गीतहरू।

प्रथमा राखिरहेछौ लोकगीत चन्द्रदीप वाइवा र सुदीप वाइवाका अनि यमुना देवानको आवाजमा शब्द अनि संगीत रहेको छ गणेश कुमार घिसिङको र यस गीतलाई अनुरोध पठाउनु भएको छ मेन रोड फारविसगंज बिहारबाट प्रकाश कुमार पप्पू नैतिक पिहु कुमार विमल र नवरतन हाता बारीहार पूर्णिया बिहारबाट ममता रानी छवि अनोखी अर्पिता लाडो दीक्षा देव देवांशु र डब्लुजी बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम र प्रकाशवीर डन्डी लहरा बालोदबाट कमलेश जयपुरिया बिहारीपुर खडबाबाट पिंकी र रिंकी जेल रोड रायगढ़बाट लालचन्द रमेश र कुमकुम पुराना तलाव डुमरावबाट वलिउल्ला अन्सारी आशमा नाज जेल रोड बक्सरबाट राज अन्सारी र सिराज अन्सारी इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी समी जेल रोड रायगढ़बाट नरेन्द्र महेन्द्र र जानवी यादव सरगुजा मैनपाटबाट सोनिया थापा सोनम थापा रेशमा थापा र आदिबा थापा बिहारी कलोनी लोनीबाट परवीन डोम सरफुद्दीन वली डोम र डब्लू डोम जेल रोड मथुराबाट वसीम आशमा अक्रम उल्ला आशमा अपटुमाराम खरसाङबाट संजय थापा नमिता निश्रित सानन्दा सुमन कुमार स्वास्तिका मौसम दक्ष समर अनि समृद्धि

श्रोताहरूको अनुरोधमा अब राखिरहेछौँ अघिल्लो गीत। गुन्जनी आवाज रहेको छ सुनिता गजमेरको, अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ पद्मा टाकिज नेपानगर मध्यप्रदेशबाट, सुदर्शन शाह पल्लवी, प्रखर कुशल, नीति सुरवि, अश्विन मंगला र राजेन्द्र। शान्तिनगर विलाय छत्तीसगढ़बाट प्रदीप कुमार शाह, प्रतिमा र सन्देश शाह। पुना महाराष्ट्रबाट वीणा आदेश मेहता र माही मेहता। बदलापुर मुम्बईबाट सिद्धान्त गोयन्कर, प्रणीता र अर्जुन गोयन्कर। मेहरनगर उमरखेड महाराष्ट्रबाट अभिजित गोयन्कर, सरिता र प्रिन्स एकांश गोयन्कर। आकार हायर्स बहादुरा नागपुरबाट वैशाली शैलेश गोयन्कर, श्वेता र ध्वनि गोयन्कर। रिङ्मी छत्तीसगढ़बाट दिनेश वर्मा र करुणा वर्मा। मेन रोड राजविराज नेपालबाट मोहम्मद उताउल्ला, जिनत, सोनी र इम्तियाज। राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी, राजन, कल्पना, सुम्निमा, पिंकी, खुशबू, श्रुति, पूर्णिमा हाकु र सन्नी हाकु। न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुस एका, स्वर्णलता, श्रद्धा, अनिरोध, डेमियन, जुलियन, चार्ल्स। साथै जाउँकुडी बस्तीबाट विमल खडिया, मीना, सुचिता, निलु र सनिया खडिया। भालुकोप मटिडाँडाबाट अशोक कुमार खड्का। यहाँहरूको अनुरोधमा सुनाऊ सुनिता।

सुनिता गजमेरको यस गीत पछि अब अघिल्लो गीत राखिरहेछौ कर्म ग्याल्छेन बमजुनको आवाजमा, जसमा शब्द रहेको छ रविन बान्ताबाको अनि संगीत पूजन लोहागनको। र यस गीत

लाई अनुरोध पठाउनु भएको छ। पुस्तकालय रोड फारबीजगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार, नन्द किशोर र एसके गुप्त। दल्लुटोला फारबीजगंज बिहारबाट सिराज परवाना, अन्सारी बेगम, राजा सौरभ, तरनुम इख्तियार र शम्भु कुमार गुप्त। अररिया रजखर बजारबाट मोहम्मद शरीफ आर्जू, मोहम्मद मोहसिन आर्जू, नवाब सवाब, मोहम्मद सरफराज र अफजल। मेन रोड रानीगंजबाट फरजाना, सहना, नुसरत, सोम्या, रुकैया, रिहाना र गजला। अप्पर सिडवारी खरसाङबाट एसएम दर्नाल, सुषमा, सयम, करूणा, निलु, विनोद, शीला, कलावती। बिर्तामोर झापा नेपालबाट दिनेश रुचाल र सञ्जिता रुचाल। नागरी फार्मबाट शान्ता तामाङ, रिता, शिखा। चित्रे बस्ती खरसाङबाट साहिल देवान र खरसाङ बजारबाट सतीश पाण्डे।

खगेन्द्र कालीकोटीको आवाजमा, जसको निम्ति अनुरोध पठाउनु भएको छ रामपुर चौक बिहारबाट मोहम्मद जासिम, सबनास, सहिना, तमन्ना, रकिम, कमरान, फरहान, सञ्जय र खुशबु, कटुवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, उषा, अमित कुमार र ह्याप्पी राई, दुविहा नेवादाबाट प्रतीक राई र रोशनी अनि प्रञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवदेश, प्रीति र नवनीत राई, कुलीपाड़ा कटिहारबाट भीमा रानी, प्रिया, आदित्य, राजेश, प्रेरणा, प्रगति, प्रिंस, आशीष, संजीव, साक्षी, अजय र विवेक, बहादुरपुर जलगाउँबाट सन्तोष कुमार, सोनार, नरेन्द्र, रविन्द्र, सन्नी र मुन्ना, सेलिङबुङ रामदलगाउँबाट पुष्प तामाङ, प्रीतम, कमला, धीरेन, सरिता तामाङ र बिके मल्ल, सेलिङबुङ मुन्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, एसएम बाङ्गेल, चन्द्रमाया, सुकराज राई र पुनम राई।

हवस् त श्रोताहरूको अनुरोध गीतको कार्यक्रम आजलाई यतिमा नै पूरा गरिन्छ र अब अघिल्लो चरणमा सुनौ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

ब्रिक्सको 12 औं पर्यावरण मन्त्रीहरूको बैठक नयाँ दिल्लीको भारत मण्डपममा जारी छ। भारतको ब्रिक्स अध्यक्षता 2026 को विषय लचिलोपन, नवाचार, सहयोग र स्थिरताका लागि निर्माण रहेको छ। रक्षा मन्त्रालयले 6 औं सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। यसमा रणनीतिक रूपमा महत्त्वपूर्ण 405 वस्तुहरू समावेश छन्, जसको अनुमानित व्यापार क्षमता 370 करोड रुपियाँ रहेको छ। झारखण्डमा जेपीएससी र जेएसएससी उम्मेद्वारहरूको 24 दिनको विरोधपछि राज्य सरकारले जेएसएससी सिजिएल परीक्षा 2024 र टिडिपिएल एजेन्सीद्वारा सञ्चालित सबै प्रतियोगी परीक्षाहरू रद्द गरेको छ। सेना प्रमुख धीरज सेठलाई नेपाली आर्मीको मानद जनरलको ऱ्याङ्क प्रदान गरिएको छ। हिजो काठमाडौँ स्थित शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो। संसदीय कार्य मन्त्री किरेन रिजिजुले विदेशी अंशदान विनियम संशोधन विधेयकलाई लिएर विपक्षी दलहरूले भोट ब्याङ्कको राजनीतिका लागि गलत सूचना फैलाइरहेको आरोप लगाउनु भएको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले उत्तर प्रदेश, पन्जाब र गुजरातका लागि नयाँ प्रभारीहरू नियुक्त गर्नुभएको छ। प्रवर्तन निर्देशनालय ईडीले कर्नाटक लोकसेवा आयोग केपिएससी पेपर लिक घोटालासँग सम्बन्धित कर्नाटकका धेरै स्थानहरूमा छापा मारेको छ। पन्जाबमा विशेष गरी 18-30 वर्ष उमेरका समूहका धेरै युवाहरूले मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेका छन्। जम्मू कश्मीरमा सुरक्षा बलले आज उधमपुर, रियासी र कठुआ जिल्लाका विभिन्न स्थानहरूमा खोजी अभियान सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको मतदाता परिचय पत्र प्रणालीको प्रशंसा गर्नुहुँदै यसलाई अमेरिकाको चुनाव विनियमहरूको लागि मोडेल बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

Oh, my God.

Yeah, no, you're not here.

एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँहरूले एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप र प्रसार भारतीको ओटीटी वेब्स प्लेटफर्मबाट पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा राखिरहेछौ शान्ति ठटालको आवाजमा यो आधुनिक गीत शब्द अनि संगीत रहेको छ अम्बर गुरुङको।

शान्ति ठटालको यस आधुनिक गीतपछि अब पालो भएको छ लोकगीतको र अब यहाँ समक्ष राखिरहेछौँ सुदीप वाइबाको आवाजमा लोकगीत शब्द रहेको छ शरण राईको अनि सङ्गीत गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रम पछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। सर्वप्रथम प्रमुख समाचार। ब्रिक्स 12 पर्यावरण मन्त्रीहरूको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न भयो। रक्षा मन्त्रालयले 6 सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय क्याडेट कोरको प्रमुख साहसिक गतिविधि अपराजित पराङ्ला 2026 झण्डा देखाएर शुभारम्भ गर्नुभयो। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ अनि सेमिकन इन्डिया 2026 5 संस्करण आगामी महिनाको 17 तारिकदेखि नयाँ दिल्लीमा आयोजना हुँदैछ। अब समाचार विस्तारमा। ब्रिक्स 12 पर्यावरण मन्त्रीहरूको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न भयो। सम्मेलनले सदस्य देशहरूका मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू,

0: नीति निर्माताहरू र विशेषज्ञहरूलाई सार्थक चर्चामा संलग्न हुन, सहमति निर्माण गर्न र पर्यावरण सहयोगलाई बलियो बनाउन एक मञ्च प्रदान गर्दछ। सम्मेलनको अध्यक्षता केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले गर्नुभयो। भारतको ब्रिक्स अध्यक्षता 2026 को विषय लचिलोपन, नवाचार, सहयोग र स्थिरताका लागि निर्माण रहेको थियो।
1: As nation pursue their development aspirations, they are navigating an increasingly complex environmental reality. The impact of climate change, biodiversity loss, and pollution, the triple planetary crisis together with growing disaster risk are affecting communities and ecosystems worldwide. These challenges are particularly significant for developing countries, where environmental vulnerability is often closely intertwined with broader development priorities, including poverty eradication, food security, and inclusive growth.
0: रक्षा मन्त्रालयले छैटौं सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। यसमा रणनीतिक रूपमा महत्त्वपूर्ण 405 वस्तुहरू समावेश छन्, जसको अनुमानित व्यापार क्षमता 370 करोड रुपियाँ रहेको छ। यसमा भारतीय तटरक्षक बलका 16 वस्तुहरू र रक्षा सार्वजनिक क्षेत्रका उपक्रमहरूका 389 वस्तुहरू समावेश छन्। सूचीमा लाइन प्रतिस्थापन योग्य एकाइहरू, उप प्रणालीहरू, उप असेम्ब्लीहरू, सियर पार्ट्स, घटकहरू र कच्चा सामग्रीहरू समावेश छन्। मन्त्रालयले भनेको छ, यो छैटौँ जनहित याचिका आत्मनिर्भर भारत पहल अन्तर्गत रक्षा निर्माणमा आत्मनिर्भरतालाई बढावा दिन सरकारको प्रयासको अर्को कदम हो। यसले भारतीय उद्योगको लागि अवसरहरू विस्तार गर्ने, घरेलु रक्षा विनिर्माण परिस्थितिकी तन्त्रलाई पार्ने निवेश र नवीनतालाई बढावा दिने र आयातमा निर्भरता कम गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ। मन्त्रालयले भनेको छ, वस्तुहरूको विस्तृत सूची सृजना पोर्टल sirjanadefense.gov.inमा पनि उपलब्ध छ। रक्षा उत्पादन विभागले अगस्त 2020 सृजन रक्षा पोर्टल सुरु गरेको थियो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय क्याडेट कोरको प्रमुख साहसिक गतिविधि अपराजिता पराङला 2026 झण्डा देखाएर शुभारम्भ गर्नुभयो। यो पदयात्रा हिमाचल प्रदेशको स्पिति उपत्यकालाई लद्दाखको चाङथाङ क्षेत्रसँग जोड्ने 250 किलोमिटर लामो पराङला पासलाई 30 दिनको अवधिमा पार गर्नेछ। यो पदयात्रा देशकै सबैभन्दा चुनौतीपूर्ण हाई अल्टिच्युड पदमार्ग मानिन्छ। तिनै सेनाबाट प्रतिनिधित्व गर्ने 3 महिला अधिकारीहरूको नेतृत्वमा 28 युवती क्याडेट रहने जनाएको छ। श्री सिंहले उच्च हिमाली अभियानमा युवा बालिकाहरूको सहभागितालाई देशका महिलाहरूको साहस, दृढता र बढ्दो क्षमताको शक्तिशाली प्रमाण भएको बताउनु भएको छ। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ। भारतको प्रमुख महिला ब्याडमिन्टन युगल जोडी ट्रिसा जोली र पुलेला गायत्री गोपीचन्द तथा विभिन्न विधाका अन्य 15 खेलाडीहरूलाई विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनको लागि अर्जुन पुरस्कार प्रदान गर्नेछ। भारतका भेटरन फुटबल खेलाडी ईसा या अरू महिना यगमलाई अर्जुन पुरस्कार लाइफटाइमबाट सम्मानित गरिने भएको छ। द्रोणाचार्य पुरस्कार एथलेटिक्सका प्रशिक्षक परमवीर सिंह, बक्सिङका छोटेलाल यादव र सुटिङकी नेहा नन्दकुमार चौहानलाई प्रदान गरिनेछ। यसैबीच आर्मी प्यारा ओलम्पिक नोड पुणेलाई राष्ट्रिय खेल प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिनेछ। संसदीय कार्य मन्त्री किरेन रिजिजूले विदेशी अंशदान विनियम संशोधन विधेयकलाई लिएर विपक्षी दलहरूले भोट ब्याङ्कको राजनीतिका लागि गलत सूचना फैलाएको आरोप लगाउनु भएको छ। एक निजी समाचार संस्थालाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो, विधेयकले विदेशी धन प्रवाहमा पारदर्शिता ल्याउनेछ र अब सत्य बाहिर आउनेछ। उहाँले भन्नुभयो, विपक्षीले धेरै झुट फैलाएको र यस्तो झुट फैलाएर राजनीति गर्नु सरासर गलत हो।
2: पूरा झूठ फैलाया देश भर में कि FCRA जो है क्रिश्चियन मिशनरी को टारगेट किया जा रहा है, जबकि क्रिश्चियन मिशनरी का टोटल इंडिया का जो फॉरेन कंट्रीब्यूशन आते हैं वो 16% है, बाकी तो सब हिंदू का है। तो प्रोटेस्ट ज्यादा करना है तो हिंदू लोग करना चाहिए, क्योंकि सबसे ज्यादा तो हिंदू का है। देखिए, इस तरह का झूठे बातें फैला करके राजनीति करना बिल्कुल ठीक नहीं है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सेङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले भारतको उत्तर प्रदेश, पन्जाब र गुजरातका लागि नयाँ प्रभारी नियुक्त गर्नुभएको छ। विनोद तावडेल तावडेलाई उत्तर प्रदेशको प्रभारी बनाएको छ भने

0: प्रदेश ईश्वर भाई पटेललाई सहप्रभारी राखिएको छ। डाक्टर सतीश पुनियालाई पन्जाबको प्रभारी र तरुण जुगलाई गुजरातको प्रभारी नियुक्त गरिएको छ। सेमिकन इन्डिया 2026 को पाँचौँ संस्करण आगामी महिनाको 17 तारिकदेखि नयाँ दिल्लीमा आयोजना हुँदैछ। सम्मेलनमा 40 भन्दा अधिक देशका 500 भन्दा अधिक प्रदर्शक र 240 कम्पनीको सहभागिता रहनेछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुनेछ। उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, सिङ्गापुर, जर्मनी, नेदरल्यान्ड र मलेसियाका अग्रणी कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरूसँग गोलमेज बैठकको अध्यक्षता गर्नुहुनेछ। नयाँ दिल्लीमा आज आयोजित पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले जापान, दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया, जर्मनी र नेदरल्यान्डका 6 वटा अन्तर्राष्ट्रिय पेभिलियन रहने जानकारी दिनुभएको छ। केन्द्रीय पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले देरगाउँ दिमापुर पाइपलाइनको कमिसनको साथ नागाल्यान्ड अब उत्तर पूर्वी ग्यास ग्रिड र राष्ट्रिय ग्यास ग्रिडसँग जोडिएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री पुरीले यो कमिसनिङ पूर्वोत्तरलाई भारतको विकास इन्जिन बनाउनका लागि एक महत्त्वपूर्ण कदम हो र यसले यस क्षेत्रलाई वास्तविक रूपमा एकीकृत ग्यास आधारित अर्थव्यवस्थाको नजिक ल्याउने बताउनु भएको छ। मार्सल सेना उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल आर सिंहले युद्धको बदलिँदो प्रकृतिले सशस्त्र बलहरूका लागि उदयमान प्रौद्योगिकीहरूलाई द्रुत गतिमा अपनाउन र एकीकृत गर्न अनिवार्य भएको बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा निगरानी एवं इलेक्ट्रोनिक अप्टिक्समा भारतीय सैन्य समीक्षालाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, विशेष गरी वर्ष 2020 पछि युद्धमा तीव्र एवं व्यापक परिवर्तन भएको छ। उहाँले डिजिटल संचार, इलेक्ट्रोनिक युद्ध, साइबर अपरेसनहरू र नेटवर्क र क्लाउड आधारित स्थितिजन्य जागरूकता आधुनिक सैन्य अपरेसनको महत्त्वपूर्ण घटकहरूको रूपमा देखा परेको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाको नयाँ दिल्ली स्थित एम्समा एन्जियोप्लास्टी गरिएको छ। एम्सले जारी गरेको विज्ञप्तिमा श्री नड्डालाई मुटुरोग विभागमा निगरानीमा राखिएको उल्लेख गरिएको छ। यसअघि उहाँलाई तनाव देखिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। केरलाको जम अन्तर्राष्ट्रिय समुद्र बन्दरगाहमा आजदेखि प्रत्यक्ष निर्यात र आयात सञ्चालन सुरु भएको छ, जुन यस क्षेत्रको समुद्री व्यापारको लागि एक महत्त्वपूर्ण उपलब्धि हो। मुख्यमन्त्री विडी सतीशनले भिजिमजमबाट युरोपका लागि प्रस्थान गर्ने पहिलो जहाजमा 2 कन्टेनरलाई हरियो झण्डा देखाएर प्रस्थान गर्नुभयो।
1: विझिन्जम समुद्री बंदरगाह अब तक मुख्य रूप से एक अंतर्राष्ट्रीय ट्रांसशिपमेंट केंद्र के तौर पर काम कर रहा था, जहां मदरशिप कहे जाने वाले बड़े जहाजों से आने वाले कंटेनर को आगे ले जाने के लिए छोटे जहाजों में स्थानांतरित किया जाता था। इस बंदरगाह को 17 जुलाई को निर्यात और आयात के लिए मंजूरी मिली थी। शुरुआत में विझिन्जम बंदरगाह से सिर्फ फुल कंटेनर लोड कार्गो का आयात निर्यात होगा।
0: यो समाचार युट्युबमा @AIR कर्सेक मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार फेरि एकचोटि। ब्रिक्स 12 पर्यावरण मन्त्रीहरूको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न भयो। रक्षा मन्त्रालयले 6 सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय क्याडेट कोरको प्रमुख साहसिक गतिविधि अपराजिता पराङ्ला 2026 झण्डा देखाएर शुभारम्भ गर्नुभयो। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ अनि सेमिकन इन्डिया 2026 पाँचौँ संस्करण आगामी महिनाको 17 तारिकदेखि नयाँ दिल्लीमा आयोजना हुँदैछ। आकाशवाणीबाट समाचार पुरा भयो। अघिल्लो समाचार लिएर अहिले 3:15 उपस्थित गर्नुहोस् आकाशवाणी।
2: यो प्रसारण हो आकाशवाणीको र सुनौ लोकगीत स्वर अनि सङ्गीत रहेको छ वसन्ती बाला लामाको, शब्द ज्योति बाला लामाको।

श्रोताले अहिले सुन्नुभयो बसन्ती बाला लामाको स्वरणी सङ्गीत रचनामा लोकगीत, जसमा शब्द रहेको थियो ज्योति बाला लामाको।

अब सुन्नुहोस् समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय: भारतले 2047 सम्ममा विकसित भारततर्फको यात्रामा युवाहरूको केन्द्रीय भूमिकामा ध्यान केन्द्रित गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। आलेख: विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 80 औं स्वतन्त्रता दिवसमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्नुहुँदै 2047 सम्ममा विकसित भारततर्फको भारतको यात्रामा खेलकुद र युवाहरूको केन्द्रीय भूमिकामाथि जोड दिनुभयो। प्रधानमन्त्रीले खेलकुद इकोसिस्टममा भएको प्रगतिलाई इंकित गर्दै भन्नुभयो, टीओपीएस योजनाले ठूलो सफलता हासिल गरेको छ। खेलो इण्डिया खेलहरू, विश्वविद्यालय खेलहरू, शीतकालीन खेलहरू, समुद्र तट खेलहरू, खेलकुद पूर्वाधार, खेलकुदको लागि प्रशिक्षण, खेलकुद चिकित्सा र खेल पोषण, भारत यी सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने दिशामा अगाडि बढिरहेको छ। युवाहरूको लागि यदि तिनीहरू आफै खेलाडी बन्न असमर्थ छन् भने पनि खेलकुद वरिपरि समर्थन प्रणालीभित्र अवसरहरू एक विशाल नयाँ क्षेत्र खुल्दैछ। यस अवसरमा प्रधानमन्त्रीले प्रधानमन्त्री विकसित भारत रोजगार योजनाको शुरूआतको घोषणा पनि गर्नुभयो, जुन योजनाले आगामी वर्षहरूमा युवाहरूलाई फाइदा पुर्याउने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, आज अगस्त 15 हामी मेरो देशका युवाहरूका लागि 1,00,000 करोड रुपियाँको योजना शुरू गर्दैछौ र कार्यान्वयन गर्दैछौ। प्रधानमन्त्री विकसित भारत रोजगार योजना आज अगस्त 15 लागू हुँदैछ। यस योजना अन्तर्गत सरकारले निजी क्षेत्रमा रोजगारी पाउने प्रत्येक छोरा वा छोरीहरूलाई 15,000 रुपियाँ दिनेछ। नयाँ रोजगारी प्रदान गर्न बढी अवसरहरू सृजना गर्ने कम्पनीहरूलाई पनि प्रोत्साहन दिइनेछ। प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले लगभग 3.5 करोड युवाहरूका लागि नयाँ रोजगारी

अवसरहरू सृजना गर्नेछ। प्रधानमन्त्रीले विश्व मञ्चमा भारतको बढ्दो खेलकुद महत्वाकांक्षालाई पनि रेखाङ्कित गर्नुभयो। खेलकुदको दुनियाँमा भारतको प्रदर्शन निरन्तर सुधार भइरहेको छ र हामी 2036 ओलम्पिक आयोजना गर्ने बलियो दावेदारको रूपमा अगाडि बढिरहेका छौं। भारतले 2030 राष्ट्रमण्डल खेलकुद पनि आयोजना गर्नेछ। उहाँले ओलम्पिक खेलहरूमा लगभग 40 खेलकुद र 325-350 कार्यक्रमहरू समावेश छन् भनी उल्लेख गर्नुभयो र भारतले आफ्नो सहभागितालाई फराकिलो बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, हामीले 2036 ओलम्पिक भारतमा आयोजना गर्ने निर्णय गरेका छौं। भारतले यी क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। हामी प्रतिभा खोजी अभियानमा पनि सुरु गर्न चाहन्छौ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो महत्वाकांक्षालाई दीर्घकालीन प्रतिभा पहिचान अभियानसँग जोड्दै भन्नुभयो, यदि हामीलाई 2036 लागि खेलाडीहरू चाहिन्छ भने हामीले आज 5, 10, वा 15 वर्षका यी युवा बालबालिकाहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। हामीले हाम्रा छोरीहरूलाई पनि ध्यान दिनुपर्छ। 5-15 वर्ष उमेरका बालबालिकाहरूमा खेलकुद प्रतिभा पहिचान गर्न देशभरका गाउँहरू, सहरहरू र विद्यालयहरूमा प्रतिभा खोजी अभियान सञ्चालन गरिनेछ। उहाँले भन्नुभयो, यस अभियान मार्फत पहिचान गरिएका बालबालिकाहरूको क्षमताको मूल्याङ्कन गरिनेछ र उनीहरूलाई देशको प्रतिनिधित्व गर्न सक्षम खेलाडीहरूमा विकास गर्न मद्दत गर्न विशेष तालिम दिइनेछ। प्रधानमन्त्रीले युवाहरू माझ लागु पदार्थको दुरुपयोगको बढ्दो चुनौतीलाई पनि सम्बोधन गर्नुहुँदै एकबद्ध राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गर्नुभयो। श्री मोदीले भन्नुभयो, लागु औषध दुरुपयोग देश र यसका युवाहरूका लागि एक प्रमुख संकट बन्दै गइरहेको छ। नशा मुक्त भारत हामी सबैको लागि सामूहिक जिम्मेवारी हुनुपर्दछ। हाम्रो उज्जवल भविष्यको लागि हाम्रो युवा पुस्ता बलियो हुनुपर्छ र हाम्रो युवाहरूको शक्ति हाम्रो देशको प्रगतिको लागि प्रयोग गरिनुपर्नेछ। भारतको विकासमा युवाहरूको महत्वलाई जोड दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यदि कोही छ भने त्यो मेरो देशको युवा हो, देशको युवा शक्ति। विकसित भारततर्फको यात्रामा युवाहरूको धेरै महत्वपूर्ण भूमिका छ। उहाँले थप भन्नुभयो, त्यसैले हामीले विकसित भारतको लक्ष्यलाई हाम्रा युवाहरूको आकांक्षा र सहभागितासँग जोडेर अगाडि बढ्नुपर्छ। हामीले हाम्रा युवाहरूलाई हाम्रो सर्वोच्च प्राथमिकताको रूपमा अगाडि बढाउनुपर्छ। भारतको उद्यमशील परिदृश्यको विस्तारलाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, स्टार्टअप इण्डिया पहल अन्तर्गत अहिले देशभर 2.5 लाख भन्दा बढी दर्ता भएका स्टार्टअपहरू छन्। कोचिङ कक्षाहरूले परिवारहरूमा पर्ने आर्थिक दबावलाई स्वीकार गर्नुहुँदै प्रधानमन्त्रीले विभिन्न परीक्षाहरूको तयारी गर्न विद्यार्थीहरूलाई निशुल्क अनलाइन कोचिङ प्रदान गर्ने नयाँ पहलको घोषणा गर्नुभयो।

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय बेला दिउँसोको ठिक 3 बज्यो र अब भने श्रोताहरूलाई मनोरञ्जन गराइरहेछौँ केही हिन्दी फिल्मी गीतहरूबाट।

साहित्य क्वाद्रीको शब्द अनि प्रीतमको सङ्गीत रचनामा अब भने राख्न गरेछु कार्यक्रमको अन्तिम साङ्गीतिक कौशली फिल्म बिल्लो बार बारबाट निरज श्रीधरको आवाजमा।

0: फिल्म गीतको कार्यक्रम अहिलेलाई यतिमा नै पूरा गरिन्छ श्रोता, र अब भने पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। असमका चार जिल्लामा बाढबाट प्रभावित हुनेहरूको संख्या 31,900 पुगेको छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरणका अनुसार शिवसागरमा बाढको पानीमा डुबेर थप एक व्यक्तिको मृत्यु भएको छ र यस वर्ष राज्यमा बाढसँग सम्बन्धित मृतकहरूको संख्या 105 पुगेको छ। प्रभावित जिल्लाहरूमा गोलाघाट, जोरहाट, नगाउँ र शिवसागर रहेका छन्। नगाउँ सबैभन्दा अधिक प्रभावित भएको छ, लगभग 20,000 मानिसहरू प्रभावित भएका छन्, जबकि जोरहाटमा 5,000 भन्दा अधिक र शिवसागरमा 4,500 भन्दा अधिक मानिसहरू प्रभावित भएका छन्। अधिकारीहरूले चार प्रभावित जिल्लाहरूमा 15 राहत शिविरहरू र वितरण केन्द्रहरू मार्फत राहत कार्य जारी राखेका छन्। हाल 2,782 जनाले उक्त सुविधा लिइरहेका छन्। क्रमिक सुधारका बावजुद बाढको पानीले राज्यका 147 गाउँहरू डुबाउमा परिरहेको छ। बाढले लगभग 3,198.77 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। ऊर्जा प्रसारण बुनियादी ढाँचा विकासकर्ता रेसुनिया लिमिटेडले उत्तर पूर्वी क्षेत्र विस्तार योजना परियोजना करिडोरमा कृषक एवं स्थानीय समुदायको लागि असमको पहिलो समर्पित हेल्पलाइन शुरू गरेको छ। चिराङ जिल्ला आयुक्त गोकुल चन्द्र ब्रह्माले हिज काजलगाउँमा एक पत्रकार सम्मेलनमा हेल्पलाइनको शुरूआत गर्नुभयो। यस पहलको उद्देश्य कृषकहरू, जमिनदारहरू र कृषि समुदायहरूलाई परियोजनासँग सम्बन्धित प्रश्नहरू उठाउन, प्रतिक्रिया साझा गर्न र गुनासो दर्ता गर्न प्रत्यक्ष सहयोग प्रदान गर्नु रहेको छ। कृषकहरूले शुक्रबार

बिहान 9:30 बेलुकी 5 टोल फ्री नम्बर 1800 572 7701 मा सम्पर्क गर्न सक्नेछन्। बहुभाषी हेल्पलाइन असमिया, बोडो र हिन्दी भाषामा सञ्चालन हुनेछ, जसमा ट्रान्समिसनको सम्बन्धमा बासिन्दाहरूलाई सहयोग गर्न प्रशिक्षित कर्मचारीहरू उपलब्ध हुनेछन्। प्रेस सूचना ब्युरो पीआईबी गुवाहाटीले हिज असमको गोलपारा जिल्ला प्रेस क्लबको सम्मेलन हलमा मिडिया प्रोफेसनल र सरकारी अधिकारीहरूलाई जनगणना 2027 नशामुक्त भारत अभियान र उपभोक्ता जागरूकताको बारेमा सचेत गराउन जिल्ला मिडिया कार्यशाला वार्ताको आयोजना गर्यो। कार्यशालामा लगभग 55 सञ्चारकर्मी र सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो। सभालाई सम्बोधन गर्नुहुँदै ग्वालपाडा जिल्ला आयुक्त प्रदीप तमुङले जनगणना 2027 लागि जिल्ला प्रशासनको तयारीबारे प्रकाश पार्नुभयो तथा जनगणनाका क्रममा सङ्कलन गरिएका सबै सूचनाहरू गोप्य रहने आश्वासन दिनुभयो। तिमुङले पीआईबीको पहलको प्रशंसा गर्नुहुँदै प्रशासन र मिडियाबीचको वृहत अन्तर्क्रियाले जनगणनाको क्रममा जनचेतना र सहयोगलाई बलियो बनाउन मद्दत गर्ने बताउनुभयो। मेघालयका मुख्यमन्त्री कोनराड के साङमाले दक्षिण पश्चिम खासी हिल्समा रहेको वेलोई माउकिर वाद रोङथोङ सडकको 140 करोड रुपियाँ लागतको स्वास्थ्य सेवा, शिक्षा र पर्यटन गन्तव्यको स्तरोन्नतिको शिलान्यास गर्नुभएको छ। मुख्यमन्त्री श्री साङमाले वर्ष 2018 दक्षिण पश्चिम खासी हिल्समा 850 करोडभन्दा अधिक परियोजनाहरू लागू गरिएको छ, जसको सञ्चय प्रतिबद्धता लगभग 990 करोड रुपियाँ पुगेको बताउनु भएको छ। सर्वोच्च न्यायालयले सिक्किममा चलिरहेको मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआरको लागि 2002 योग्य आधार वर्षको रूपमा प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीशहरू जयमाल्य बागची र वी मोहनाको पीठले एक एनजीओले दर्ता गरेको जनहित याचिकाको सुनवाई गर्दै थियो, जसमा संशोधन अभ्यासको लागि 2002 सट्टा 1993 सन्दर्भ वर्षको रूपमा प्रयोग गर्न माग गरिएको थियो। भारतीय सेनाको त्रिशक्ति कोरले हिजो सिक्किमको छाङ्गुमा एक आधुनिक ढल प्रशोधन प्लान्ट एसटिपी सुरु गरेको छ, जसले उच्च हिमाली क्षेत्रमा स्वच्छता र पर्यावरण संरक्षणलाई सुदृढ पार्दछ। यस सुविधामा भाभा परमाणु अनुसन्धान केन्द्र वार्कद्वारा विकसित स्वदेशी तकनिकी समावेश गरिएको छ र यो मौसम र भूभागको परिस्थितिमा प्रभावकारी रूपमा सञ्चालन गर्न तयार गरिएको छ। खागी भनेर चिनिने परम्परागत हिमाली मसला अरुणाचल प्रदेशको पश्चिम कामेङ जिल्लामा समुदायको नेतृत्वमा जीविकोपार्जन र वन संरक्षण मोडेलको रूपमा देखा परेको छ, जसले 200 अधिक घर परिवारलाई फाइदा पुर्याएको र 39 लाख रुपियाँ बराबरको कारोबार गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

लोक संगीत हाम्रो समाज र संस्कृतिको एउटा सक्लो दर्पण हो। लोक संगीत भन्ने बित्तिकै जब हामी मादलको ताल गुन्जमान भएको सुन्छौँ तब साँच्चै नाचौँ नाचौँ लाग्ने परिवेश सृजित भएको पाउँछौँ।

श्रोताहरूले अहिले सुन्नुभयो बसन्ती बाला लामाको स्वर अनि सङ्गीत रचनामा लोकगीत शब्द थियो कर्ण थामीको। जब कसैको साथ हुँदैन श्रोता त्यस समय साथ हुन्छ केवल सङ्गीतको। यस संसारमा थुप्रै भाषाहरू भए पनि सङ्गीत जस्तो मिठो भाषा अरू केही छैन जो प्रत्येक व्यक्तिले बुझ्दछ। स्वीकार्नुहोस् अघिल्लो साङ्गीतिक कोशीले करण थापाको आवाजमा आधुनिक गीत।

सङ्गीतको कुनै भाषा हुँदैन, यसले हरेकको मुठुलाई छुने गर्छ। यसको एउटा यस्तो शक्ति हुन्छ जो हरेक मानव भावहरूको हृदयलाई छुने गर्दछ।

सुनौ विमला राईको आवाजलाई, शब्द पुरुष ढकालको छ भने सङ्गीत रहेको छ ओम विक्रम विष्टको।

भनिन्छ नि श्रोता, सङ्गीतको कुनै भाषा हुँदैन भनेर। जब यसले हाम्रो आत्मालाई छुन्छ तब कहिले नबिर्सिने छाप छोडेर जान्छ। त स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम सङ्गीत कोशिली, छोनाम तामाङको आवाजमा। शब्द सञ्जीव थापाको छ भने सङ्गीत रहेको छ प्रदीप छेत्रीको।

0: हवस् श्रोता, हाम्रो यो साङ्गीतिक यात्रा अहिलेलाई भने यतिमा नै पुरा गरिन्छ र अब अघिल्लो चरणमा राखिरहेछौँ समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। पर्यावरण सहयोगमा आम सहमति बनाउने उद्देश्यका साथ 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। भारतीय जनता पार्टीले उत्तर प्रदेश, पन्जाब र गुजरातका लागि नयाँ प्रदेश प्रभारी र सहप्रभारीहरूको नियुक्ति गरेको छ। प्रवर्तन निदेशालयले कर्नाटक लोकसेवा आयोगमा पेपरलिक घोटालाको सम्बन्धमा कैयन ठेकानाहरूमा छापामारी गरेको छ। मौसम विभागले झारखण्ड, बिहार, छत्तीसगढ़, उडिसा र उत्तर प्रदेशमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 को घोषणा गरेको छ र नयाँ दिल्लीमा बीडब्ल्यूएफ विश्व च्याम्पियनसिपमा उन्नति हुड्डाले म्यानमारकी थेत हतार थुन्जारलाई पराजित गरी महिला सिंगल्सको दोस्रो चरणमा पुगेकी छिन्। नयाँ दिल्लीको भारत मण्डपममा 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको सम्मेलन आयोजित गरियो। यस सम्मेलनले सदस्य देशका मन्त्रीहरू, वरिष्ठ अधिकारी, नीति निर्माता र विशेषज्ञहरूलाई सार्थक चर्चामा संलग्न हुन, सहमति निर्माण गर्न र पर्यावरण सहयोगलाई सुदृढ पार्न एक मञ्च प्रदान गर्दछ। सम्मेलनको अध्यक्षता केन्द्रीय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले गर्नुभयो। भारतको ब्रिक्स अध्यक्षता 2026 को विषय लचिलोपन, नवाचार, सहयोग र स्थिरताको लागि निर्माण रहेको छ।
2: बैठकलाई सम्बोधित गर्दै श्री यादवले एउटा राम्रो र सतत पृथ्वीको निर्माणका लागि नीति निर्धारण, प्रौद्योगिकी तथा जनभागीदारीको महत्वप्रति भारतको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मानवता प्रथमको दृष्टिकोणले सतत पृथ्वी आवश्यक रहेको बताउनुभयो। उहाँले भारतले 2005 देखि 2022 बीच कार्बन उत्सर्जनलाई 37% घटाएको पनि बताउनुभयो। उहाँले अझ भन्नुभयो, भारतको ऊर्जा क्षमताको 50% उद्भाजन स्वच्छ ऊर्जाद्वारा गरिन्छ। श्री यादवले भन्नुभयो, अध्यक्षताको रूपमा भारत एउटा खुला, रचनात्मक अनि सर्वसम्मति अनुरूपको वार्तालाई अघि बढाउन प्रतिबद्ध छ। सबै सदस्य देशहरूको सन्दर्भ र योगदान एकदमै मूल्यवान रहेको समेत उहाँले बताउनुभयो।
1: भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले उत्तर प्रदेश, पन्जाब र गुजरातका लागि नयाँ प्रदेश प्रभारी नियुक्त गर्नुभएको छ। विनोद तावडेलाई उत्तर प्रदेशको प्रभारी र जगदीश ईश्वरभाइ पटेललाई सहप्रभारी बनाइएको छ। डाक्टर सतीश पुनियालाई पन्जाबको प्रभारी र तरुण चुगलाई गुजरातको प्रभारी नियुक्त गरिएको छ। भारतीय जनता पार्टीले आज नयाँ दिल्ली स्थित अखिल भारतीय कंग्रेस समितिको मुख्यालयमा स्वतन्त्रता दिवस समारोहमा राष्ट्रगीत वन्दे मातरमको अपमान गरेकोमा कंग्रेस पार्टीको आलोचना गरेको छ। नयाँ दिल्लीमा संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै भाजपा प्रवक्ता रविशंकर प्रसादले भन्नुभयो, जब कंग्रेस पार्टीले राष्ट्रगीतको सम्मान गर्न सक्दैन भने उसले स्वतन्त्रता आन्दोलनको संरक्षण भएको दावी गर्न बन्द गर्नुपर्छ।
3: 24 जनवरी 1950 को डॉक्टर राजेंद्र प्रसाद ने घोषणा की, जन गण मन राष्ट्रीय गान, वंदे मातरम राष्ट्रीय गीत। ये डॉक्टर राजेंद्र प्रसाद तो कांग्रेस के ही थे ना, तो ये जो नया बदलाव किया गया, कभी ये उम्मीद नहीं थी कि प्रिवेंशन ऑफ इंसल्ट टू द नेशनल ऑनर्स एक्ट जो बना 1971 में, किसने बनाया? कांग्रेस की सरकार, इंदिरा गांधी प्राइम मिनिस्टर। उसमें क्या कहा गया, तिरंगा हो, जनगणमन हो, इसका कोई इंसल्ट करेगा तो 3 साल तक की सजा हो जाएगी।
1: प्रवर्तन निदेशालयले कर्नाटक लोकसेवा आयोगमा कथित प्रश्नपत्र लिक घोटालाको सम्बन्धमा राज्यका कैयन स्थानहरूमा खोजी अभियान गरिरहेको छ। आयोगका पूर्व अध्यक्ष शिव शंकरप्पा एस साहुकरमाथि प्रश्नपत्र लिक ओएमआर सीटमा छेडछाड र सरकारी पशु चिकित्सा अधिकारीहरूको भर्तीको लागि प्रति उम्मेद्वार 70-80 लाख रुपियाँ घुस मागेको आरोप लागेको छ। यो पनि आरोप लगाइएको छ कि एक निजी कम्पनीले बिचौलियाको रूपमा काम गरेको थियो। यस मामिलाको सम्बन्धमा निदेशालयले शिव शंकरप्पाको आवास, आयोगका केही पूर्व सदस्यहरूको परिसर र निजी कम्पनीसित सम्बन्धित कार्यालयहरूमा तलाशी गरेको छ। यो जाँच भर्ती प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको सम्भावित भूमिकामा केन्द्रित छ। जम्मू कश्मीरमा सुरक्षा बलहरूले आज उद्धमपुर, रियासी र कठुवा जिल्लामा शंकास्पद व्यक्तिहरूको आवागमनको सूचना पाएपछि धेरै स्थानहरूमा खोजी अभियान सुरु गरेका छन्। रियासीको सदिनी जंगल र कठुवाको हिरानगर सेक्टरमा अन्तर्राष्ट्रिय सीमा नजिकैका धेरै गाउँहरूमा पनि खोजी अभियान सुरु गरिएको छ। सबै क्षेत्रहरूमा अभियान जारी छ। पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरमा बढ्दो तनावका बीच युनाइटेड कश्मीर पिपल्स नेशनल पार्टी युकेपीएनपीले यस क्षेत्रमा पाकिस्तानी सेनाद्वारा भइरहेको मानवाधिकार उल्लङ्घनप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ। युकेपीएनपीले नागरिकहरूको मृत्यु र घाइते, मनमानी गिरफ्तारी, बल जफ्ती बेपत्ता र सञ्चार व्यवस्था बन्द गरिएको खबरहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संगठनले शान्तिपूर्ण राजनीतिक कार्यकर्ता र मानव अधिकार रक्षकहरूको आवागमनमा प्रतिबन्ध र उनीहरू विरूद्ध दण्डात्मक कार्यवाहीको बारेमा पनि चिन्ता व्यक्त गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। मौसम विभागले झारखण्ड, बिहार, छत्तीसगढ़, पूर्वी मध्य प्रदेश, हिमाचल प्रदेश, ओडिशा र उत्तर प्रदेशमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। आगामी दुई दिनमा उत्तराखण्ड, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख, तमिलनाडु, पुडुचेरी, कराईकल र पूर्वोत्तर भारतमा पनि यस्तै मौसम रहनेछ। यसैबीच दिल्ली, हरियाणा, पंजाब, चण्डीगढ़, केरलम र माहेमा आज भारी वर्षा हुने सम्भावना छ। आन्ध्र प्रदेश, गुजरात र उत्तरी आन्तरिक कर्नाटकमा पनि आगामी दुईदेखि तीन दिनसम्म बिजुली र तेज हावाका साथ आँधीबेरी चल्ने सम्भावना छ। यसैबीच बंगालको खाड़ीमा रहेको गहिरो दबावका कारण झारखण्ड र वरपरका

0: स्थित आर्मी प्यारा ओलम्पिक नोडलाई राष्ट्रिय खेल प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। यो पुरस्कार खेलहरूलाई प्रोत्साहित र विकासमा उल्लेखनीय योगदान गरे बापत कर्पोरेट संस्था तथा गैर सरकारी संगठनलाई दिने गरिन्छ। नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा भारतकी उन्नति हुड्डाले म्यानमारकी थेत हतार थुन्जारलाई सोझो सेटहरूमा पराजित गरी महिला सिङ्गल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। लक्ष्य सेनले पुरुष सिङ्गल्सको पहिलो चरणमा आज अस्ट्रियाका कोलिन्स फिलिमोनसित खेल्नेछन्। महिला डबल्सको दोस्रो चरणमा भारतीय जोडी ट्रिसा जोली र गायत्री गोपीचन्दले अमेरिकाकी लरेन ल्याम र एलिसन लीसित खेल्नेछन्। विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले आज श्रीलङ्का विरुद्धको पहिलो टेस्टको चौथो दिन टेस्ट क्रिकेटमा 100 छक्का पूरा गरे। यो उपलब्धि हासिल गर्ने पहिलो भारतीय र विश्वका चौथो खेलाडी बनेका छन्। सरकारले सोसियल मिडियामा भाइरल त्यस भिडियोको खण्डन गरेको छ जसमा दावी गरिएको थियो कि प्रधानमन्त्री नरेन्द्र मोदीले सबै नागरिकहरूका लागि 3 महिनाको निशुल्क रिचार्ज घोषणा गर्नुभएको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले दावी फर्जी भएको र भाइरल भिडियो एआईद्वारा सृजना गरिएको बताएको छ। प्रधानमन्त्रीले त्यस्तो कुनै पनि योजनालाई समर्थन गर्नुभएको छैन। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। पर्यावरण सहयोगमा आम सहमति बनाउने उद्देश्यका साथ 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न। भारतीय जनता पार्टीले उत्तर प्रदेश, पञ्जाब र गुजरातका लागि नयाँ प्रदेश प्रभारी र सहप्रभारीहरूको नियुक्ति गरेको छ। प्रवर्तन निदेशालयले कर्नाटक लोकसेवा आयोगमा पेपरली घोटालाको सम्बन्धमा कैयन ठेगानाहरूमा छापामारी गरेको छ। मौसम विभागले झारखण्ड, बिहार, छत्तीसगढ, उडिसा र उत्तर प्रदेशमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ र बीडब्ल्यूएफ विश्व च्याम्पियनसिपमा उन्नति हुड्डाले म्यानमारकी थेत हतार थुन्जारलाई पराजित गरी महिला सिङ्गल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। समाचार पूरा भयो।
1: अब आकाशवाणी प्रस्तुत गर्दछ समूह स्वरमा देशभक्ति गीत।

श्रद्धालुले सुन्नुभयो समूह स्वरमा देशभक्ति गीत। यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप र प्रसार भारतीको ओटिटी वेब्स प्लेटफर्मबाट पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। समय यस बेला अपरान्ह 4 बज्यो र अब प्रस्तुत छ कार्यक्रम घर संसार।

नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरूलाई न्यानो अभिवादन जनाउँदै हाम्रो कार्यक्रमलाई अगाडि बढाइरहेछौ। र श्रोताहरू, सधैँ झैं आज पनि हामीले हाम्रो स्टुडियोमा पाहुना निम्ति हजुरहरूलाई केही कुरो सुनाउने निश्चय त गरेका नै छौ, तर उहाँको परिचय साट्न अगाडि हामी हजुरहरू समक्ष एउटा मिठो अनि रमाइलो गीत राखेर आजको कार्यक्रमलाई हामी सुरुवात गरिरहेछौ।

0: र श्रोताहरूलाई यसरी गीत सुनाई मनोरञ्जन गराए पश्चात अब हामी कार्यक्रमतर्फ अगाडि बढिरहेछौँ र अघि नै मैले भनिसकेको छु कि सधैँ चाहिँ हामीले आज पनि पाहुना निम्ताएका छौँ हाम्रो स्टुडियोमा भनेर र यहाँ हुनुहुन्छ हाम्रो दिदी फुलकला राई। दिदीलाई नमस्ते छ।
1: नमस्ते बहिनी। नमस्ते।
0: र आज हाम्रो दिदीले चाहिँ हामीलाई के बताउनुहुन्छ भने घरको साफ सफाइमा नारीको देन चाहिँ के कतिको हुनुपर्ने अथवा नारीहरूले चाहिँ के कस्तो देन राख्नुपर्ने घरको साफ सफाई अथवा घरको काम धन्दामा र यस विषयमा यहाँ दिदीले बताउनुहुनेछ। तब दिदी
1: हुन्छ बहिनी। ल बहिनी सुन्नुहोस् है।
0: हजुर।
1: अब घर संसार चलाउने नारीले आफ्नो घर परिवारको लालन पालन गरेर शिक्षा दीक्षा दिएर पनि अब हर कार्यमा नै कार्यरत रहेर पनि आफ्नो घरको साफ सफाइमा ध्यान दिएर घरलाई चाहिँ कस्तो प्रकारले चाहिँ उज्यालो पारेर राख्नु पर्छ त्यस कुरोलाई नारीको देन चाहिँ भन्न सकिन्छ है।
0: हजुर।
1: किनभने घरको साफ सफाइमा ध्यान दिएर त घरलाई उज्यालो पारेर राख्नुमा नै नारीको देन अब अर्को कुरो बहिनीलाई भन्दैछु है। त्यो के कुरो भने अब घर संसार चलाउने नारीलाई गृहिणी घरकी लक्ष्मी आदि नामले पुकारिन्छ
0: होइन।
1: अब कारण चाहिँ के हो भन्दाखेरि चाहिँ घरभित्रको पैसा रुपियाँको बचतदेखि लिएर चिजबिचहरूको राखन धारण कसरी गर्नुपर्ने है घरको साफ सफाई कसरी गर्नुपर्ने घरको साफ सफाई गरेर अब दूषित वातावरण साथै कतिपय रोगहरूबाट बचाउनुमा मुख्य भूमिका नारीकै नै रहन्छ भने चाहिँ घरलाई चाहिँ उज्यालो पार्ने सुहाउने वस्तुहरू राखेर आफ्नो मन साथै घर परिवारको मनलाई पनि खुसी पार्नु पुरानो वस्तुहरू भन्दाखेरि मैला देख्ने चिजबिजहरूको पनि साफ सफाई गरेर त्यसलाई चिटिक्क पारेर भनौँ अब घरलाई नै भनौँ न है घरभित्रको चिजबिजहरू सबै राखन धारण सबै मिलाएर साफ सुग्घर गरेर चिटिक्क पारेर राख्नु अनि मनमुक्त पार्नुमा नै नारीको देन भन्न सकिन्छ है।
0: ज्यू एकदमै
1: कसो हो
0: एकदमै साँचो भन्नुभयो नि तपाईँले। अब हेर्नुहोस् है दिदी नारीले नि अब चुल्हा चौका भयो होइन भाँडा बर्तन भान्सा घरमा चलाउने सामग्रीहरू पुस्ने हामी झुम्रो भन्छौँ नि लुगालाई होइन अब लुगा फाटादेखि लिएर सबै कुरो नै साफ सफाई राख्नुपर्छ
1: होइन।
0: र अब ग्यास चुल्हामा खानापिना पकाउँछौँ हामी होइन र पकाइसकेपछि त्यसलाई साफ सुग्घर गरेर राख्नु पनि पर्यो होइन त्यतिकै अब लथरिङ पारेर राख्नु त भएन
1: नि।
0: र समय समयमा ग्यास चुल्हाको जुन चाहिँ बर्नरहरू प्लेटहरू हुन्छ नि दिदी अब त्यसलाई पनि धुने गर्नुपर्छ अब यति नै त हो नारीले गर्नुपर्ने काम भनौँ भने होइन। र ग्यास चुल्हाको मुनि माथि पनि अब साफ सफा गर्नु पर्यो थाङ्नाले पुस्नु पर्यो अब भान्सा घरमा भएको मैला कुचेलाहरू माथि तलाको भुइँदेखि लिएर सबै कुना काप्चा कुचोले राम्रोसँगले चाहिँ बडार कुडार गरेर चाहिँ राख्नु पर्यो
1: होइन।
0: त्यसरी राख्यो भने मात्रै त सफा हुन्छ
1: हजुर हो नि। भन्दाखेरि बहिनी जति सक्दो चाहिँ दिन प्रतिदिन नै भुइँ पुस्न सके भान्सा घर राम्रो सफा देखिन्छ है।
0: हजुर हजुर ठिकै।
1: अब त्यहाँ भएको कतिपय किरा फटेङ्ग्राहरूले पनि बास गर्न पाउँदैन अब भान्सा घरमा भएको सामग्रीहरूलाई बेला बेलामा राम्ररी सफा गरिबस्न पर्छ राम्रो लुगाले पुस्न पर्छ धुन पनि पर्छ कति कुरो त धुन पनि त पर्यो
0: पर्यो नि।
1: अब जस्तै कि भाँडा बर्तन राख्ने आलमारी मसला राख्ने अलमारी फ्रिज सिलिन्डरहरू आदिको कुना काप्चाहरू चारैतिर बडार कुडार गरेर झारझुर गरेर सफा गरेर राख्नुपर्छ है।
0: हजुर हजुर एकदमै ठिक भन्नुभयो नि तपाईँले।
1: विशेष कुरो चाहिँ मुख्य कुरो चाहिँ के हो भने बहिनी भाँडा बर्तन धुने ठाउँ चाहिँ जुठेल्नो भन्छौँ नि हामीले जुठेल्नोमा चाहिँ भाँडा बर्तनहरू सफा गरिहाल्नुपर्छ अनि थाङ्नाले या वाइपर भन्छ नि ले पुछेर चाहिँ सुक्खा पारेर चाहिँ राख्नुपर्छ
0: जुठेल्नो।

0: खेल्नुहरू अब जुठो मैला कुचेला मैला पानी जम्न दिनु हुँदैन
1: होइन
0: अहिले भरै धुन्छु है भनेर राखिबस्नु पनि भएन
1: भएन नि
0: कारण कमिला लामखुट्टे झिङ्गा भुसुनाहरूले सताउने गर्छ नि त
1: हजुर एकदमै
0: साथै कतिपय रोगहरू लाग्ने डर पनि त हुन्छ
1: होइन दिदी
0: अब भाँडा बर्तनहरू भित्र बाहिर राम्ररी धुनुपर्छ साबुन लगाएर धुनु पर्छ है बहिनी
1: ज्यू हो नि अब यति मात्र कहाँ हो र दिदी
0: हजुर
1: भाँडा बर्तनको पानी तर्केपछि नि हामीले जुन चाहिँ तारेर राख्छौँ नि अब कतिजनाले त अब भाँडा राख्ने ढाकीहरू किनेको हुन्छ हामीले पनि त्यसरी राख्छौँ है र त्यो तर्केपछि नि अब सफा लुगाले पुछेर आलमारी राख्नु चाहिँ पर्छ है यसो गरेर अब सफा देख्छ होइन एक प्रकारको त्यो भाँडामा पानी तर्किएको हुन्छ नि दिदी त्यो चाहिँ देखिँदैन
0: देखिँदैन
1: है त्यसले चाहिँ अब सफा उज्यालो देख्छ नि
0: हजुर हो नि
1: र अब भान्सा घर चाहिँ अब सफा राखे त्यहाँ अवश्य नै उज्यालो देखिन्छ है दिदी अघि नै मैले भनिहालेँ होइन अनि खाना खाने टेबल चौकीहरू पनि हाम्रो हुन्छै हुन्छ है र खाने पानी राख्ने भाँडाहरू भयो सामग्रीहरू जुन चाहिँ गाग्रीहरू हुन्छ कतिजना घरमा बाल्टीहरू हुन्छ है भित्र बाहिर सफा गरेर पानी थाप्ने बेलामा चाहिँ त्यसलाई मजाले सफा गर्नुपर्छ दिदी
0: हजुर
1: नत्र भने चाहिँ भित्र लेउ लाग्नु पनि सक्छ है र कति अब अहिलेको बर्खाको सिजनमा त झन् अब मैला कुचेलाहरू आउँछ पानीमा है र यसले गर्दाखेरि चाहिँ अब कतिवटा पानीमा दूषित कीटाणुहरू पनि हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब हामी बिमारीहरू पनि पर्न सक्छौँ है दिदी
0: हजुर कालो कालो मैलाहरू देख्छ नि
1: देख्छ नि लेउहरू आउँछ है त्यसले गर्दा हामीले यो कुरोहरू चाहिँ खुब याद गर्नुपर्छ कि हामीले खाने जुन चाहिँ पानी राख्छौँ नि त्यो भाँडा कुरोहरू चाहिँ हामीले प्रत्येक दिन भाँडामा पानी थाप्दाखेरि चाहिँ हामीले साफसफाइ गरेर थापेको चाहिँ एकदमै राम्रो हो नि दिदी
0: हजुर हो नि यस्तै प्रकारले अब त्यति मात्र होइन कि बहिनी
1: हजुर हजुर
0: अब भाँडाकुँडाहरू हामी सफा गर्छौँ होइन खाने पानीको बाल्टीहरू भाँडाकुँडा बर्तन गाग्रीहरू सबै सफा गरेर राम्ररी धोएर राख्छौँ होइन भित्र बाहिर राम्ररी धुनु पर्यो अब त्यस्तै प्रकारले कतिले चाहिँ भाँडाकुँडा धोएर हो त्यो सागसब्जीहरू काटेर फलफुलहरू काटेर हो त्यो छुरीहरू नधुइकन त्यत्तिकै राख्छ यहाँबाट पनि त कीटाणुहरू उब्जिन्छ
1: होइन
0: अब अर्को कुरो नि बहिनी यस्तै प्रकारले चाहिँ अरू कोठाहरू पनि यसरी नै अब अघि मैले भनिहालेँ कोठामा भएको सामग्रीहरू यसरी नै तल माथि माकुराको जालोहरू झारझुर गरिबस्नुपर्छ अब नियमित अनुसार कोठाहरू त सधैँ बढार कुरा त गर्छौँ नै होइन यो भनिबस्ने कुरा पनि होइन तर बाहिर बाहिर देख्नेमा मात्र कुचो लगाएर हल्लाएर हुँदैन बेला बेलामा दराज बक्सा सोकेस टिभी राखेको ठाउँ पलङ मुनि माथि टेबल सोफा टेबल कुर्सी आदिको तल माथि बढार कुडार गरेर माकुराको जालहरू झारेर झारझुर गर्नपर्छ अब कहिले कहीँ त सफा पानीले पनि क्लिनर सप हुन्छ नि सफा गर्ने आदि लगाएर पनि सफा लुगाले पुस्नुपर्छ यसो गरे घर पनि सफा देखिन्छ उज्यालो पनि देखिन्छ होइन फेरि भएन आफूलाई मन आनन्दित र शान्ति भएर आउँछ है बहिनी
1: के
0: कसो
1: हो नि ठिकै भन्नु भने घर सफा छ भने त त्यसै पनि मन आनन्दित खुसी लाग्छ
0: भान्सा कोठादेखि लिएर बाथरुमसम्मको कोठाहरू चाहिँ नियमित रूपले चाहिँ पुस्न सक्यो भने झन् राम्रो सफा देखिन्छ पनि है फेरि भएन कतिपय किरा फटेङ्ग्राबाट बाँच्न पनि सक्छौँ होइन घर परिवारमा रोगहरू लाग्ने सम्भावना पनि हुँदैन कम्ती मात्रामा हुन्छ पनि अर्को मुख्य कुरो भन्न पर्दाखेरि नि बहिनी नुहाउने ठाउँ क्या बाथरुम भन्छौँ नि हामी नुहाउने ठाउँ झाडा पिसाब गर्ने ठाउँहरू सकेसम्म सफा राख्नुपर्छ भुइँहरू जति सक्दो डेटोल पानी फिनेल लगाएर भुइँहरू पुछिबस्नुपर्छ त्यस्तै प्रकारले अब टोइलेटमा पनि टोइलेट सपहरू पाउँछ नि क्लिन गर्ने क्लिनर सपहरू पाउँछ हो यस्तोहरू लगाएर चाहिँ ब्रसले चाहिँ राम्ररी सफा गरी बस्नुपर्छ
1: अनि
0: टोइलेटमा जति सक्दो चाहिँ घामको उज्यालो पस्न दिनपर्छ जति सक्दो चाहिँ सुकसुकाउँदो पारेर चाहिँ त्यही राख्नुपर्छ
1: हो नि हो सफा सुक्खा छ भने चाहिँ आफूलाई टोइलेटहरू जाँदा पनि कति त सिक्सिक हुन्छ नि त होइन सिक्सिकाउने हुन्छ
0: सिक्सिकाउने
1: सिक्सिकाउने हुन्छ अब कोही कोही बेला
0: पानी मैला पानीहरू हुन्छ पानी प्याच प्याच है त्यो कुचेर जानु कस्तो आफूलाई कस्तो सिक्सिक लाग्छ होइन
1: हजुर हो नि त्यस्तो चाहिँ अब गर्नु भएन हामी नारी जातिले चाहिँ अब यो कुरो चाहिँ खुबै ध्यान दिनुपर्छ
0: दिनै पर्ने कुरो होइन
1: सबै कुरो चाहिँ हामीले साफसफाइ राख्नु पर्यो होइन त्यो कुरो चाहिँ खुबै ध्यान दिनुपर्छ हजुर
0: टोइलेटमा लामखुट्टे झिङ्गा भुसुनाले बास गर्छ होइन त्यहाँबाट पनि त नाना किसिमको रोग लाग्ने डर हुन्छ
1: एकदमै साँचो भन्नुभयो

0: अब भनिन्छ नि बहिनी, सुन्नु भएको छ होला, उहिलेको बाजे बोजूको उखान छ नि, बाहिर रुमाले भित्र गुन्द्रुक उमाले, भनेको चाहिँ बाहिर आवरण मात्रै सिँगार पटार गरेर के गर्नु, घरभित्र भने त्यत्तिकै मैला कुचेला थुपारेर, जुसोल्नुमा राति खाएको भाँडाकुँडाहरू थुपारेर बिहान धुने कतिको बानी हुन्छ हो? कति दिनसम्म त कतिले कोठाहरूमा पनि माकुराको जालो झारझुरहरू नगर्ने है, त्यस्तो बानी पनि हुन्छ,
1: त्यस्तो बानी पनि हुन्छ हो नि, कतिजनाको त त्यस्तो एकदमै हुन्छ बानी,
0: भाँडाकुँडाहरू राम्रोसँगले धोई पखाली नगरी खाने कतिको बानी हुन्छ। यसैले उहिलेको बाजे बोजूले देखेर बुझेर नै यो उखान बनाएको हो।
1: एकदमै साँचो भन्नु
0: कि कसो हो?
1: हो नि, एकदमै साँचो भन्नुभयो नि तपाईँले, यो कुरा चाहिँ एकदमै तपाईँले राम्रो कुरो भन्नुभयो। किनभने अब हामी नारी जाति भएपछि नि अब सबै कुरो नै सम्हालेरै राख्नुपर्छ होइन, र आज तपाईँले यो एकदमै राम्रो कुरो बताउनु भयो, हाम्रो दिदी बहिनीहरू समक्ष राख्नु भयो है। किनभने अब कतिजनाले भन्छ नि दिदी कि अब अघि तपाईँले भन्नुभयो नि यहाँ कि अब रात खाना खाएको जुन चाहिँ भाँडाहरू हुन्छ नि, भोलि बिहान मोल्छु भन्छ नि, त्यो चाहिँ एकदमै राम्रो पनि होइन है। जसले त्यस्तो गर्छ नि त्यो घरमा चाहिँ अब लक्ष्मीले बास पनि गर्दैन भन्छ होइन,
0: उहिलेको बाजे बोजूले भन्थे नि, अहिले खाएको भाँडा अहिले धोइहाल सफा गरिहाल अन्त पो लक्ष्मीले पनि बास गर्छ भन्थ्यो हो। विशेष कुरो भन्न पर्दाखेरि चाहिँ आजको चाहिँ यो कम्प्युटरको डिजिटलको युग भएकोले गर्दाखेरि चाहिँ हर कुरो नै नारीलाई सजिलो औजारहरू प्राप्त भएको छ होइन, घरको सरसफाई गर्ने, मैला कुचेला निकाल्ने, पकाउने, खाने, तताउने, पुस्नेदेखि लिएर खाना पिना बनाउने, पिस्ने, लुगाफाटा धुने मसिनहरू आदि प्राप्त भएको छ।
1: हजुर हजुर,
0: नारीलाई सजिलो औजारहरू प्राप्त भएको छ भनेको चाहिँ यही हो।
1: हजुर हजुर,
0: अब धेरै समयसम्म लाग्ने ठाउँमा पनि कम समयमा नै यी सबै कार्यहरू गर्न पनि सकिन्छ
1: हो नि
0: होइन, ऊर्जा शक्ति नै विज्ञानको देन हो भन्न सकिन्छ है
1: बहिनी,
0: कसो
1: हो नि, ठिकै भन्नुभयो।
0: यसैले गर्दा अब नारीलाई चाहिँ ऊर्जा शक्ति प्राप्त भएकोले गर्दा नै घरको साफ सफाई गर्नमा त्यति गाह्रो चाहिँ
1: पर्दैन हो नि, उहिलेको जस्तो छैन नि दिदी, अहिले त घर सफा गर्नु पनि भ्याकुम क्लिनर निक्लिएको छ होइन दिदी,
0: तर अल्छी चाहिँ गर्नु भएन है, परिश्रम चाहिँ गर्नै पर्छ, पहिलाको जस्तो हर कुरोमा परिश्रम गर्न पर्ने, पुरा समय लगाउनु पर्ने युग त छैन नि अहिले होइन, बिजुलीमा प्लग लगायो टक्क प्लग जोड्यो है, यी सबै कार्यहरू व्यवहारमा ल्याउन सकिन्छ। अब यही ऊर्जा शक्तिले नै आजको शिक्षित नारीले चाहिँ घरको साफ सफाई गर्नमा चाहिँ सफल भएको छ, कसो हो,
1: ठिकै भन्नुभयो तपाईँले।
0: अब यसैले नै त बहिनी, आजका नारीहरूले आफ्नो घर परिवारको लालन पालन गरेर शिक्षा दीक्षा दिएर हर कार्य क्षेत्रमा कार्यरत रहेर पनि आफ्नो घरको साफ सफाई गरेर घरको वातावरणमा परिवर्तन ल्याएर पनि घर परिवारलाई नै उज्यालो खुसी बनाउनमा पनि नारीको देन भन्न सकिन्छ है,
1: हजुर
0: कि कसो हो,
1: ठिकै हो नि।
0: अब नारीको देन त अब धेरै कुरोमा छ नि होइन, यी सबै कार्य गर्नु महात्मा गान्धीजीको भनाइ अनुसार चाहिँ नि, अब आलस्यलाई चाहिँ त्याग्नु होइन, परिश्रममा नै निर्भर छ भनेर चाहिँ भन्नुभएको छ। अब नारी शिक्षित मात्र भएर मात्रै त हुँदैन नि फेरि, अब कतिपय समस्याहरूको समाधान पनि गर्न सक्नुपर्छ। अब ऊर्जा शक्तिले प्रदान गरेको यो विज्ञानको युगले चाहिँ हर कार्यमा योगदान चाहिँ पुर्याइरहेको छ होइन बहिनी, अरू के भन्नु र, अब अन्तमा भन्नु नै हो भने बहिनी, स्वास्थ्य नै धन हो भन्ने विषयलाई चाहिँ ध्यानमा राखेर चाहिँ नि, यही ऊर्जा शक्तिद्वारा नै घरको साफ सफाई गर्नमा चाहिँ नारी सक्षम बनेको छ।
1: हजुर ठिकै, एकदमै साँचो भन्नुभयो तपाईँले, अब घरलाई राम्रो सफा उज्यालो पार्नु, जस्तो कि अब घरको परिवारलाई है सन्तुलनमा राख्नु नै नारीको देन हो नि त
0: होइन,
1: त्यस कुरोलाई नै हामी नारीको देन भनेर भन्न सक्छौँ नि, किनभने नारीको कर्तव्य पनि हो कि अब हर कुरोमा घरको काम काजदेखि लिएर बाहिरको काम सबै कुरो नै हामी नारीहरूले गर्नुपर्छ है, यो त अब हाम्रो कर्तव्य पनि हो है। त्यसैले गर्दा अब आजको जुन चाहिँ हाम्रो कार्यक्रमको हाम्रो जुन चाहिँ विषय छ नि, अब घरको सरसफाइमा नारीको देन भन्ने जुन चाहिँ आजको हाम्रो जुन चाहिँ विषय थियो नि दिदी, त्यो चाहिँ एकदमै गहन विषय छ नारीहरूको,
0: एकदम तपाईँले सत्य कुरो भन्नुभयो,
1: हजुर
0: एकदमै गहन विषय नै हो,
1: गहन विषय नै हो। र हुनु त सबै नारीहरूले अब सबै कुरो काम गर्छ भन्ने कुरो त होइन, कतिजनाले त अब अलिकति अल्छीपना पनि गर्छ है, तर त्यस्तो चाहिँ गर्नु हुँदैन, किनभने अल्छी गर्यो भने चाहिँ अब हाम्रो घर चाहिँ भत्ताभुङ्गै लथालिङ्गै भएर जान्छ।

0: जस्तो लाग्छ होइन,
1: हामीले चाहिँ अल्छी चाहिँ गर्नु भएन,
0: हामीले परिश्रमले नै
1: जित्नु पर्छ, परिश्रम गर्यो भने त्यसको
0: फल पाउँछ,
1: फल पाउँछ, सफल हुन्छ, हर कुरो नै सफल पाउँछ नि होइन। तर हामीले अब जति सक्दो चाहिँ भ्याउनु पर्यो,
0: तपाईँको कुरा काटेको जस्तो कि फुलकला दिदी, भ्याउनु भन्दाखेरि इच्छा शक्ति चाहिँ हुनु पर्यो मान्छेको होइन, मलाई त्यस्तो लाग्छ। किनभने हामीले कुनै काम गर्दाखेरि पनि इच्छा शक्ति चाहिँ आफूमा छैन भने नि त्यो कुनै काम पनि गर्न सक्दैन। हाम्रो नारीहरूमा चाहिँ इच्छा शक्ति हुनु पर्यो, इच्छा शक्ति छ भने चाहिँ हामीले जुनै काम पनि हामीले त्यसलाई फत्ते चाहिँ गर्न सक्छौँ। र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ फुलकला दिदी आउनुभएर घरको सरसफाइमा नारीको दिन चाहिँ के कतिको हुनुपर्ने, कस्तो प्रकारले हामीले काम गर्नुपर्ने भन्ने विषयमा हामीलाई एकदमै राम्रोसँगले यहाँ दिदीले जानकारी गराउनु भयो। श्रोताहरू, समय धेरै नै भइगयो र दिदीलाई अहिलेलाई भने हामी बिदा दिँदै हजुरहरू समक्ष राखिरहेछौँ एउटा मिठो अनि रमाइलो गीत।

श्रोताहरू, हजुरहरू समक्ष यसरी गीत राखे पश्चात अब हामी यो हस्तशिल्पबाट स्वरोजगार चाहिँ हामीले के कस्तो प्रकारले गर्न सक्छौँ भन्ने विषयमा केही कुरो जानकारी गराउन लागिरहेछौँ। तब हाम्रो भारत देश एक कृषि प्रधान देश हो, यो सबैलाई थाहा भएकै कुरो हो। यसैले यहाँका 80% भन्दा धेर मानिसहरू चाहिँ गाउँ बस्तीमा नै बसोबासो गर्छन् अनि खेतीपातीद्वारा आफ्नो जीवन निर्वाह पनि गरिरहेका छन्। अब हस्तशिल्प पनि यस्तै काम हो। हस्तशिल्प धेरै प्रकारका हुन्छन्, जस्तै अब काठको काम भयो, बाँसको काम, ताँबा सिल्भर पित्तलका भाँडाहरू बनाइने, जस्तो सुई धागोद्वारा गरिने काम भयो र काँटाद्वारा स्वेटर बुन्ने, यी विभिन्न प्रकारको कामहरूलाई चाहिँ हामी हस्तशिल्पका कामहरू भन्न सक्छौँ। तब यस्ता हस्तशिल्पद्वारा पनि हामीले धेरै स्वरोजगार गर्न सक्छौँ र आजको समयमा हेऱ्यौँ भने हस्तशिल्प गर्नेहरूको संख्या कम भएको पाउँछौँ। वास्तवमा हामीले हेऱ्यौँ भने यी कामहरू कैयौँ वर्ष अघिबाट नै गर्दै आएको इतिहासबाट हामीले चाल पाउन सक्छौँ र कतिपय जातिका समुदायमा अझ पनि यही हस्तशिल्प गरेर नै जीवन धान्ने परम्परा पनि रहिआएको छ। पौराणिक कला कृतिहरू आज पनि हामी विभिन्न धर्मस्थल साथै विभिन्न पर्यटन स्थलहरू अथवा हामी घुम्न जाँदाहुँदी देख्न पाउँछौँ र त्यस्ताका कलाकृतिहरूलाई आजसम्म पनि दिगो अथवा सुरक्षा राख्नलाई सरकारद्वारा पनि यस्ता विभिन्न स्थानहरूको संरक्षण गरेर राखेका छन्। तर आज यस्ता हस्तकलाकृति गर्नेहरूको संख्या धेरै कम साथै नगण्य रहेको हामीले देखिरहेका छौँ अथवा पाउँछौँ। अब हामीले हस्तशिल्पद्वारा स्वरोजगार कसरी गर्न सक्छौँ भन्दा, अब काठको सामानहरू बनाउन सक्ने कारिगरहरू धेरै हुन्छन्। उनीहरूले घरमा चाहिने जस्तै टेबल, चौकी, पलङ भयो, दराज, सोकेस भयो, त्यसरी काठद्वारा बनाइने विभिन्न सामानहरू बनाएर स्वरोजगारको माध्यम अपनाउन सक्नेछन्। र अब काठबाट विभिन्न प्रकारको सामानहरू त बनाइन्छ, तर त्यसलाई के कस्तो प्रकारले बनाउन पर्ने यो कारिगरको हातमै हुन्छन् र उनीहरूलाई हामी हस्तशिल्पकार भनेर हामी मान्न सक्छौँ। त्यसरी नै बाँसले बनाइने सामानमा विशेष गाउँ बस्तीतिर प्रयोग गरिने बाँसको चोयाकाटी बनाइने डोको टोकरी, जो चिया बगानमा चिया टिप्नमा प्रयोग गरिन्छ, त्यसरी नै बाँसबाट घरमा सजाउनको निम्ति विभिन्न किसिमका सामानहरू पनि बनाइन्छन्। हिजो आज हामीले बजारमा मसिना फुलुङहरू देख्न पाइरहेका छौँ, जसलाई खोर्सानी सुकाउन अनि अन्य कामको निम्ति प्रयोगमा आउने थाहा पाएका छौँ। र हाम्रा कतिपय बेरोजगार दाजुभाइ दिदीबहिनीहरू जसको हातमा यस्ता कला वा सिपहरू छन् भने उनीहरूले स्वरोजगारको निम्ति यस्ता सामानहरू बिक्री गरी आफ्नो स्वरोजगार गर्न सक्छन्। हस्तशिल्पको कुरा गर्दा हुँदी हाम्रा दिदीबहिनीहरूमा पनि यो कला भरपूर हुँदछ, कारण घरमा आफैले बनाएका कुसन कभर, टेबल क्लथमा राम्रो राम्रो बुट्टा हानी बिछाएको हामीले पाउँछौँ, जुन कामको निम्ति धैर्य अनि लगनशीलको खाँचो पर्दछ। हुन त हाम्रा सबै दिदीबहिनीहरूले स्कुलमा निडल वर्क त गरेकै हुन्छन्, त्यस कार्यमा कतिको लगनशीलता चाहिन्छ त्यो प्रत्येकलाई थाहा भएकै कुरो हो। तर त्यसलाई हामीले व्यावसायिक ढङ्गमा गर्न सके आफ्नो आर्थिक अवस्थामा पनि केही टेवा पुग्नेछ जस्तो मलाई लाग्छ। त्यस्तै प्रकारले गलैँचा बनाउने प्रशिक्षण लिएर त्यसलाई एक व्यावसायिक ढङ्गमा लिन सके पनि त्यो स्वरोजगारको अति नै राम्रो माध्यम बन्न जान्छ। गलैँचामा त झनै धेरै रुपियाँ हामीले कमाउन सक्छौँ अथवा धेरै अर्थ आर्जन गर्न सक्छौँ। यस्तै प्रकारले स्वेटर, टोपी, मोजा बनाउनमा पनि हाम्रा कतिजना दिदीबहिनीहरू निपुण हुन्छन्। आजभोलि भनौँ, ठन्डाको मौसममा यस्ता सामग्रीहरू धेरै बिक्री गर्न सकिन्छ। ठन्डाको मौसममा प्रत्येकले नै स्वेटर लगाउँछन्, पुरुषवर्गले टोपी मफलर लगाउँछन्। यसैले हामीले यस्ता चिजहरू पहिलेबाट नै तयार गरेर राखी ठन्डा महिनामा किफायती मूल्यमा बिक्री गरी राम्रो मुनाफा गर्न सक्छौँ। यति मात्र नभएर अरू यस्ता टोपी मोजा मफलर बनाउने दिदीबहिनीहरूलाई पनि साथमा लिएर यस्ता काममा प्रोत्साहन गर्न सक्यो भने उनीहरूलाई पनि हामी केही भए पनि आर्थिक सहयोग पुर्याउन सक्छौँ। त अब हामीमा एउटा भनाइ छ नि, जहाँ इच्छा त्यहाँ उपाय, भने चाहिँ हाम्रा गृहिणी दिदीबहिनीहरूलाई म विशेष गरेर भन्न चाहन्छु कि घरमा टिभी सिरियल हेरेर गाउँघरमा बकमफुसे कुरा गरेर समय खेरो फाल्नु

भन्दा त यस्ता हस्तकलाका कामहरू गरी केही भए पनि स्वरोजगार गरी आफ्नो आर्थिक अवस्था बढाउने काममा लागि पर्नु पर्नेछ। किनभने आजको समय व्यस्तता अनि होडबाजीको जमाना छ। आफूले जानेको अनि सिप छ भने त्यसलाई अघि ल्याउन पर्ने समय छ। तब मात्र आफू समाजमा एक व्यक्तित्व कायम राख्नमा सफल हुनेछौ। आज हामी नारीहरू केही कुरोमा पछाडि छैनौ भन्ने प्रत्येकले प्रमाण दिइसकेका छन्। तब हामी हस्तशिल्प क्षेत्रमा किन पछाडि भन्ने र सम्पूर्ण गृहिणी दिदीबहिनीहरूलाई यही भन्न चाहन्छु कि प्रत्येक क्षेत्रमा अघि बढी स्वरोजगारको माध्यम आफै बनाऊ। त श्रोताहरू हजुरहरू समक्ष अहिले हामीले हस्तशिल्पद्वारा पनि हामीले केही न केही स्वरोजगार गर्न सक्छौ भन्ने विषयमा जानकारी दिँदा दिँदै अब तपाईँहरूसँग बिदा लिने समय भइगएको हुनाले आजलाई हामी बिदा चाहन्छौ। हवस् त नमस्ते।

आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रम शिक्षा ज्योतिमा हाम्रा सम्पूर्ण श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत जनाउँदै कार्यक्रम शिक्षा ज्योतिको यो अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र हजुरहरूलाई हामीले गत कार्यक्रममा सोलर एनर्जी इनोभेसन अर्थात् सौर्य ऊर्जामा नवप्रवर्तन माथि खोज अनि अन्वेषणका कथाहरू अन्तर्गत जानकारी प्रदान गरेका थियौँ अनि यो जानकारी हजुरहरू समक्ष प्रस्तुत गर्नुभएको थियो निवेदिता भारतीज्यूले। अनि हजुरहरूलाई हामीले त्यसै बेला जानकारी पनि प्रदान गरेका थियौँ कि हाम्रो जुन जानकारी रहेको छ त्यो जानकारी अर्को कार्यक्रममा प्रस्तुत गर्नेछौँ भनेर। र यसै कुरालाई आत्मसात गर्दै फेरि हामी कार्यक्रम शिक्षा ज्योतिमा खोज अनि अन्वेषणका कथाहरू अन्तर्गत सौर्य ऊर्जामा नवप्रवर्तनमाथि रहेको जानकारी आज कार्यक्रममा हजुरहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। र यो जानकारीलाई अगाडि बढाउन भन्दा पहिले सर्वप्रथम समूह आवाजमा रहेको यो देश वन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू माझ प्रस्तुत गर्न लागिरहेका छौँ।

समूह आवाजमा रहेको यो देशबन्धन सुने पश्चात पुनः हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौँ र हाम्रो कार्यक्रम शिक्षा ज्योतिको

0: विषयवस्तुलाई अब हामी उजागर गर्दै अगाडि बढिरहेका छौँ र अवागै हजुरहरूलाई हामीले बताइसकेका छौँ कि आजको हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा सौर्य ऊर्जामा नव प्रवर्तन अर्थात् सोलर एनर्जी इनोभेसनमाथि रहेको रहल जानकारीहरू हजुरहरूलाई प्रदान गरिरहेका छौँ र यो जानकारी हामी समक्ष लिएर आउनु भएको छ निवेदिता भारतीज्यूले।
1: नानी हो, आज म तपाईँहरूको अगाडि आविष्कार र खोज सौर्य ऊर्जामा नवप्रवर्तनको विषयमा केही जानकारी दिन गइरहेकी छु। ल सुरु गरौँ है त। नानीहरू कल्पना गर्नुहोस्, यदि भोलिदेखि सूर्य उदाउन नै छोड्यो भने के होला? पृथ्वी अन्धकारमय हुनेछ, बिरुवाहरू मर्नेछ, मौसमको चक्र बिग्रिनेछ, खाना उत्पादन बन्द हुनेछ, मानिस जनावर र सम्पूर्ण जीव जन्तुको जीवन सङ्कटमा पर्नेछ। यसैले वैज्ञानिकहरूले सूर्यलाई केवल एउटा तारा मात्र नभई जीवनको आधार पनि भन्छन्। आज संसारभरि पेट्रोलियम, डिजल, कोइला र प्राकृतिक ग्यास जस्ता इन्धनका स्रोतहरू क्रमशः सकिँदै गइरहेका छन्। यी इन्धनको अत्याधिक प्रयोगले वातावरण प्रदूषण, जलवायु परिवर्तन र पृथ्वीको तापक्रम बढ्ने जस्ता गम्भीर समस्या पनि निम्त्याएको छ। यही कारणले वैज्ञानिकहरूले वातावरणलाई जोगाउने कहिले नसकिने र सबैका लागि उपलब्ध ऊर्जा स्रोतको खोजी गर्न थाले। त्यसैको परिणाम हो सौर्य ऊर्जा। आज हामी सौर्य ऊर्जाको इतिहास, यसको खोज, विभिन्न वैज्ञानिकहरूको योगदान, नयाँ नयाँ आविष्कार, यसको उपयोग, भविष्यका सम्भावना र भारत लगायत विश्वभर भइरहेका नवीनतम विकासबारे विस्तृत रूपमा चर्चा गर्नेछौ। त्यसैले कार्यक्रमको अन्तसम्म हामीसँग रहनुहोला। सूर्यको प्रकाशबाट वास्तवमा बिजुली कसरी बन्छ? यो रहस्य कसले बुझायो? अब हामी यही विषयमा गहिराईसँग चर्चा गर्नेछौ। अल्बर्ट आइन्स्टाइन र फोटोभोल्टेक प्रभावको वैज्ञानिक व्याख्या। नानीहरू, विश्वका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको नाम त सबैले सुन्नुभएको होला। धेरै मानिस उनलाई सापेक्षतावादको सिद्धान्त थ्योरी अफ रिलेटिभिटीका लागि मात्र चिन्छन्, तर वास्तवमा उहाँले सौर्य ऊर्जाको विकासमा पनि अत्यन्त महत्त्वपूर्ण योगदान दिनुभएको छ। सन् 1905 आइन्स्टाइनले एउटा अनुसन्धान पत्र प्रकाशित गर्नुभयो जसमा उहाँले फोटोइलेक्ट्रिक इफेक्ट अर्थात् प्रभावको वैज्ञानिक व्याख्या गर्नुभयो। त्यतिबेला धेरै वैज्ञानिकहरू प्रकाशलाई केवल एउटा तरङ्ग मात्र मान्थे, तर आइन्स्टाइनले नयाँ विचार प्रस्तुत गर्नुभयो। उहाँको अनुसार प्रकाश साना साना ऊर्जा कणहरूबाट बनेको हुन्छ। यी कणहरूलाई पछि फोटोन भनियो। जब यी फोटोनहरू कुनै उपयुक्त पदार्थमा ठोकिन्छन्, तब त्यस पदार्थभित्र रहेको इलेक्ट्रोन्सहरूले ऊर्जा प्राप्त गर्छन् र स्वतन्त्र रूपमा चल्न थाल्छन्। इलेक्ट्रोन्सहरूको यही गतिलाई विद्युत धारा इलेक्ट्रिक करेन्ट मानिन्छ। यसरी आइन्स्टाइनले बेकरलले पत्ता लगाएको घटनाको वैज्ञानिक कारण स्पष्ट गर्नुभयो। यस ऐतिहासिक अनुसन्धानका लागि उहाँलाई सन् 1921 भौतिक शास्त्रतर्फ नोबल पुरस्कार प्रदान गरिएको थियो। धेरै मानिसलाई लाग्छ कि आइन्स्टाइनले नोबल पुरस्कार सापेक्षतावादका लागि पाउनु भएको हो, तर वास्तवमा उहाँले यो पुरस्कार फोटोइलेक्ट्रिक प्रभावको व्याख्याका लागि प्राप्त गर्नुभएको थियो। फोटोन भनेको के हो? अब एउटा रोचक कुरा बुझौ। यदि सूर्यको प्रकाशलाई करोडौँ सानो ऊर्जा कणहरूको वर्षा भनेर कल्पना गरियो भने ती प्रत्येक कणलाई फोटोन भनिन्छ। जब यी फोटोनहरू सोलर सेलमा पर्न गर्छन्, तब तिनीहरूले इलेक्ट्रोन्सहरू ऊर्जा दिन्छन्। ऊर्जा पाएपछि इलेक्ट्रोनहरू चल्न थाल्छ। इलेक्ट्रोन्सहरूको यी नियमित प्रभावबाट बिजुली उत्पादन हुन्छ। यसले भन्न सकिन्छ सोलार प्यानलले सूर्यको ताप होइन, मुख्य रूपमा सूर्यको प्रकाशमा रहेका फोटोनहरूको ऊर्जा प्रयोग गरेर बिजुली उत्पादन गर्छ। दोस्रो

विश्व युद्ध पछि शौर्य अनुसन्धान सन् 1945 मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि विज्ञान र प्रविधिमा तीव्र विकास हुन थाल्यो। संसारभर नयाँ प्रयोगशालाहरू स्थापना भयो। विद्युत, सञ्चार, अन्तरिक्ष अनुसन्धान र इलेक्ट्रोनिक्स क्षेत्रमा ठूलो लगानी हुन थाल्यो। यी समयमा वैज्ञानिकहरूले सौर्य ऊर्जालाई व्यावहारिक रूपमा प्रयोग गर्न सकिने नयाँ सामग्री खोज्न थाले। यी अनुसन्धानले अनन्त एउटा ठूलो उपलब्धि दिलायो। सिलिकन सौर्य क्रान्तिको आधार। आज विश्वभर प्रयोग हुने अधिकांश सोलर प्यानल सिलिकनबाट बनेका हुन्छन्। सिलिकन पृथ्वीको भूपट्टमा अक्सिजन पछि दोस्रो सबैभन्दा धेरै पाइने तत्व हो। यो मुख्यत बालुवा, क्वार्ट्ज र चट्टानहरूमा पाइन्छ। सिलिकनको एउटा विशेष गुण छ, यसले पूर्ण रूपमा धातु जस्तो पनि व्यवहार गर्दैन र पूर्ण रूपमा अधातु जस्तो पनि होइन। यसलाई अर्धचालक सेमिकन्डक्टर भनिन्छ। अर्धचालक भएकै कारण सिलिकन सोलर सेल बनाउन अत्यन्त उपयुक्त हुन्छ। विल ल्याब्सको ऐतिहासिक आविष्कार। सन् 1954 मा अमेरिकाको प्रसिद्ध अनुसन्धान संस्था बेल ल्याबोरेटरीजका तीन वैज्ञानिकहरूले संसारलाई नयाँ युगमा प्रवेश गराए। ती वैज्ञानिकहरू थिए डेरिल च्यापिन, क्याल्विन फुलर, जेराल्ड पियर्सन। उनीहरूले संसारको पहिलो उच्च कार्यक्षमता भएको सिलिकन सोलर सेल निर्माण गरे। यो आधुनिक सोलर प्यानलको सुरुवात थियो। यसको कार्यक्षमता करिब 6% थियो। आजको तुलनामा यो कम देखिए पनि त्यति बेला यो एउटा क्रान्तिकारी उपलब्धि थियो। पहिलो पटक यस्तो सोलर सेल बनियो जसले व्यावहारिक रूपमा विद्युत उत्पादन गर्न सक्थ्यो। यस घटनालाई धेरै वैज्ञानिकहरूले सोलर रेभोल्युसन अर्थात् सौर्य क्रान्तिको सुरुवात मानिन्छन्। त्यो समयमा सोलर प्यानल किन लोकप्रिय भएन? यद्यपि सोलर सेल सफल भयो, तर त्यसलाई सामान्य मानिसले प्रयोग गर्न सकेनन्। किन? किनभने यसको मूल्य अत्यन्त महँगो थियो। त्यो समयमा 1 वाट बिजुली उत्पादन गर्न आवश्यक पर्ने सोलर सेल बनाउन 100 अमेरिकी डलर खर्च लाग्थ्यो। त्यसैले यसलाई घर घरमा प्रयोग गर्नु सम्भव थिएन। तर वैज्ञानिकहरूले अनुसन्धान भन्ने रोकिएन। उनीहरूले अझ सस्तो, बलियो र प्रभावकारी सोलर सेल बनाउन निरन्तर प्रयास जारी राखे। अन्तरिक्ष अनुसन्धानमा सोलर ऊर्जाको प्रवेश। अब अर्को रोचक अध्याय सुरु हुन्छ। 1950 र 1960 को दशकमा अमेरिका र सोभियत संघ बीच अन्तरिक्ष दौड स्पेस रेस चलिरहेको थियो। वैज्ञानिकहरूलाई एउटा समस्या थियो। उपग्रह अन्तरिक्षमा पुगेपछि त्यसलाई बिजुली कसरी उपलब्ध गराउने? ब्याट्री धेरै दिन टिक्दैन थियो। त्यसपछि समाधानका रूपमा सोलर प्यानल प्रयोग गरियो। सन् 1958 मा प्रक्षेपण गरिएको अमेरिकी भ्यानगार्ड 1 उपग्रहमा सोलर सेल जडान गरिएको थियो। यसको सफलतापूर्वक अन्तरिक्षमा बिजुली उत्पादन गर्यो। यो सौर्य ऊर्जाको इतिहासमा अर्को महत्त्वपूर्ण मोड थियो। आज पनि लगभग सबै कृत्रिम उपग्रह, अन्तरिक्ष स्टेसन र धेरै अन्तरिक्ष यानहरूले सौर्य ऊर्जाबाट नै आफ्नो आवश्यक विद्युत प्राप्त गर्छन्। सोलर प्यानल वास्तवमा कसरी काम गर्छ? अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न। हामीले घरको छतमा राख्ने सोलर प्यानलले बिजुली कसरी उत्पादन गर्छ? यसलाई चरणबद्ध रूपमा बुझौँ। पहिलो चरण सूर्यको प्रकाश पर्छ। सूर्यबाट आएका लाखौँ करोडौँ फोटोन्सहरू सोलर प्यानलको सतहमा पर्छन्। दोस्रो चरण इलेक्ट्रोन्सहरू सक्रिय हुन्छन्। फोटोन्सहरूले सिलिकनका इलेक्ट्रोन्सहरूलाई ऊर्जा दिन्छन्। ऊर्जा पाएपछि इलेक्ट्रोन्सहरू स्वतन्त्र रूपमा चल्न थाल्छन्। तेस्रो चरण विद्युत धारा बन्छ। इलेक्ट्रोन्सहरूको नियमित प्रवाहबाट डिसी डिरेक्ट करेन्ट अर्थात् प्रत्यक्ष धारा उत्पादन हुन्छ। चौथो चरण इन्भर्टरको भूमिका। तर हाम्रो घरमा अधिकांश उपकरणहरू एसी अल्टरनेट

0: करेन्टमा चल्छन्। यसैले सोलर प्रणालीमा इन्भर्टर प्रयोग गरिन्छ। इन्भर्टरले डिसीलाई एसीमा परिवर्तन गर्छ। त्यसपछि त्यो बिजुली घर, विद्यालय, अस्पताल वा उद्योगमा प्रयोग गर्न सकिन्छ। सोलर प्यानलका मुख्य भागहरू। एउटा सोलर प्रणालीमा सामान्यतया निम्न भागहरू हुन्छन्। सोलर प्यानल सूर्यको प्रकाश संकलन गर्छ। सोलर सेल प्रकाशलाई विद्युतमा परिवर्तन गर्छ। इन्भर्टर डिसीलाई एसीमा बदल्छ। ब्याट्री आवश्यक परेमा अतिरिक्त ऊर्जा सञ्चय गर्छ। चार्ज कन्ट्रोलर ब्याट्रीलाई सुरक्षित रूपमा चार्ज गर्छ। तार र जडान प्रणाली सम्पूर्ण प्रणालीलाई जोड्छ। यी सबै भागहरूले मिलेर एउटा पूर्ण सौर्य ऊर्जा प्रणाली तयार हुन्छ।
1: आज अति नै चाखलाग्दो विषय, हामीले जान्नै पर्ने विषय, हामीले बुझ्नै पर्ने विषय अनि प्रत्येक देशहरूको निमित्त एकदमै उपयोगी हुने विषय सौर्य ऊर्जामा नवप्रवर्तन अर्थात् सोलर एनर्जी इनोभेसनमाथि जानकारी प्राप्त गरिरहेका छौँ निवेदिता भारतीबाट। र हाम्रो यो विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: आजको भागको सन्देश: नानीहरू, सौर्य ऊर्जाको विकास कुनै एउटा आविष्कारको परिणाम होइन। बेकरलको खोज, आइन्स्टाइनको वैज्ञानिक व्याख्या, वेल ल्याब्समा वैज्ञानिकहरूको आविष्कार र त्यसपछि भएका हजारौं अनुसन्धानले आजको आधुनिक सौर्य प्रविधि

सम्बन्ध भएको हो। यसले हामीलाई सिकाउँछ कि विज्ञानमा धैर्य, अनुसन्धान र निरन्तर प्रयासले असम्भव देख्ने काम पनि सम्भव बनाउँछ। सोलर सेल र सोलर प्यानलमा के फरक छ? धेरै मानिसले यी दुई शब्दलाई एउटै ठान्छन्, तर वास्तवमा तिनीहरू फरक हुन्छ। सोलर सेल भनेको सूर्यको प्रकाशलाई प्रत्यक्ष रूपमा विद्युतमा परिवर्तन गर्ने सबैभन्दा सानो एकाइ हो। जब यस्ता धेरै सोलर सेलहरूलाई एकसाथ जोडिन्छ, तब सोलर प्यानल बन्छ। उदाहरणका लागि, यदि एउटा इँटा घर होइन भने धेरै इँटाहरू मिलेर घर बन्छ, त्यसै गरी धेरै सोलर सेलहरू मिलेर एउटा सोलर प्यानल तयार हुन्छ। सोलर प्यानलका मुख्य प्रकारहरू। हाल विश्वभर मुख्य रूपमा तीन प्रकारका सोलर प्यानल प्रयोग गरिन्छ। मोनोक्रिस्टलाइन सोलर प्यानल, पोलिक्रिस्टलाइन सोलर प्यानल, थिन फिल्म सोलर प्यानल। अब यी सबैलाई विस्तारमा बुझौँ। मोनोक्रिस्टलाइन सोलर प्यानल यी सबैभन्दा आधुनिक र प्रभावकारी प्रकारको सोलर प्यानल हो। यसमा प्रयोग गरिने सिलिकन एउटै शुद्ध क्रिस्टलबाट बनाइएको हुन्छ। यसकारण यसभित्र इलेक्ट्रोन्सहरू सजिलैसँग प्रवाह गर्न सक्छ। यसका मुख्य विशेषताहरू: कार्यक्षमता धेरै उच्च हुन्छ, कम ठाउँमा धेरै बिजुली उत्पादन गर्छ, आयु सामान्यतया 25-30 वर्ष वा अझ बढी हुन सक्छ, बादल लगेको दिनमा पनि अन्य प्यानलको तुलनामा राम्रो काम गर्छ, आकर्षण कालो रङका कारण यसको डिजाइन पनि राम्रो देखिन्छ। तर यसको एउटा कमजोरी पनि छ, यसको उत्पादन प्रक्रिया जटिल हुन भएकोले यसको मूल्य अन्य प्यानलभन्दा बढी हुन्छ। पोलिक्रिस्टलाइन सोलर प्यानल यो मोनोक्रिस्टलाइन भन्दा केही सस्तो हुन्छ। यसमा धेरै सिलिकन क्रिस्टलहरूलाई पगालेर बनाइन्छ, त्यसैले यसको बनावट केही फरक हुन्छ। यसका फाइदाहरू: मूल्य कम हुन्छ, उत्पादन गर्न सजिलो हुन्छ, सामान्य घर, विद्यालय तथा साना उद्योगका लागि उपयुक्त हुन्छ। तर केही सीमाहरू पनि छन्। कार्यक्षमता मोनोक्रिस्टलाइन भन्दा कम हुन्छ, बढी ठाउँ आवश्यक पर्छ, अत्याधिक गर्मीमा यसको क्षमता केही घट्न सक्छ। थिन फिल्म सोलर प्यानल यस प्रकारको प्यानल अत्यन्त पातलो हुन्छ। यसलाई काँच, प्लास्टिक वा धातुको पातलो सतहमा विशेष पदार्थको तह लगाएर बनाइन्छ। यसका फाइदाहरू: निकै हल्का हुन्छ, मोड्न सकिने फ्लेक्सिबल संस्करण पनि उपलब्ध छन्, ठूलो भवन, कारखाना तथा विशेष परियोजनाहरूमा प्रयोग गर्न सजिलो हुन्छ। तर यसको कार्यक्षमता अन्य दुई प्रकारको तुलनामा कम हुन्छ, त्यसैले समान मात्राको बिजुली उत्पादन गर्न धेरै क्षेत्रफल आवश्यक पर्छ। कुन सोलर प्यानल सबैभन्दा राम्रो हुन्छ? अब तपाईँको मनमा प्रश्न आउन सक्छ, तीन मध्ये सबैभन्दा राम्रो कुन हो? यसको उत्तर आवश्यकता अनुसार फरक हुन्छ। यदि कम ठाउँ छ, बढी बिजुली चाहिन्छ, लामो समय प्रयोग गर्न योजना छ भने मोनोक्रिस्टलाइन प्यानल राम्रो विकल्प हो। यदि बजेट सीमित छ भने पोलिक्रिस्टलाइन राम्रो विकल्प हुन सक्छ। विशेष प्रकारका परियोजना, हल्का तौल वा लचकदार सामग्री आवश्यक परे थिन फिल्म उपयुक्त हुन्छ। त्यसैले कुनै एउटा प्यानल सबै अवस्थामा उत्कृष्ट हुँदैन, प्रयोगको उद्देश्य अनुसार छनौट गरिन्छ। सोलर प्यानलको कार्यक्षमता भनेको के हो? अब अर्को महत्वपूर्ण शब्द बुझौँ, कार्यक्षमता, एफिसियन्सी। यसको अर्थ हो सूर्यबाट आएको कुल ऊर्जा मध्ये कति प्रतिशत ऊर्जा बिजुलीमा परिवर्तन हुन्छ। उदाहरणका लागि, यदि सूर्यबाट 100 एकाइ ऊर्जा आयो र सोलर प्यानलले त्यसबाट 22 एकाइ बिजुली उत्पादन गर्यो भने त्यसको कार्यक्षमता 22% हुन्छ। आज बजारमा पाइने अधिकांश आधुनिक सोलर प्यानलको कार्यक्षमता करिब 18-24% हुन्छ। वैज्ञानिकहरूले भविष्यमा यसलाई अझ बढाउने प्रयास गरिरहेका छन्। सोलर प्यानल किन तातो हुन्छ? धेरैले सोच्नुहुन्छ, सोलर प्यानल धेरै तातो भयो भने अझ धेरै बिजुली उत्पादन गर्छ होला। तर वास्तविकता ठिक उल्टो हो। अत्यधिक तापक्रमले सोलर प्यानलको कार्यक्षमता केही घटाउन सक्छ। त्यसैले आधुनिक प्यानलहरू यस्तो बनाइन्छ कि तिनीहरू

0: वा सेतो सतहबाट परावर्तित प्रकाश पनि प्रयोग गर्न सकिने भएकाले यसले बढी बिजुली उत्पादन गर्छ। फ्लोटिङ सोलर फार्म्स आज धेरै देशहरूले ताल, जलाशय र वाँदमाथि तैरिने सोलर प्यानल राख्न थालेका छन्। यसका फाइदाहरू जमिन बचत हुन्छ, पानीको वाष्पीकरण कम हुन्छ, प्यानल चिसो रहने भएकाले कार्यक्षमता बढ्न सक्छ, जलाशयको खाली स्थान उपयोग हुन्छ। भारत, चीन, जापान, सिङ्गापुर र अन्य धेरै देशहरूले यस्तो प्रविधि अपनाइरहेका छन्। सोलर रुफ टाइल्स। पहिले घरको छानामा छुट्टै प्यानल राख्नु पर्थ्यो, तर अहिले यस्ता सोलर रुफ टाइल्स बनाइएका छन् जसले छानाको टाइल्सको काम पनि गर्छ र बिजुली पनि उत्पादन गर्छ। यसले घरलाई सुन्दर पनि देखाउँछ र ऊर्जा पनि उपलब्ध गराउँछ। पोर्टेबल सोलर चार्जर। आज ससाना सोलर चार्जर पनि बजारमा उपलब्ध छन्। यी प्रयोग गरेर मोबाइल, टर्च, क्यामेरा, ल्यापटप, साना ब्याट्रीहरू घामको सहायताले चार्ज गर्न सकिन्छ। यात्रा, पर्वतारोहण तथा दुर्गम क्षेत्रमा यस्तो उपकरण अत्यन्त उपयोगी हुन्छ। भविष्यतर्फ अघि बढ्दै नानीहरू आजको सोलर प्रविधि हिजको भन्दा धेरै उन्नत भइसकेका छन्। तर वैज्ञानिकहरू यतिमै रोकिएका छैनन्। उनीहरूको लक्ष्य अझै सस्तो, अझै प्रभावकारी, अझै टिकाउ र सबैका लागि सहज रूपमा उपलब्ध हुने सौर्य प्रविधिको विकास गर्नु हो। सायद केही वर्षपछि हाम्रो घरको झ्याल, गाडीको सिसा, मोबाइलको स्क्रिन, विद्यालयका भवन र कार्यालयका भित्ताहरूले पनि सूर्यको प्रकाशबाट बिजुली उत्पादन गर्नेछन्। कल्पना गर्नुहोस्, पुरै सहर आफैले आफ्नै ऊर्जा उत्पादन गरिरहेको त्यो भविष्य धेरै टाढा छैन। निष्कर्ष। प्रिय नानीहरू, आजको कार्यक्रममा हामीले आविष्कार र खोज, सौर्य ऊर्जामा नवप्रवर्तन विषय अन्तर्गत सौर्य ऊर्जाको इतिहास, यसको खोज, प्रमुख वैज्ञानिकहरूको योगदान, सोलर प्यानलको विकास, आधुनिक प्रविधि तथा यसको विभिन्न क्षेत्रमा भएको प्रयोगका बारेमा जानकारी प्राप्त गर्यो। सौर्य ऊर्जा स्वच्छ, नवीकरणीय र भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण ऊर्जा स्रोत हो। यसको उचित प्रयोगले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। विद्यार्थी नानीहरू, विज्ञानले हामीलाई नयाँ सोच्न, नयाँ खोज गर्न र समाजका समस्याको समाधान खोज्न प्रेरित गर्छ। त्यसैले जिज्ञासु बन्नुहोस्, सिकिरहनुहोस् र विज्ञानलाई सकारात्मक परिवर्तनको माध्यम बनाउनुहोस्। यी सन्देशका साथ आजको कार्यक्रम यही समाप्त गर्दछु। फेरि अर्को रोचक विषयमा साथ भेटौला। धन्यवाद, नमस्कार।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा खोज अनि अन्वेषणका कथाहरू अन्तर्गत सौर्य ऊर्जामा नवप्रवर्तन अर्थात् सोलर एनर्जी इनोभेसनमाथि हामीले जानकारी प्रदान गर्यौँ र यो जानकारी अति नै चाखलाग्दो, अति नै हामीलाई चाहिने, हाम्रो दैनिक जीवनमा प्रयोग हुने अनि आज संसारका प्रत्येक देशहरू नै यो ऊर्जामाथि लागिपरेका छन् भन्ने विषयमा हामीले थाहा पायौँ र यसको खोज अनि अन्वेषण कसरी भएको थियो अनि यसको प्रयोग कसरी हुन सक्छ आजको हाम्रो दैनिक जीवनमा भन्ने बारेमा आज हामीले थाहा पायौँ निवेदिता भारतीबाट। हवस् त श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पुरा भइसकेको छ। घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने संकेत दिइरहेको छ। विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य मङ्गलमय बनोस्, सदैव सदैव उनीहरूको कदमलाई सफलताले चुमोस् भन्दै आजलाई भने कार्यक्रम शिक्षा ज्योतिमा यो अन्तिम गीत राख्दै हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुर बाट ओझेल हुन चाहन्छौँ।

हामी आकाशवाणीको खरसाङकी इन्द्रबाट बोलिरहेका छौं। समाचारको प्रसारणपछि अब प्रस्तुत गरिरहेका छौं जय जवान विशेष फौजी श्रोताहरूको निम्ति कार्यक्रम अन्तर्गत केही छेलेचित्रका गीतहरू।

फौजी श्रोताला कार्यक्रमको पहिलो गीत सुनाइरहेछौ अलका याग्निक र उदित नारायणको आवाजमा कयामत से कयामत तक चलचित्रबाट शब्द रहेको छ मजरु सुल्तानपुरीको अनि सङ्गीत छ आनन्द मिलिनको स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति

प्रस्तुत गीत फौजी श्रोतालाई सुनाउन लागिरहेछौ कुमार सानु र साधन सरगमको आवाजमा दिवाना चलचित्रबाट। शब्द छ समीरको अनि संगीत रचना छ नदिम श्रवणको।

दिल वाले दुल्हनिया ले जाएंगे यस चलचित्रबाट सुन्दै हुनुहुन्थ्यो लता मंगेशकर र कुमार शानुको आवाजमा प्रस्तुत गीत। संगीत थियो जतिन ललितको अनि शब्द रचना थियो आनन्द बक्सीको।

जयजवान कार्यक्रमको अन्तिम गीत हजुरले सुन्दै हुनुहुन्थ्यो कुमार सानु र कविता कृष्णमूर्तिको आवाजमा चलचित्र मासुकबाट। शब्द थियो इन्डिभरको अनि सङ्गीत थियो श्याम सुरेन्द्रको।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूका लागि आफ्नो राष्ट्रव्यापी मिशन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ। ब्रिक्स 12 पर्यावरण मन्त्रीहरूको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न भयो। भारतको ब्रिक्स अध्यक्षता 2026 विषय लचिलोपन, नवाचार, सहयोग र स्थिरताका लागि निर्माण रहेको थियो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा राष्ट्रिय क्याडेट कोर प्रमुख साहसिक गतिविधि अपराजिता पराङ्ला 2026 झण्डा देखाएर शुभारम्भ गर्नुभएको छ। रक्षा मन्त्रालयले 6 सकारात्मक स्वदेशीकरणको सूची अधिसूचित गरेको छ। यसमा रणनैतिक रूपमा महत्त्वपूर्ण 405 वस्तुहरू समावेश छन्। केन्द्रीय पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले डेरगाउँ दिमापुर पाइपलाइनको कमिसनको साथ नागाल्यान्ड अब उत्तर पूर्वी ग्यास ग्रिड र राष्ट्रिय ग्यास ग्रिडसँग जोडिएको बताउनु भएको छ। सेमिकन इन्डिया 2026 5 संस्करण आगामी महिनाको 17 तारिकदेखि नयाँ दिल्लीमा आयोजना हुँदैछ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले उत्तर प्रदेश, पन्जाब र गुजरातका लागि नयाँ प्रभारी नियुक्त गर्नुभएको छ। सेना उपप्रमुख लेफ्टिनेन्ट जेनरल राहुल आर सिंहले युद्धको बदलिदो प्रकृतिले सशस्त्र बलहरूका लागि उदीयमान प्रौद्योगिकीहरूलाई द्रुत गतिमा अप्नाउन र एकीकृत गर्न अनिवार्य बनाएको बताउनु भएको छ। सरकारले राष्ट्रिय खेल पुरस्कार 2025 घोषणा गरेको छ। पाकिस्तानको सर्वोच्च न्यायालयले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद स्थित सिफा अन्तर्राष्ट्रिय अस्पतालमा केही दिनभित्रै व्यापक स्वास्थ्य परीक्षणका लागि स्थानान्तरण गर्न आदेश दिएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब श्रोतालाई सुनाउने छौं केही फिल्मी गीतहरू।

प्रस्तुत गीत हजुरले सुन्दै हुनुहुन्थ्यो लता मंगेशकर र किशोर कुमारको आवाजमा कवि कवि चलचित्रबाट। संगीत थियो खयामको अनि शब्द रचना थियो साहिरको। अब अन्तिम गीत सिकानुस चलचित्र सिलसिलाबाट लता मंगेशकर र किशोर कुमार अनि साथीहरूको आवाजमा। संगीत छ शिवहरिको अनि शब्द छ जावेद अख्तरको।

0: श्रोताहरू, अहिलेलाई भने फिल्म गीतको कार्यक्रम यतिमा नै पूरा गरिन्छ।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय, भारत सरकार।

0: नमस्कार श्रोता, सधैँ झैं साँझ पख आकाशवाणी गान्तोकबाट प्रसारण गरिने भारत सरकारको कृषि एवं किसान मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान बाणीमा हजुरहरू सम्पूर्ण श्रोतागणमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। सधैँ पनि यसै समय हामी ग्रामीण भेगका विभिन्न जानकारीहरू लिएर उपस्थित हुने गर्दछौँ भने आज हामी किसान बाणी कार्यक्रममा कृषि विभागका कार्यक्रम सम्बन्धी जानकारी लिएर उपस्थित छौँ। त यसै सन्दर्भमा आज हामी कृषि विभागबाट विभागीय अधिकारीलाई हामीले यहाँ निम्ताएका छौँ। उहाँसँग हामी विभागमा रहेका विभिन्न योजना, विभिन्न कार्यक्रम र सरकारको के कस्ता पहलहरू रहेका छन् यस विषयमा हामी श्रोताहरूलाई अवगत गराउनेछौँ, जस अन्तर्गत जनचेतना गराउनका लागि सरकारका पहलहरू रहेका छन्। यस कार्यक्रम मार्फत हजुरहरूलाई हामी अवगत गराउनेछौँ। आज हामी माझ स्टुडियोमा उपस्थित हुनुहुन्छ म्याडम, उहाँलाई हामी यस कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछौँ। र कार्यक्रमलाई अघि बढाउँदै हजुरले आफ्नो परिचय राखिदिनुहोस्।
1: नमस्कार, म एग्रिकल्चर डिपार्टमेन्ट अन्तर्गत एज अ ब्लक टेक्नोलोजी म्यानेजरको रूपमा कार्यरत छु।
0: हजुर, अहिले हामी माझ कृषि विभागबाट म्याडम हुनुहुन्छ र उहाँसँग हामी अन्तर्वार्ता गरेर के कस्ता कार्यक्रमहरू छन् यस विषयमा हामी कुराकानीहरू गर्नेछौँ। र कृषि विभागमा कार्यरत अनुभवी अधिकारी भएको नाताले हजुरले हाम्रो सिक्किमको कृषि व्यवस्थापन के कस्तो छ यस विषयमा हाम्रा श्रोताहरूलाई अवगत गराइदिनुहोस् न।
1: कृषि क्षेत्रमा भन्नुपर्दा कृषि क्षेत्रले पहिलो भन्दा अहिले धेरै नै प्रगति गरेको हामी पाउँछौँ है। यस तहत भारत सरकारले विभिन्न स्किमहरू बनाएर हाम्रो सिक्किम राज्यमा पनि धेरै स्किमहरू पठाउनु भएको छ, जस अन्तर्गत म स्वयं स्किममा म आफै काम गर्दैछु है। त्यसरी नै पीएम किसान भनेर पीएमकै फ्ल्यागसिपमा एउटा जुन चाहिँ प्रधानमन्त्री किसान सम्मान निधि योजना भनेर एउटा योजना छ, जस अन्तर्गत किसानहरूले वर्षमा 6,000 रुपियाँको दरले एउटा प्रोत्साहन राशि पाउने गर्दछन्। यो प्रोत्साहन राशि चाहिँ कसरी पाइन्छ भन्दाखेरि चाहिँ कुनै पनि किसान चाहिँ कृषिमै संलग्न भएको हुनुपर्दछ, कुनै पनि उच्च पदमा रहेका अधिकारीगणले यो पीएम किसान पाउनु हुँदैन है। र कुनै पनि कृषक दाजुभाइ दिदीबहिनी जसको आफ्नो पर्चा छ र उहाँ टोटल्ली कृषि व्यवसायमै आफ्नो घरलाई आफूले उहाँले चलाउनु हुन्छ भने उहाँहरूले यो स्किम पाउनु हुँदैछ। यसरी नै भन्नुपर्दा हाम्रोमा प्रधानमन्त्री कृषि सिंचाइ योजना भन्ने एउटा योजना छ, जस अन्तर्गत कुनै पनि फार्मरको अथवा कुनै पनि कृषकको यदि आफ्नो बारी 4 हलको मेलो भनौँ 0.4 हेक्टर भनिन्छ जसलाई, 4 हलको मेलो जसको छ उहाँले मात्रै यो पाउन सक्नुहुन्छ। किनभने यो चाहिँ गभर्मेन्ट अफ इन्डियाले नै क्राइटेरिया बनाएर पठाउनु भएको छ, त्यसले गर्दा हामीले पनि यहाँ इम्प्लिमेन्ट गर्दा 4 हलकै मेलोमै मात्रै इम्प्लिमेन्ट गर्ने गर्दछौँ है। तस अन्तर्गत 1,000 लिटरको एउटा सिन्ट्याक्स, त्यसमा माइक्रो इरिगेसन या ड्रिप इरिगेसन भयो, कुनै पनि स्प्रिङ्कलहरू भयो है, उहाँको खेती अनुसार यदि उहाँको बगान छ भने उहाँलाई बगानमा लाउनको निम्ति ड्रिप इरिगेसन प्रदान गरिन्छ है, र उहाँको अरू कुनै खेती छ भने स्प्रिङ्कलर जुन चाहिँ भनौँ फिरफिरेद्वारा चल्ने पानी भनौँ न, त्यो दिएर उहाँहरूको जुन चाहिँ यो सुखौरोको बेलामा चाहिँ यो कार्यक्रमद्वारा कृषकलाई सहायता मिलिरहेछ।
0: हजुर, यी त भए सबै केन्द्रीय सरकारका कार्यक्रमहरू जुन चाहिँ हाम्रा सिक्किमका विभिन्न तहमा रहेका कृषकहरूले उपभोग गरिरहनु भएको छ। यस्तै प्रकारले सेन्ट्रल स्पोन्सर प्रोग्राम जस्तै आरकेबिवाई, पिएमकेवाई, एमओभिसिडी भन्ने हामीले सुनेका छौँ, यी प्रोग्रामहरू के कस्ता रहेछन् यसका विषयमा पनि हाम्रा श्रोताहरूलाई जानकारी प्रस्तुत गरिदिनुहोस्।
1: प्रधानमन्त्री फसल बिमा योजना भनेर एउटा योजना सुरु भएको छ है, जो पनि सेन्ट्रलबाटै स्पोन्सर भएको हो। यसमा चाहिँ पहिली चाहिँ

0: को बेलामा हामीले एनसी नेचुरल क्यालामिटिज भनेर त्यसमा क्षतिपूर्तिको केही धनराशि प्राप्त गर्थ्यौँ भने अहिले त्यो एनसी चाहिँ त्यति साह्रो पाइँदैन र फसल बिमा योजना गर्नै पर्छ। फसल बिमा चाहिँ जसरी हामीले आफ्नो लाइफ इन्सुरेन्स गर्छौँ अथवा गाडीको इन्सुरेन्स गर्छौँ घरको इन्सुरेन्स गर्छौँ त्यसरी नै हामीले कुनै पनि फसल लगाएको छ भने त्यसको पनि इन्सुरेन्स गर्नुपर्ने हुन्छ जसको चाहिँ हामीले तिर्नुपर्ने मूल्य चाहिँ कम्ती मूल्य तिरेर हामीले इन्सुरेन्स गर्न सक्छौँ है। यसमा तोरीको भयो फापरको भयो मकैको भयो धानको भयो जति पनि यो छुटाइएका फसलहरू छन् त्यस तहत हाम्रो यो इन्सुरेन्स हुन्छ र कम्ती मूल्य चुकाएरै तपाईँले पछि धेरै तपाईँको आफ्नो बाली कुनै केही कारणवश क्षति भएको कारण तपाईँको बाली केही कारण नष्ट भएको बापत तपाईँले यो इन्सुरेन्सद्वारा पनि आफ्नो इन्भेस्टमेन्ट लिन सक्नुहुन्छ है। उहाँबाट आफ्नो लागेको लगानी चाहिँ तपाईँले त्यहाँबाट लिन सक्नुहुन्छ।
1: र अब सिक्किम है एउटा राज्य सरकार अथवा केन्द्रीय सरकार दुइटैको संयुक्त तत्वधानमा यी प्रोग्रामहरू यस्ता स्किमहरू चल्दै आइरहेछन्
0: हजुरले एमओबिसिडी भनेर अघि भन्नुभयो मिसन अर्ग्यानिक भ्यालु चेन डेभलपमेन्ट भन्ने यो जुन चाहिँ प्रोग्राम छ यो सम्पूर्ण नर्थ इस्टर्न रिजन एमओबिसिडी एनइआर भनेर चिन्ने गरिन्छ है। यस तहत हामीले यो फापर भयो अदुवा भयो बेसार हल्दी भयो र पहिले त ठुलो अलैँची जुन चाहिँ हाम्रो अलैँची र यी अलैँचीहरूको उत्पादनमा चाहिँ सरकारले धेरै सहायता गर्नुभएको छ जस अन्तर्गत एफपिओहरू गठन गरिएको छ है। हाम्रो सिक्किमभरि नै धेरै एफपिओहरू हुनुहुन्छ
1: फार्मर प्रड्युसर अर्गनाइजेसन
0: त्यो चाहिँ कुनै ठुलो कुरा होइन तर फार्मरले मिलेर बनाएको अर्गनाइजेसन यसमा 1000 सेयर हाल्नुपर्ने हुन्छ। एफपिओमा एडमिसन हुनुको लागि 1000 आफ्नो सेयर हाल्नुपर्ने हुन्छ र 1150 रुपियाँ आफ्नो एडमिसन फी तिरेर कुनै पनि एकजना फार्मरले आफ्नो कुनै पनि एफपिओको एउटा मेम्बरसिप लिनु सक्नुहुन्छ र त्यही एफपिओद्वारा नै हाम्रो यो मार्केटिङ विशेष गरी त अहिले हाम्रो मार्केटिङको प्रोब्लम है र एफपिओद्वारा चाहिँ हामीले यो मार्केटिङमा सजिलो होस् भनेर चाहिँ यो एफपिओजहरूले धेरै कार्यक्रम गरिरहनु भएको छ। एफपिओद्वारा नै बिउ बिजनहरू ल्याइने र उहाँहरूले नै त्यही आफ्नै भेगको बिउ बिजन चाहिँ अर्को जग्गामा लगेर बाँडिने यस्तो तहतमा चाहिँ यो एमओबिसिडीले काम गरिरहेछ।
1: हजुर र हाल कृषि विभागले हाम्रो ग्रामीण भेगमा के कस्ता प्रोग्रामहरू के कस्ता कार्यक्रमहरू चलाइरहेको छ त
0: भन्नु पर्दाखेरि अहिले यो आरकेभीवाई राष्ट्रिय कृषि विकास योजना भयो पिकेभीवाई परम्परागत कृषि विकास योजना भयो र मैले अघि जति पनि यो पिएम किसान पिएमएबीवाई पिएमकेएसवाई अनि यो रेनफिड एरिया डेभलपमेन्ट भनेर आरएडी भयो अनि नेसनल फुड सेक्युरिटी मिसन भयो जुन एमओबिसिडी मैले जुन अघि भनिसके यी सबै मिसनहरू सेन्ट्रल र स्टेटको संयुक्त तत्वधानमा नै हामीले कृषक माझ पुर्याइरहेछौँ है। त्यसरी नै पहिला हर्टिकल्चरले मात्रै साग सब्जी अथवा बिउहरू बाँड्नुपर्छ भन्ने एउटा चलन थियो तर अहिले यता एग्रिकल्चर डिपार्टमा पनि यो आरकेभीवाईको तहतमा तपाईँलाई यो ग्रिन हाउसमा लगाउने प्लास्टिक भयो एग्रोनेट भयो र साग सब्जी कोपी मुला फर्सी लौका आदिका बिउहरू पनि अहिले प्रशस्त मात्रामा फार्मर्स फिल्डमा हामीले वितरण गरेका छौँ डिपार्टमेन्टद्वारा।
1: हाम्रो सिक्किम एउटा जैविक राज्यमा गनिन्छ जैविक राज्य भएको कारणले पहिलेको जस्तो रासायनिक कीटनाशकहरू लाउन प्रतिबन्ध छ यसको बदलामा के कस्ता दबाई पानीहरू तपाईँहरूले उहाँ कृषकहरूलाई सल्लाह सुझाव दिनुहुन्छ कि यो लगाउनु त्यो लगाउनु यसो गर्नु भनेर यस विषयमा पनि हाम्रा श्रोताहरूलाई अवगत गराइदिनुहोस् न।
0: सबैलाई थाहा भएकै कुरा हो अब हाम्रो राज्य जैविक भएको है अर्ग्यानिक स्टेट कहीँ बाहिर जाँदा पनि कहाँबाट आउनु भएको भन्दा सिक्किम ओ अर्ग्यानिक स्टेट यसरी सिक्किमलाई यसरी चिन्ने गरेको छ है सबैजनाले एउटा इज्जत जस्तो दिनुहुन्छ तर अब हाम्रो त अब खेतीपाती पनि गर्ने जग्गा पनि सानो भयो र हाम्रोमा अब बाहिरबाट ल्याएको केमिकल फर्टिलाइजरहरू त हामीले हाल्नु मिलेन त्यस तहत चाहिँ अब हाम्रा कृषक दाजुभाइहरूलाई अब हामीले भनौँ या डिपार्टमेन्टले सबै डिपार्टमेन्टको तहबाट चाहिँ सल्लाह दिनु पर्नेको खण्डमा आजकल हामीले भर्मी कम्पोस्ट जो अहिले निकै नाम चलेको अब के मल भन्दाखेरि भर्मी कम्पोस्ट किनभने भर्मी कम्पोस्टमा चाहिँ एनपीके को कन्टेन्ट राम्रो हुन्छ अर्को गाईको त्यो मलखाडीमा भएको मल भन्दा भर्मी कम्पोस्टको कम्पोस्टमा एनपीके को मात्रा राम्रो भएकोले गर्दा यो भर्मी कम्पोस्ट चाहिँ कम्ती हाल्दै पनि धेरै उब्जिने भएकोले गर्दाखेरि चाहिँ हाम्रो डिपार्टमेन्टद्वारा फार्मर्सलाई भर्मी कम्पोस्ट बनाउनुहोस् भर्मी कम्पोस्ट बनाउनुहोस् भनेर हामी सल्लाह सुझाव दिन्छौँ। त्यसरी नै हाम्रो यो अब डाइरेक्ट किरा मार्न सकिँदैन अहिले किरा धपाउनको लागि हामीले जुन चाहिँ एफपिई फ्लोरल एक्सट्र्याक्ट जुन चाहिँ झारपातहरूको भनौँ एरोमेटिक प्लान्टहरूको जति पनि एक्सट्र्याक्टहरू लिएर त्यसलाई हामीले एउटा लाबरको बट्टाहरूमा बनाएर है किनभने अब कम्ती खेती छ हामीलाई त 2-3 डब्बा बनाउँदा पुगिहाल्छ र त्यसरी नै एफपिईहरू जीवामृत भयो बीजामृत भयो यसरी अग्न्यास्त्र भयो यो अर्ग्यानिक फर्टिलाइजरहरू भनौँ यो बनाएर चाहिँ हामीले हाम्रो किरा फट्याङ्ग्रालाई नियन्त्रण गर्दैछौँ र जति पनि हाम्रो यो सुन्तलामा लाग्ने भयो कुनै पनि फलफुलहरूमा लाग्ने किराहरूको रोकथाम चाहिँ हामीले आफ्नो अर्ग्यानिकल्ली नै हामीले अहिले गरेर लाँदैछौँ र अब नहुने भयो कुनै पनि बाहिरबाट ल्याउनु परेको खण्डमा पनि जुन चाहिँ

0: यहाँनेरि पर्मिसेबल छ, त्यो पर्मिसेबल चाहिँ हामीले अहिले चलाउँदैछौँ। तर भन्नुपर्दा हाम्रो यहाँ भित्रकै वरिपरि पाइने झारपातद्वारा बनाएकै हाम्रो बिजामृत जीवामृत एपीद्वारा नै हामीले यो हाम्रो म्यानेजमेन्ट भनौँ न इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट इन्टिग्रेटेड डिजिज म्यानेजमेन्ट चाहिँ हामीले गरेर ल्याइरहेछौँ।
1: र हजुरले भन्नुभयो है अब केन्द्रीय सरकार राज्य सरकारले विभागले विभिन्न तहमा हाम्रो कृषकहरूलाई ट्रेनिङ धेरैवटा प्रोग्राम ल्याएर उहाँहरूको भलाइको लागि उहाँहरूको उत्पाद बढाउनको लागि कार्यक्रमहरू चलाइरहेको छ र कृषि विभागले कृषकहरूको निगरानी राख्नका लागि के कस्ता पहलहरू उठाउँछन्, के कस्ता पहलहरूद्वारा चाहिँ उहाँहरूको निगरानी गरिएको हुन्छ?
0: अब निगरानीको कुरा भन्नुपर्दा अहिले त फिल्डमा धेरै मार्केटिङ एसिस्टेन्ट भए अर्ग्यानिक फिल्ड एसिस्टेन्ट भनेर धेरै मात्रामा अधिकारीहरू नियुक्त गरिएको छ र कुनै पनि जे बिउ बिजन हामीले उहाँहरूलाई दिन्छौँ उहाँहरूलाई हामीले सुरुदेखि नै कसरी रोप्नेदेखि लिएर कसरी उठाउनेसम्म हामीले उहाँहरूलाई समस्त ट्रेनिङ दिएर नै नयाँ नयाँ टेक्नोलोजी दिएका हुन्छौँ है। र निगरानीको विषयलाई लिएर हेर्दाखेरि चाहिँ फिल्डमा अहिले त प्रशस्त मात्रामा हाम्रो स्टाफहरू भएको कारणले गर्दा सजिलैसँग निगरानी गर्न सकिन्छ।
1: प्रशस्तै कार्यक्रम चलाउने स्टाफहरू भएकोले गर्दाखेरि सजिलैसँग निगरानी
0: राख्न सकिन्छ। यदि उहाँ केही तलमाथि भएको खण्डमा किरा लागेको खण्डमा हामीले रिसोर्स पर्सनलाई लगेर कुन डिपार्टमेन्टको रिसोर्स पर्सन त्यहाँ के को कमी छ एकर्डिङ टु त्यो किरा लागेको छ भने हामीले इन्टिग्रेटेड हामीले आइपिएम सेक्सनबाट रिसोर्स पर्सन लगेर यहाँ यस्तो हुँदैछ भनेर उहाँहरूलाई देखाएपछि उहाँहरूले तुरन्त त्यसको हामीलाई समाधान गराइदिई हाल्नुहुन्छ।
1: हजुर, अहिले त हाम्रो राज्यमा हाम्रो कृषकहरूलाई बढावा दिनको लागि राज्य सरकारले अथवा विभागले जस्तै एसएचजी भयो एफपिओहरूलाई ऋण उपलब्ध गराउने सब्सिडी दिने इन्सेन्टिभ दिएर पनि उहाँहरूको उत्पादहरूलाई एकदम बढाउने प्रावधानहरू राखेको छ। यति गर्दा पनि उहाँहरू कतिजना चाहिँ अब अगाडि बढ्न सक्नु भएको छैन, यो चाहिँ के कारण होला तपाईँको महसुस गरे अनुसार? यो पनि हाम्रा श्रोताहरूलाई जानकारी राखिदिनुहोस् न।
0: तपाईँले भन्नुभयो इन्सेन्टिभको रूपमा त हाम्रो मुख्यमन्त्री आत्मनिर्भर योजनाको तहत इन्सेन्टिभ त हाम्रो फार्मर्सहरूले पाइरहनु भएको छ है। हाम्रो सबै फसलमा नभए पनि पार्टिकुलर दाल जातिमा भयो, सुन्तलामा भयो, तपाईँको गाजर मुला अनि कोपीहरूमा सबै यो सब्जीहरूमा पनि तपाईँको इन्सेन्टिभ छ। अनि गाईको दुधमा पनि एक केजीमा उहाँको जति ल्याक्टोमिटरले जति रिड गर्छ त्यसमा एक केजी दुधमा 8 रुपियाँ पनि यता उहाँहरूले दुध उत्पादनमा पनि 8 रुपियाँ एक केजीमा इन्सेन्टिभ पाइ नै रहनु भएको छ। र यसमा केसिसी भनेर किसान क्रेडिट कार्ड भनेर उहाँहरूलाई लोन पनि प्रदान गरेको छ। त्यसमा उहाँहरूले आफ्नो कागज पत्र र यसमा प्रोसेस चाहिँ अब उहाँहरूले गर्नुपर्छ। त्यसको लागि सहायता हामी नै डिपार्टमेन्टबाटै पनि हामी उहाँहरूलाई सहायता गर्छौँ है। र अब सन्तुष्टि असन्तुष्टिको कुरा हजुरले भन्नुभयो है, जसले गर्नु भएको छ उहाँहरू त सन्तुष्टि नै हुनुहुन्छ हाम्रो निगरानीमा, र जो असन्तुष्टि हुनुहुन्छ उहाँहरूलाई पनि बाटो देखाउने काम हामीले गरिरहेछौँ। तपाईँले यसरी गर्नुभयो भने यस्तो हुन्छ, यसरी तपाईँ हिँड्नुभयो भने चाहिँ तपाईँले पनि आफ्नो लाइभलीहुड बढाउनुको लागि तपाईँले यसरी मेहनत गर्नुभयो भने चाहिँ भनेर हामीले उहाँहरूलाई पनि फार्म स्कुल खोलेर हुन्छ कि उहाँहरूलाई डेमोन्स्ट्रेसन गराएर हुन्छ कि उहाँहरूको क्यापासिटी बिल्ड गरेर हुन्छ कि उहाँहरूलाई एक्सपोजर भिजिट लगेर हुन्छ कि उहाँहरूलाई कुनै विषयको ट्रेनिङ गराएर हुन्छ कि हामीले उहाँहरूलाई जति पनि पछाडि रहनु भएको हाम्रो कृषक दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले अगाडि बढाउने नै कोसिस गरिरहेछौँ।
1: हजुर, हजुर, एकजना विभागीय अधिकारी भएको नाताले सिक्किममा आउने दिनमा हाम्रो चाहिँ एग्रिकल्चर सेक्टर कस्तो छ, यसको फ्युचर प्रोस्पेक्ट के कस्तो रहेको छ, यस विषयमा पनि बताइदिनुहोस् न।
0: अब हामीले हाम्रो यो जुन चाहिँ किरा फट्याङ्ग्राहरू भयो यिनीहरूको रोकथाम राम्रोसँग गर्न सक्यौँ है, हामीले हाम्रो माटोलाई एकदम मलिलो राख्न सक्यौँ, बाँझो नराखिकन मलिलो बनाएर राख्न सक्यौँ, र हामीले उत्पादनमा वृद्धि गर्दै लग्यौँ, र हामीले मार्केटिङ चाहिँ हामीले खालि अब यहाँ छेउछेउको लाल बजार आफ्नो छेउको बजार मात्रै नसोचेर यसलाई राज्यदेखि बाहिर पनि नेसनल इन्टरनेसनल लेभलमा सम्म पुर्याउन सक्यौँ भने चाहिँ हाम्रो यो कृषिको मतलब क्षेत्रमा चाहिँ राम्रै बढोत्तरी हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। किनभने जस जसले गर्नुहुँदैछ, अब उदाहरण त म सबैको एक एकजनाको दिन सक्दिनँ है, जस जसले गर्नुहुँदैछ उहाँहरूको त इन्टरनेसनल लेभलमा पनि राम्रैसँग अहिले मार्केटिङ भइरहेको हामीले सुन्नमा या देख्नमा पनि आएको छ है। र अहिले जुन चाहिँ यो एमओबिसिटीको तहत एपिओहरूले काम गर्नुहुँदैछ यसमा पनि उहाँहरूले धेरै नै हाम्रो उत्पादनहरूलाई बाहिरको बजारमा लगेर धेरै मूल्य हाम्रो सिक्किम भित्रमा ल्याएको पनि प्रशस्त हाम्रोमा उदाहरणहरू छन्।
1: हजुर, र सिक्किमका है विभिन्न ग्रामीण भेगमा कति जग्गा एकदम खाद्यान्नहरू जति कृषिजन्य उत्पादहरू राम्रो बढोत्तरी भएर गएको देखिन्छ भने त्यस्तै प्रकारले कतिवटा ठाउँहरूमा उब्जनीमा धेरै गिरावट भएको पनि देखेको छौँ, र यो गिरावट हुनुमा के कारण होला र उहाँहरूलाई तपाईँहरूको विभागको तर्फबाट के कस्तो सुझाव दिन चाहनुहुन्छ?
0: अब धेरै उत्पादहरू यस्ता छन् जस्तो अब 2023 हामीले है इन्टरनेसनल मिलेट इयर भनेर मनायौँ, र हालको अहिलेको सन्दर्भमा कुरा गर्नुपर्दा मिलेटले धेरै आफ्नो पहिचान बनाएको छ भनौँ, आफ्नो नाम कमाएको छ। त्यसरी यो किनवा भनेर एउटा अहिले नयाँ फसल जसलाई हामी सुपर फुट भनेर हामी भन्छौँ।

0: र हाम्रो एग्रिकल्चर डिपार्टमेन्टका एकजना हाम्रो उच्च तहमा अधिकृत एकजना अधिकारीज्यूले हामीलाई हाई डेन्सिटी मेज रोप्नुपर्छ, मकैलाई चाहिँ हाई डेन्सिटी प्लान्टेसन अफ मेज भनेर हामीलाई सिकाउनु भएको छ। त्यस त चाहिँ पहिले चाहिँ हामीले मकैलाई त्यसै छर्थ्यौँ, अहिले चाहिँ हामीले मकैलाई ड्याङमा रोप्छौँ है। र ड्याङमा रोप्दाखेरि पनि एउटाको जग्गामा दुईटा बिउ लगाएर त्यसलाई नछाटिकन, पछिसम्म त्यसलाई नछाटिकन त्यो एउटै जग्गाबाट दुईटा बोटबाट हामीले, अहिले त दुईटा घोगा लाग्छन् मकैमा जसरी, त्यसरी नै दुईटा बोटबाट हामीले चारटा छवटासम्म मकै उत्पादन गर्न सक्यौँ भने हाम्रो यो प्रडक्सन त त्यसै पनि बढेर जान्छ भनेर उहाँले हामीलाई जहिले मोटिभेट गर्नुहुन्थ्यो। र हामीले पनि यो हाइडेन्सिटी प्लान्टेसन मेजलाई चाहिँ फिल्डमा लगेर लाउँदा चाहिँ साँच्ची नै हाम्रो यो मकैमा पनि उत्पादन भएको राम्रै देख्छौँ। यो कोदोको पनि अहिले राम्रै उत्पादन भएर गइरहेछ, अनि यो किनोवा पनि हाम्रो बाहिरको मार्केटमा यसको राम्रै मार्केटिङ भइरहेको हामीले देखेका छौँ। र हजुरले भन्नुभयो जहाँ उत्पादन घटेर गएको छ त्यसको चाहिँ अब सबैभन्दा मुख्य कारण चाहिँ हाम्रो लेबर खेतालाई नपाएरै यो हुन सक्छ मलाई जहाँसम्म लाग्छ। खेतालाई नभएर नै उहाँहरूले सायद कार्यक्रम गर्न
1: अल्छिपना
0: पनि अब उहाँहरूको अब कम्ती पैसा पाएर पनि कुनै एउटा सानो नोकरीमै उहाँहरू दिनभरि बिताएर आउनुहुन्छ र अब त्यही भएर पनि सायद मलाई लागेको चाहिँ त्यसरी नै पनि हाम्रो उत्पादनमा अलिकति गिरावट भएको पनि हुन सक्छ। र म अब आउने भावी जेनेरेसनमा भाइ बहिनीलाई भन्नु न यही सुझाव दिन चाहन्छु, तपाईँले नोकरी नै गरेर भए पनि बिहान बेलुकै भए पनि आफ्नो आफूले खाने नै पनि आफूले नै उत्पादन बिहान बेलुका आफ्नो एउटा टाइम राखेर गऱ्यौँ भने पनि उत्पादन चाहिँ सबैजनाले यसरी गर्दै गयौँ, घर घरदेखि समाज समाजदेखि हाम्रो बढाउँदै लग्यौँ भने त उत्पादनमा त राम्रै हुनुपर्ने भन्ने जस्तो चाहिँ मलाई लाग्छ।
1: उपभोग गर्ने आफै उत्पादन गर्यौँ भने पनि धेरै मात्रामा यो सक्षम
0: हुन्छ, किनभने हामीले किनेर ल्याउनु पर्ने त बाँच्यो नि त। 20 रुपियाँको धनिया हामीले ल्याउनु परेन, टमाटर हामी किनेर ल्याउनु परेन, र जति पनि अब हामीले चाहिँ अब मौका खेती गर्नुपर्छ। अहिले चाहिँ अब हामीले देखिरहेका छौँ घरमै खाने टमाटर हामीले किनेनौँ भने पनि त टमाटरको पैसा त हाम्रो लागि बाँच्यो। त्यसरी नै हामीले अहिले चाहिँ मौकावादी भयो, जो चाहिँ अफ सिजनहरू अर्ली भेराइटी निकाल्ने हामीले कोसिस गर्नु पर्यो। यसरी नै हामीले आफ्नो लाइभलीहुड चाहिँ हामीले यसरी चाहिँ बढाउन सक्छौँ जस्तो मलाई लाग्छ। जस्तै म एउटा इक्जाम्पल दिनु मलाई मन पर्यो, मेरो आफ्नै इक्जाम्पल के छ भन्दाखेरि हामीले इस्कुस, तपाईँकोमा जग्गा छ भने तपाईँले मजाले इस्कुसलाई चाहिँ गाडिदिनुहोस्, मजाले मलजल गरेर गाडिदिनु भयो भने तपाईँको इस्कुसको मुन्टाले तपाईँलाई पछिसम्म तपाईँलाई पैसा दिइरहन्छ, तर तपाईँले अलिकति मार्केटिङ चाहिँ ठाउँ ठाउँमा दोकान भयो लगेर तपाईँले दिनु चाहिँ सक्नु पर्यो। होइन म आफै बेच्छु भनेर डोकोमा तपाईँले बेचिरहनु भयो भने चाहिँ तपाईँको बिक्री हुँदैन अनि तपाईँलाई हुँदैन रहेछ भन्ने लाग्छ होइन। तर मार्केटिङको चाहिँ अलिकति एउटा टेक्निक पनि हुनु पर्यो, र अब डिपार्टमेन्टबाट कुनै सहयोग चाहिएको खण्डमा तपाईँले डिपार्टमेन्टमा आएर, पार्टिकुलर विभागमा आएर, तपाईँले भिएलडब्ल्यू अफिसमा आएर हुन्छ या एसएचजीमा भयो, एपिओलाई भयो, त्यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: हजुर, सिक्किमका विभिन्न कृषकहरूको एउटा उहाँहरूको दुखेसो के छ भने हाम्रो सिक्किममा चाहिँ सोइल फर्टिलिटी राम्रो छैन, हाम्रो सोइलमा जुन न्युट्रिएन्ट्स छ त्यो छैन भन्ने उहाँहरूको भनाइ रहेको छ कतिजना कृषकहरूको। र तपाईँ एउटा विभागीय अधिकारी भएको नाताले के भन्न चाहनुहुन्छ कि साँच्चै नै हाम्रो सिक्किमको सोइल फर्टिलिटी राम्रो, सोइल हेल्थ राम्रो छैन, यस विषयमा पनि बताइदिनुहोस्।
0: हजुर, हाम्रो सिक्किम चाहिँ पहाडी भेग भएकोले गर्दा बर्खामा धेरै पानी पर्ने हुन्छ है। पानी परेपछि हाम्रो पहाडी माटो नहो बगाएर लान्छ, मलिलोपन बगेर जान्छ, र यो मलिलोपन बगेर गएपछि चाहिँ तपाईँको माटो कडा हुने भयो, माटो कडा हुन्छ जसमा फसल राम्रो हुँदैन, सबै बगाएर लगेकोले गर्दा जब फसल राम्रो हुँदैन तब कृषकलाई उहाँहरू अन्यलमा पर्नु त यो स्वाभाविकै हो। यस अन्तर्गत डिपार्टमेन्टले पहिले कृषि चुन भनेर जुन चाहिँ एउटा चुना आउने गर्थ्यो है त्यो लगाउँथ्यौँ। यो पानी बेसी परेकोले गर्दा जुन चाहिँ फर्टिलिटी घटेर जान्छ, त्यहाँनिर चाहिँ हाम्रो पिएच चाहिँ ब्यालेन्स हुँदैन सोइलमा, माटोमा अब यो नुनिलोपन मलिलोपनको अमिलोपन ज्यादा बढेर जान्छ, एसिडिटी बढेर गएकोले गर्दा फसल राम्रो हुँदैन। त्यसको तहतमा चाहिँ डिपार्टमेन्टमा अहिले अस्टिन भनेर धेरै मात्रामा बोरा बोरा अस्टिन चाहिँ हाम्रो भिएलडब्ल्यू सिक्किमको एभ्री भिएलडब्ल्यू सर्कलमा तपाईँ जानुहोस्, तपाईँले अस्टिन भनेर एउटा पाउनुहुन्छ तत्व, त्यो ल्याएर चाहिँ तपाईँले आफ्नो रोप्नु भन्दा 15 दिन महिना दिन अगाडि तपाईँले यो अस्टिन जब बारीमा छर्नुहुन्छ, छरेर यसलाई जोत्नुहोस्, र तपाईँले त्यसको बादमा फसल लाउनु भयो भने चाहिँ तपाईँको त्यो माटोको उर्वरता त्यसै जागेर आउँछ र तपाईँको फसल राम्रो भएर जान्छ। र अहिले त सोयल हेल्थ कार्ड भनेर रवि भनौँ बर्खे सिजनमा पनि माटो उठाइन्छ, र यो हिउँदे सिजनमा पनि माटो उठाइन्छ है। एभ्री फिल्डमा गएर माटो उठाइन्छ, माटो ल्याएर सोइल टेस्टिङ ल्याबमा जाँच गरिन्छ, र त्यहाँनिर के कमी रहेछन् सोइलमा, के तपाईँको सोइलमा के कमी छ भनेर जब रिपोर्ट निस्किन्छ सोइल हेल्थ कार्ड, त्यो सोइल हेल्थ कार्डमा तपाईँको जसरी हाम्रो हेल्थ रिपोर्ट जनाइएको हुन्छ, ब्लडमा के छैन रहेछ तपाईँको, त्यसरी नै तपाईँको माटोमा के छैन भनेर तपाईँको त्यो सोइल हेल्थ कार्डमा चाहिँ दर्शाइएको हुन्छ। त्यो दर्शाइएको अनुसार चाहिँ डिपार्टमेन्टले कुनै पनि बिउ बिजन बाँड्दा मल पनि त्यही अनुसारले तपाईँहरूलाई वितरण गरेको हुन्छ, र सबै मल वितरण गर्नु नसके

0: खण्डमा सबैभन्दा इम्पोर्टेन्ट चाहिँ अहिले हाम्रो भर्मी कम्पोस्ट भएको छ र भर्मी कम्पोस्ट चाहिँ तपाईँको भर्मी कम्पोस्टमा तपाईँको यो जुन चाहिँ एनपीके भन्ने हाम्रो यो न्युट्रेन्ट सोइललाई चाहिने जुन चाहिँ अब हाम्रो न्युट्रेन्ट छ यो न्युट्रेन्ट चाहिँ एकदमै ब्यालेन्समा भएकोले गर्दा हामी चाहिँ कृषकहरूलाई बेसी जस्तो चाहिँ भर्मी कम्पोस्टकै उत्पादन चाहिँ बेसी गर्नुहोस् भनेर हामी उहाँहरूलाई सल्लाह दिन चाहन्छौँ। किनभने त्यो गाईको मल तपाईँले दुई डोको हाल्नुभयो भने भर्मी कम्पोस्ट तपाईँले एक किलो मात्रै हाल्नुभयो भने पनि भर्मी कम्पोस्टले चाहिँ काम गर्छ र तपाईँको उत्पादनमा चाहिँ बढोत्तरी गराउँछ।
1: हजुर हजुर। र सिक्किम एउटा पहाडी राज्य जहाँ वरिपरि धेरै अब घना जङ्गलहरू भएको कारणले पनि होला सिक्किममा अहिले प्राय जस्तो कृषकहरू दुखित हुनुहुन्छ कि उहाँको बालीहरू चाहिँ जङ्गली जनावरले बिगार्यो, बँदेलले बिगार्यो, बाँदरले बिगार्यो, दुम्सीले बिगार्यो भन्ने। यसमा हाम्रो विभागको तर्फबाट के कस्तो पहलहरू रहेको छ कि उहाँहरूको उब्जनीमा उहाँहरूको उब्जनीलाई अलिकति ढाकछोप गर्न, उहाँहरूको उब्जनीलाई याद गरिदिनको लागि?
0: अब वन्य जन्तु पनि प्राणी नै हो है, मार्न पनि मिल्दैन, डिपार्टमेन्टमा यो रुल पनि छैन, फरेस्टले हामीलाई यो प्रावधान पनि दिँदैन किनभने मार्नु पनि भएन। तरै भए पनि अब जति सक्दो अब हामीले बारेर हुन्छ कि अब रुँगेर हुन्छ कि अब टिन ठटाएर हुन्छ कि कसरी हुन्छ, कतिजना फार्मर्सहरूले यसरी गरेरै ल्याइरहनु भएछ। तर हाम्रो यो अहिले जुन चाहिँ एउटा स्किम छ इराज भनेर भनिन्छ, क्रप कटिङ भनेर मैले हजुरलाई सायद अघि भनिसकेको थिएँ है, क्रप कटिङको 10 वर्षको डाटाले गर्दाखेरि साउथ सिक्किममा चाहिँ वन्य जन्तुले गरेको क्षति चाहिँ डिपार्टमेन्ट यो इन्सुरेन्सबाट चाहिँ कभर भएको हामीले जानकारी पाएका छौँ है। र हामीले पनि रहल हाम्रो सिक्किमको अरू भेगमा पनि हामीले क्रप कटिङद्वारा यसरी नै डाटा हामीले मेन्टेन गर्ने कोसिस गरिरहेछौँ, सो द्याट वन्य जन्तुको पनि क्षतिपूर्ति पनि हाम्रो यता इस्टमा भयो, पाक्योङ डिस्ट्रिक्टमा, गान्तोक डिस्ट्रिक्ट, अरू डिस्ट्रिक्टमा पनि साउथमा जस्तै क्रप इन्सुरेन्सद्वारा हामीले यो क्षतिपूर्ति पनि यसरी प्राप्त होस् भनेर चाहिँ हामीले डिपार्टमेन्टलाई चाहिँ यो निवेदन चाहिँ चढाएको छौँ।
1: हजुर हजुर। र उहाँहरूले कतिजनाले त है अब घरमा कुकुर पालेर हुन्छ कि केही टेक्निक लगाएर पनि उहाँहरूले कति आफ्नो फसलको सुरक्षा पनि राख्नु भएको छ भने कतिजनाले चाहिँ सक्नु भएको छैन। र सिक्किम है एउटा जैविक राज्य भएको नाताले यहाँ कृषिजन्य उत्पादको माग अति नै बढी छ, तर पनि यो फुलफिल हुन सकेको छैन। जति बाहिरको डिमान्ड छ है अर्ग्यानिक प्रडक्टको, त्यो डिमान्ड हुन सकेको छैन। यसका लागि विभागले के कस्तो पहलहरू उठाइरहेको छ यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई अवगत गराइदिनुहोस्।
0: हजुर। पहिले त हामीले युरिया चलाउँथ्यौँ प्रशस्त मात्रामा, धेरै फलाउँथ्यौँ र हामीले धेरै बिक्री गर्थ्यौँ है बाहिर लगेर। तर अब एज अ अर्ग्यानिक स्टेट हाम्रो त धेरै वर्ष भयो, अब हामीलाई त युरिया भन्ने अब शब्दै सायद हराइसकेको जस्तो हामीलाई महसुस हुन्छ है। र तरै भए पनि उत्पादन कम्ती नै भए पनि हाम्रो मूल्य धेरै छ, हाम्रो उत्पादको मूल्य चाहिँ धेरै छ बाहिरको बजारमा भनौँ न है। अब डल्ले खोर्सानी भन्ने बित्तिकै कलकत्तामा कोही साथीलाई फोन गरेर डल्ले खोर्सानी भन्यो भने आहा मलाई पनि पठाइदेऊ न भनेर यसरी उहाँहरूले भन्नुहुन्छ। जुन चाहिँ इस्कुसको मुन्टाहरूको अघि मैले कुरा गरेँ है, उहाँहरूलाई बाहिरको मान्छेलाई हाम्रो सिक्किमको उत्पादनको नाम सुन्ने बित्तिकै पनि आहा भन्ने एउटा वाओ सिक्किम अर्ग्यानिक कहाँबाट आउनु भएको भन्दा सिक्किमबाट भन्दा अबै अर्ग्यानिक स्टेट भनेर एउटा इज्जत जुन चाहिँ कमाएको छ है। प्रोडक्सन कम्ती चाहिँ अब हाम्रो सिक्किम सानो राज्य, हाम्रो मार्जिनल फार्मर मात्रै बेसी छौँ, कम्ती भनौँ न अब आधी ऐकरदेखि
1: एक हल दुई हल
0: कमाउने मात्रै बेसी छौँ। त्यसले गर्दा हाम्रो उत्पादन पनि कम्ती हुन्छ, तर अब बाहिर लगेर बेच्नु सक्यौँ भने चाहिँ मूल्य चाहिँ हामीले चाहिँ अब धेरै नै पाउँछौँ भन्ने चाहिँ मलाई लाग्छ।
1: बाहिरको 10 केजी बराबर चाहिँ हाम्रो 1 केजीले त्यति भ्यालु
0: कभर गर्छ। त्यसले गर्दा अहिले जति पनि उहाँहरूलाई म के भन्न चाहन्छु भने जति पनि हामीले क्रप्स लगाउँछौँ वर्षक चाहिँ जुन चाहिँ डिपार्टमेन्टले ग्रिन हाउसहरू दिनुभएको छ त्यहाँभित्र चाहिँ तपाईँहरूले हाई भ्याल्यु क्रप जुन चाहिँ छ त्यो चाहिँ लगाउनु भयो भने तपाईँको त्यसै पनि हाई भ्याल्यु, त्यहीँ पनि हाम्रो बाहिर जाँदाखेरि चाहिँ त्यसको अझै भ्याल्यु बढेरै जान्छ भन्ने जस्तो चाहिँ मलाई लाग्छ।
1: हजुर हजुर। र सिक्किम त अब अहिले जैविक राज्य भएकोले गर्दाखेरि यहाँ कुनै प्रकार निषेध छ कि कुनै पनि कीटनाशकहरू लगाउन, र तपाईँहरूले यो जुन यो फर्मेन्टेड बनाउनुहुन्छ दबाई पानीहरू यो चाहिँ कस्तो प्रकारले लगाइन्छ, यो पनि हाम्रो कृषकहरूलाई सिकाइन्छ या उहाँहरूले आफ्नै तरिकाले?
0: उहाँहरूलाई धेरै अगाडिदेखि नै सिकाएर पनि ल्याएको र पनि हामी पनि अझै पनि उहाँहरूलाई सिकाइरहेका छौँ। जति पनि यो झारपातहरू भयो है गाईको गौतमा, अनि यो जति पनि हाम्रो यो हात्तीबार भयो, हाम्रो धोक्रे फुल भयो,
1: सजनाको बोक्रा, तितेपाती,
0: जति पनि अब यस्तो, तर हामीले यसले चाहिँ हामी मार्ने काम गर्दैन, तर यसले चाहिँ अलिकति भगाउने काम चाहिँ गर्छ, किनभने हामीले अर्ग्यानिकमा मार्ने भन्ने चाहिँ हामीले गर्नु हुँदैन र यो दिँदैन पनि, कुनै पनि कुरालाई मार्नु पनि भएन र हाम्रो बारीबाट चाहिँ अब हामीले चाहिँ हटाउन चाहिँ सक्छौँ।
1: हजुर, र कृषि विभाग र यो पशुपालन विभाग जुन एनिमल हस्बेन्ड्री र एग्रिकल्चर डिपार्टमेन्ट चाहिँ एउटै सिक्काको दुईटा पाटा मान्न सकिन्छ भनेर भनिन्छ, यस विषयमा तपाईँको के भनाइ रहेको छ त?
0: अब एग्रिकल्चर छैन भने एनिमल हस्बेन्ड्रीका गाई बस्तुले के खाने त?
1: हजुर,
0: होइन, अनि अब गाई बस्तु छैन भने हाम्रो मल चाहिँ कहाँबाट आउने? र यही दुईटा चाहिँ हाम्रो एकदमै तालमेल चाहिँ एकदमै मिलेकै हुनु पर्यो, किनभने त्यही कारण कुनै पनि किसानले गाई नपाली म उत्पादन गर्छु भनेर सोच्नु सकिँदैन, किनभने त्यो गाई पाल्दाखेरि गोबर चाहियो, गहुँत चाहियो, र त्यो गाईले खानुको लागि अब गहुँत गोबर बिना उहाँलाई अब पहिले त जङ्गल थियो, फारसमा गएर पनि घाँस ल्याइन्थ्यो, अहिले त आफ्नो गाई बस्तुलाई दिने घाँसपात भयो, जुन चाहिँ फोडरहरू भयो, यो मेपियरहरू जति पनि छ हामीले आफ्नै खेतमा उत्पादन गर्नुपर्ने हुन्छ, त्यसको लागि यो मल चाहिँ हामीले अब गाई पालेरै गर्नु पर्यो, होइन, यो त्यसले गर्दा यो कृषिमा चाहिँ अब एनिमल हस्बेन्ड्री एग्रिकल्चर यति मात्रै नभएर हाम्रो जुनै पनि सेक्टर चाहिँ हामीले कोलाबोरेसनमै नै हुनुपर्ने हुन्छ, अब इन्टिग्रेटेड अर्ग्यानिक फार्मिङ सिस्टम चाहिँ हुनै पर्यो।
1: हजुर, कृषक भन्ने बित्तिकै उसले गाई पालेको हुनु पर्यो र उसले खेतीपाती गरेको हुनु पर्यो
0: र अहिले त झन् मौरी चाहिँ झन् पालेकै हुनु पर्यो, किनभने मौरी छैन त अब केही नै छैन,
1: कुनै फसलमा पोलिनेसन
0: पोलिनेसन नभएपछि उत्पादन हुँदैन, त्यसले गर्दाखेरि चाहिँ हामीले अहिले चाहिँ मौरी पालन प्रति पनि धेरै नै कृषकहरूलाई प्रावधानको लागि डिपार्टमेन्टमा अब भए अनुसार फन्ड अनुसार चाहिँ हामीले बेला बेला चाहिँ उहाँहरूलाई तोरी कसले रोप्नुहुन्छ भनेर सोधेर ढुँडहरू पनि दिने एउटा प्रावधान चाहिँ अब सुरु हुँदैछ भनौँ न।
1: हजुर हजुर, र हाम्रो सिक्किम एउटा सानो राज्य भए पनि यसमा अब धेरै प्रकारका कृषिजन्य उत्पादहरू यहाँ हाम्रो कृषकहरूले गर्ने गर्नुहुन्छ, र हाम्रो राष्ट्रिय स्तरमा हेर्नु हो भने हाम्रो सिक्किमको स्टेटस हाम्रो स्तर कस्तो छ होला हाम्रो राष्ट्रिय स्तरमा?
0: मलाई त लाग्छ राष्ट्रिय स्तरमा हाम्रो स्टेटस त धेरै नै माथि छ,
1: नाताले
0: कोही अहिले त झन् अब यो एग्रो टुरिज्म तपाईँले अघि जुन चाहिँ भन्नुहुँदै थियो
1: त्यस्तै प्रकारले है हाम्रो राज्य सरकारले पनि अब कृषि क्षेत्रमा हो भने जस्तै मिलेट मेन अफ द इयर भनेर, त्यस्तै अब पशुपालन विभागमा हो भने मिल्क मेन अफ द इयर भनेर पनि उहाँलाई अवार्ड
0: दिएर पनि अरूलाई पनि ए यसो गर्यो भने त यस्तो पो हुँदो रहेछ भनेर अघि मैले भने देखेको चाहिँ विश्वास गरिन्छ नि त, एकजनाले अवार्ड थापेपछि ओहो म पनि पो यसरी लगानी गर्नु पर्यो र मैले पनि पो अवार्ड पाउने रहेछु गरे भने भनेर उहाँहरूलाई अझै जागरूकता लागेर उहाँहरूले पनि अगाडि बढ्ने एउटा यो चाहिँ बाटो भनौँ न है प्रोत्साहन हुने गर्दछ।
1: हजुर, र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ, र जाँदा जाँदै हजुर एउटा विभागीय अधिकारी भएको नाताले हाम्रा विभिन्न ग्रामीण भेगमा रहेका कृषकहरूलाई तपाईँले सल्लाह सुझाव दिनुपर्दा के कस्तो सुझाव दिनुहुन्छ छोटकरीमा बताइदिनुहोस् न?
0: अब सल्लाह सुझाव त उहाँहरूले पाइ नै रहनु भएको हो, र कति श्रोताहरूले सायद नसुनेको कुराहरू पनि हुन सक्छ है, मैले केही पाएको छुइनँ यस्तो कहाँ पाउँछ, कोही चाहिँ कसैलाई केही थाहा नभएको खण्डमा चाहिँ हजुरहरूको एभ्री जिपियुमा एउटा भिएलडब्ल्यू सर्कल छ, तपाईँहरूलाई केही ट्रेनिङ कुनै डेमोन्स्ट्रेसन कुनै प्रकारको क्यापासिटी बिल्डिङको ट्रेनिङहरू एसटिआरवाईको कुनै पनि ट्रेनिङ चाहिएको खण्डमा नजिकैको भिएलडब्ल्यू सेन्टरमा अथवा ब्लकमा तपाईँको बिटिएम एटिएम एडिओ इन्सपेक्टरहरू हुनुहुन्छ है, फिल्ड लेभलको कुरा गर्दैछु म, त्यहाँ गएर तपाईँहरूले आफ्नो के छ तपाईँको समस्या त्यो लगेर बुझाउनु भयो भने बताउनु भयो भने हामी विभागद्वारा रिसोर्स पर्सनद्वारा तपाईँको समस्यालाई समाधान गर्ने कोसिस गर्नेछौँ।
1: हजुर, र हजुरले आज यति टाढोबाट आएर आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभयो र आफ्नो व्यस्ततालाई पर सारेर हाम्रो स्टुडियोमा सहभागिता जनाइदिनु भएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई यस्ता जानकारी प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: धन्यवाद,
1: र आउने दिनमा फेरि हजुरसँग भेटेर यस्तै विभिन्न जानकारीहरू प्रस्तुत गर्ने नै छौँ, र आजलाई भने हाम्रो कार्यक्रमको पनि निर्धारित समय पूरा हुन लागेको छ, भोलि फेरि नयाँ विषय वस्तुका साथमा तपाईँहरूको घर आँगनमा फेरि उपस्थित हुने नै छौँ, तबसम्मको लागि म कार्यक्रम सञ्चालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब श्रोताहरूलाई केही क्षणमा आकाशवाणी गान्तोकबाट रेडियो गरेर सुनाउनेछौ प्रादेशिक समाचार।

0: प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले पर्यटन सरोकारवालाहरूलाई आश्वासन दिँदै भन्नुभएको छ, सिक्किम सरकारले कुनै पनि सरोकारवाला समूहको हित, जीविकोपार्जन वा कल्याणमा प्रतिकूल असर पार्ने कुनै पनि निर्णय वा पहल गर्ने छैन। एकीकृत अनलाइन अनुमति प्रणाली पछाडिको औचित्य व्याख्या गर्दै वहाँले भन्नुभयो, यो पहल मुख्यतया वर्तमान अनुमति प्रक्रियालाई सुव्यवस्थित गर्ने, प्रक्रियागत ढिलाइ कम गर्ने र प्रणालीलाई अझ पारदर्शी र पहुँचयोग्य बनाउने उद्देश्यले गरिएको हो। यस डिजिटल प्लेटफर्मले सम्बन्धित विभाग र एजेन्सीहरूबीच समन्वय सुधार गर्दै अनुमतिहरूको आवेदन र प्रशोधनलाई सरल बनाउने अपेक्षा गरिएको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज नयाँ दिल्लीमा भारतीय कृषि अनुसन्धान परिषदको 97 वार्षिक साधारण सभाको अध्यक्षता गर्नुभयो। सिक्किम सरकारका कृषि मन्त्री पूरण गुरूङ बैठकमा सहभागी भए। भारतभरका राज्यका कृषि मन्त्रीहरू कृषि अनुसन्धानलाई सुदृढ पार्ने, किसानहरूको आय बढ़ाउने, दिगो कृषिलाई अगाडि बढ़ाउने र भारतीय कृषिलाई विश्व बजारमा पुर्याउने विषयमा सार्थक संवादका लागि भेला भएका थिए। पत्र सूचना कार्यालय पीआईबी गान्तोकले आज गान्तोकमा वीबीजी रामजी र नशामुक्त भारत सम्बन्धी मीडिया आउटरीच कार्यक्रम वार्तालाप आयोजना गर्यो। पीआईबी गान्तोक र आकाशवाणी गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले आफ्नो उद्घाटन भाषणबाट कार्यक्रमको थालनी गरे। सिक्किम प्रहरीका महानिरीक्षक प्रताप प्रधान कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभयो। वहाँले दर्शकहरूलाई सम्बोधन गर्दै नशामुक्त भारत र यस दृष्टिकोणमा नशामुक्त सिक्किमले कसरी अभिन्न भूमिका खेल्न सक्छ बारे बोल्नुभयो। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागका निर्देशक सुनिल कुमार मुथा र जिल्ला सूचना अधिकारी दिपेन्द्र शर्मा पनि कार्यक्रममा उपस्थित थिए। सिक्किम प्रहरी निरीक्षक दीपा शर्माले सिक्किममा लागू पदार्थको दुरूपयोगको वर्तमान परिदृश्य र यस खतरा विरूद्ध लड्न आमाबाबु र दुर्व्यसनीहरूका नजिकका व्यक्तिहरूले कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने बारेमा प्रकाश पारिन्। उनले सिक्किमलाई शत प्रतिशत लागू औषध मुक्त राज्य बनाउन सबैले अघाडि आउन आग्रह गरिन्। कार्यक्रम अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्रका साथ समाप्त भयो, जहाँ पत्रकारहरूले स्रोत व्यक्तिहरूसँग अन्तर्क्रिया गरे। सिक्किमकी प्रख्यात फिल्म निर्माता त्रिवेणी राईलाई इण्डिया टुडेको 50 Under 50 समावेश गरिएको छ। पत्रिकाको 50 वार्षिकोत्सव संस्करणमा विभिन्न क्षेत्रहरूमा प्रभाव पार्ने 50 भारतीय महिलाहरूलाई स्थान दिइएको छ। सूचीमा मणिपुरकी ओलम्पिक पदक विजेता सैखोम मीराबाई चानु, असमकी फिल्म निर्माता रीमा दास, असमकी संरक्षणविद पूर्णिमा देवी बर्मन र दार्जीलिङकी संरक्षण वैज्ञानिक डाक्टर बर्खा सुब्बा समावेश छन्। 35 नेपाली भाषा दिवसको अवसर पारेर सिक्किम अकादमीद्वारा आयोजित राज्यस्तरीय पाठक पुरस्कार 2026 पाठक समीक्षा प्रतियोगिता आज गान्तोकमा सम्पन्न भयो। प्रतियोगितामा सोरेङ जिल्लाकी मन्दिरा राउत प्रथम बन्न सफल भएकी छिन्। प्रतियोगितामा एनबी घिमिरेले दोस्रो तथा प्रमिल थिङले तेस्रो स्थान हासिल गरेका छन्। विभिन्न पुस्तकमा आधारित पाठक समीक्षा अन्तर्गत सहभागीहरूले आफूले अध्ययन गरेका पुस्तकका विषयवस्तु, सन्देश, लेखकीय दृष्टिकोण तथा आफ्ना विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए। सिक्किम सरकारको आयुष विभागले सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रसँगको सहकार्यमा आज चुम्बोक माध्यमिक विद्यालयमा राष्ट्रिय बाल स्वास्थ्य कार्यक्रमको सहकार्यमा आयुर्विद्या विद्यालय स्वास्थ्य कार्यक्रम आयोजना गर्यो। प्रमुख सत्रहरूमा दिनचर्या, ऋतुचर्या, आचार विचार, सामान्य स्वास्थ्य जागरूकता र पोषण शिक्षा आदि समावेश थिए। पश्चिम सिक्किमको कृषि विज्ञान केन्द्रले 36 बटालियन सशस्त्र सीमा बलसँगको सहकार्यमा आज ओयस्टर च्याउ खेती सम्बन्धी 2 दिने तालिम र प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य सीमावर्ती समुदायहरूमा यस खेतीलाई कम लागत आय आर्जन गर्ने र दिगो जीविकोपार्जन प्रविधिको रूपमा जागरूकता जगाउनु थियो, जुन स्थानीय रूपमा उपलब्ध कृषि स्रोतहरू प्रयोग गरेर अपनाउन सकिन्छ। यस कार्यक्रममा कुल 70 लाभार्थीहरूले भाग लिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: साङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस्, आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे लोकलहरीमा लोकगीत बिबी शर्मा, त्यसपछि सुनाउनेछौ आधुनिक गीत सुरसङ्गमा 7:15। भुटानी कार्यक्रम 7:45, युवावाणी कार्यक्रम बेलुकी 8 बजे, सामाजिक सञ्जालको युवाहरूकोमा प्रभाव वार्ता मसुनेवारबाट सुन्नुहुनेछ यस कार्यक्रममा। चर्चा चौतेरी 8:30, यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ स्पटलाइट 9:15 र बेलुकी 10 बजे आजका फनकार छाया गीत। भोलिका हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25 जाँदा भक्ति संगीत अर्चनाबाट, 7:05 शुभ प्रभात कार्यक्रम अन्तर्गत खेतीपाती बारे सल्लाह, त्यसपछि सुनाउने छौँ आधुनिक गीत देवनारायण प्रधानको शर्मा संगीत प्रवाह 7:35, 7:55 जाँदा सामयिक समीक्षा कथा सफलताको 8:30, 9:02 फिल्म गीतहरू सुनाउने छौँ, 9:30 खेल संसार, 10:02 हेलो खरसाङ, 10:30 सुन्नुहुनेछ हाम्रो सरकार विषय वस्तु एउटा तस्विर हजार शब्द बराबर, 11:05 स्वरमाधुरी कार्यक्रम अन्तर्गत बिबी शर्मा आधुनिक गीत सुन्नुहुनेछ, 11:30 बंगला संगीतको कार्यक्रम चित्रमाला, 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 मेलोडी टाइम तिब्बती कार्यक्रम 1:02 जाँदा आकाशवाणीको नेपाली प्रसारण सेवामा, 2:30 जाँदा लोक अनि आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ, 3 बजे सुनाउने छु केही चलचित्रका गीतहरू, 3:20 विश्वमा हामी, यसरी नै हजुरलाई 4 बजे सुनाउनेछौँ आकाशवाणी खरसाङ पोडकास्ट, 4:30 शिक्षा ज्योति यस कार्यक्रममा सुन्नुहुनेछ द पावर अफ पोजिटिभ थिङ्किङ अर्थात् सकारात्मक सोचको शक्ति विषयमाथि वार्तालाप विजय शर्मा र विशाल शर्मा माझ, जय जवान फौजी श्रोताहरूका निम्ति कार्यक्रम अन्तर्गत सुनाउनेछौँ फिल्मी गीतहरू 5:05, 5:30 इभिनिङ मेलोडी, 6:10 गाउँले सभा जसमा सुनाउनेछ डिजिटल शिक्षामाथि वार्तालाप, साथै यसमा अन्य विषयहरू पनि समावेश रहनेछ। प्रादेशिक समाचार यस केन्द्रको 6:50, 7 बजे सुनाउनेछ लोकलहरी कार्यक्रममा राजीव खनालको शर्मा लोकगीत, त्यसपछि 7:15 सुनाउनेछौँ सुरसङ्गम कार्यक्रम अन्तर्गत आधुनिक गीत महेन्द्र प्रधानको शर्मा, 8 बजे आवानी कार्यक्रम मैले मन पराएका गीतहरू सुन्न पाउनुहुनेछ ज्योति रविदासका रोजाएका गीतहरू, 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रम, यसबाहेक दिल्ली केन्द्रबाट सम्प्रसारण गरी श्रोतालाई सुनाउनेछौँ स्पटलाइट 9:15 र बेलुकी 10 बजे आजका फनकार छाया गीत। श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण।

0: अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। पश्चिम बंगाल सरकारले आज वन विभागका कर्मचारीहरूको वेतन वृद्धि गर्ने घोषणा गरेको छ। कलकत्ता उच्च न्यायालयले जातीय प्रमाणपत्रको पुनः सत्यापन सम्बन्धी पश्चिम बंगाल सरकारको 14 मईको अधिसूचनामा अन्तरिम रोक लगाएको छ। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूको लागि आफ्नो राष्ट्रव्यापी मिशन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ। बिजनबारी महकुमा बनाउने मागमा आज सब डिभिजन डिमाण्ड कमिटीको एक प्रतिनिधि मण्डलले पश्चिम बंगाल सरकारका पार्वतीय मामिला गृह तथा अल्पसंख्यक विकास विभागका राज्यमन्त्री विशाल लामासित भेट गरेको छ अनि श्रमिक आन्दोलनको लगभग 4 महिनासम्म बन्द रहेको लङभ्यू चियाबारीलाई पुनः सञ्चालनमा ल्याउन बगान पक्षबाट अतिरिक्त श्रम आयुक्तलाई पत्राचार गरिएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगाल सरकारले आज वन विभागका कर्मचारीहरूका लागि ठूलो घोषणा गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अक्टोबरदेखि रेन्ज अफिसर, बीट अफिसर र फरेस्ट गार्डको मासिक तलब 5,000 रुपियाँ बढाइने बताउनु भएको छ। वन सहायकहरूको मासिक भत्ता 10,000 बढाएर 12,000 रुपियाँ गरिनेछ। कोलकाताको मोहरकुञ्जमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री श्री अधिकारीले यो घोषणा गर्नुभएको हो। राज्यमा लगभग 500 रेन्ज अफिसर र 500 बीट अफिसरहरू छन्। अक्टोबरदेखि दुवै वर्गका कर्मचारीको मासिक तलब 5,000 रुपियाँले बढ्नेछ। लगभग 650 वनरक्षकले पनि यसको लाभ लिनेछन्।
2: मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, यसबाहेक लगभग 1,500 वन सहायकहरूको मासिक भत्तामा 2,000 रुपियाँ वृद्धि हुनेछ। अब उनीहरूले मासिक 12,000 रुपियाँ पाउनेछन्। मुख्यमन्त्रीले पर्यावरण संरक्षण र हरियाली बढाउनका लागि राज्यव्यापी वृक्षरोपण अभियान सबुज स्वतन्त्रताको पनि सुरुवात गर्नुभयो। यस अन्तर्गत राज्यभरि 50,00,000 बिरुवा रोपिनेछ। उहाँले राज्य सरकारको पहलमा सुन्दरवनमा 3 करोड म्याङ्ग्रोभका बिरुवा रोप्ने बताउनु भएको छ। ती अक्टोबर, नोभेम्बर र डिसेम्बरमा रोपिनेछन्। मुख्यमन्त्रीले आगामी वर्ष 2027 राज्यमा 20 करोड रुखहरू रोप्ने योजना पनि घोषणा गर्नुभएको छ। केन्द्रको एक वृक्ष मा के नामको दृष्टिकोणलाई अगाडि बढाउनका लागि ठूलो मात्रामा वृक्षरोपण गरिने उहाँले बताउनु भएको छ। रोजगारको सन्दर्भमा मुख्यमन्त्री श्री अधिकारीले जीरामजी योजना अन्तर्गत 125 दिनको काम दिइने घोषणा पनि गर्नुहुँदै नियम अनुसार काम गरेमा जब कार्ड धारकले वार्षिक 34,500 रुपियाँ पाउने बताउनु भएको छ। राज्य सरकारले यी योजनाहरू मार्फत लगभग 12,000 करोड रुपियाँको काम प्राप्त गर्न सक्षम हुनेछन्। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
1: कलकत्ता उच्च न्यायालयले जातीय प्रमाणपत्रको पुनः सत्यापन सम्बन्धी पश्चिम बंगाल सरकारको 14 मईको अधिसूचनामा अन्तरिम रोक लगाएको छ। कार्यवाहक मुख्य न्यायाधीशको अध्यक्षतामा रहेको संयुक्त पीठले उक्त आदेश दिएको हो।
3: पश्चिम बंगाल सरकारले विगत 14 मईमा वर्ष 2011 जारी गरिएको लगभग 1,69,00,000 जाति प्रमाण पत्रहरूको पुनः सत्यापनका लागि एक अधिसूचना जारी गरेको थियो। द्वारे सरकार योजनाबाट जारी गरिएको ठूलो संख्यामा जातीय प्रमाणपत्र नकली हुन सक्ने सरकारको तर्फबाट आशंका व्यक्त गरिएको थियो। यसैको आधारमा सबै प्रमाण पत्रहरूको पुनः जाँच गर्ने प्रक्रिया सुरु गरिएको थियो। तर याचिकाकर्ताले राज्य सरकारको अधिसूचनालाई चुनौती दिँदै उच्च न्यायालय पुगेका थिए। याचिकामा भनिएको छ, कानूनमा कुनै विशेष उजुरी वा आरोपको आधारमा प्रमाणपत्रको जाँचको प्रावधान छ, तर कुनै निश्चित अवधिमा जारी गरिएका सबै एससी, एसटी र ओबीसी प्रमाणपत्रहरू व्यापक स्तरमा पुनः सत्यापन कुन आधारमा गरिँदैछ भनी

बनाएको छ। इलेक्ट्रोनिक्स एवं आईटी मन्त्रालयले भनेको छ यसले अनिवार्य बायोमेट्रिक अपडेट सेवालाई नानीहरूलाई उनीहरूको स्कूलमा सिधै पुग्न मद्दत गरेको छ, जसले करोडौं विद्यार्थीहरूको लागि प्रक्रिया अधिक सुलभ र सुविधाजनक बनाएको छ। शिक्षकहरूले विद्यालयको जिम्मेवारी सम्हाल्दै जनगणनाको काम कहिले र कसरी गर्ने भन्ने प्रश्नलाई लिएर कलकत्ता उच्च न्यायालयमा दर्ता गरिएका मामिलाको सुनवाई गरेको छ। जनगणनालाई अन ड्युटी मान्न माग गर्दै 31 प्राथमिक शिक्षकहरूले न्यायालयमा निवेदन दिएका छन्। न्यायाधीश कृष्ण रावको अदालतमा लामो सुनवाई भए पनि आज कुनै समाधान हुन सकेन। मुद्दाको अर्को सुनवाई बुधबार हुनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अविरल वर्षा अनि जल जमावबाट प्रभावित मानिसहरूको स्थितिबारे जानकारी लिनका लागि पश्चिम बंगाल सरकारकी मन्त्री अग्निमित्र पलले आज हल्दियाका दुर्गचक, सुताहाटा र रानीचक क्षेत्रहरूको भ्रमण गर्नुभयो। उहाँले राहत एवं बचाव कार्यहरूको जायजा लिनका साथै प्रशासनिक अधिकारीहरूसित स्थितिको समीक्षा पनि गर्नुभयो। मन्त्री पलले प्रभावित क्षेत्रहरूमा लगभग 80 राहत शिविरहरू बनाइएको छ, जहाँ लगभग 6,500 मानिसहरू सुरक्षित स्थानमा पुर्याउने लक्ष्य राखिएको छ, जसमध्ये लगभग 4,000 मानिसहरूलाई पहिलेबाटै राहत शिविरहरूमा पुगिसकेको बताउनु भएको छ। पश्चिम बंगालको वीरभूम जिल्ला अधीनस्थ प्रसिद्ध तीर्थस्थल तारापीठको होटल विदेशिनीमा भएको भयानक अग्निकाण्डको मामिलामा पुलिसले होटल मालिक प्रवीर पाललाई पक्राउ गरेको छ। यस दुर्घटनामा 9 मानिसहरूको मृत्यु भइसकेको छ। यसअघि पुलिसले हिजो होटल मालिकको छोरा कल्याण पाललाई हिरासतमा लिएको थियो। जाँचबुझपछि अबेर राति उनलाई पक्राउ गरियो। बिजनबारी सब डिभिजन डिमाण्ड कमिटिको एक प्रतिनिधि मण्डलले पश्चिम बंगाल सरकारका पार्वतीय मामिला, गृह तथा अल्पसंख्यक विभाग का मन्त्री राज्यमन्त्री विशाल लामालाई उत्तरकन्या कार्यालयमा भेट गरी बिजनबारीलाई महकुमा बनाउने मागबारे विस्तृत चर्चा परिचर्चा गरेको छ। कमिटिका अध्यक्ष पुनम दर्नालको नेतृत्वमा प्रतिनिधिमण्डलले मन्त्री लामासँगको भेट अत्यन्तै सकारात्मक भएको बताउनु भएको छ। भेटको क्रममा मन्त्री श्री लामाले चाँडै नै बिजनबारी क्षेत्रको भ्रमण गरी स्थलगत अवस्थाको अध्ययन गर्ने तथा त्यसपछि आवश्यक विस्तृत प्रतिवेदन तयार गरी राज्य सरकार समक्ष पेश गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। श्रमिक आन्दोलनको कारण लगभग 4 बन्द रहेको लङ्भ्यू चियाबारीलाई पुनः सञ्चालनमा ल्याउन बगान पक्षबाट अतिरिक्त श्रम आयुक्तलाई पत्राचार गरिएको छ। पत्रमा श्रमिक आन्दोलनको कारण बगान बन्द रहेकोले धेरै नोक्सान खोप्नु परेको अवगत गराउँदै तथा बगानको आयस्रोतको माध्यम चियापत्ती टिप्ने समय मुख्य रूपले यही रहेको बताउँदै बगानलाई सुचारू अनि व्यवस्थित बनाउन पुनः बगान सञ्चालनमा ल्याउनुपर्ने श्रम आयुक्तको ध्यान आकर्षण गराइएको छ। पत्रमा कलकत्ता स्थित उच्च न्यायालयको आदेश अनुसार श्रमिकहरूको सबै रहल रकम पनि भुक्तान गरिएको स्मरण गराउँदै अब बगान पुनः यस प्रकारले समस्या आउन नदिन बगानलाई सञ्चालनमा ल्याउन आवश्यक रहेकोले सम्पूर्ण श्रमिक संगठनहरूसँग बैठक गर्न चाँजो समेत मिलाइदिने आग्रह गरिएको छ। यसमा श्रम आयुक्त अनि श्रम विभागको हस्तक्षेपको माग पनि गरिएको छ। सशस्त्र सीमा बलको 36 कोरका कार्यवाहक कमान्डेन्ट जितेन्द्र जोशीको निर्देशनमा वाहिनीले सीमावर्ती एवं सुदूर ग्रामीण क्षेत्रमा बसोबासो गर्ने मानिसहरूलाई असल स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यका साथ निरन्तर जनकल्याणकारी गतिविधिहरू सञ्चालन गरिरहेको छ। यसै क्रममा समवाय मानी भन्ज्याङको नेतृत्वमा रङ्गित मजुवा गाउँमा निशुल्क मानव चिकित्सा शिविर आयोजना गरियो। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगाल सरकारले आज वन विभागका कर्मचारीहरूको वेतन वृद्धि गर्ने घोषणा गरेको छ। कलकत्ता उच्च न्यायालयले जातीय प्रमाणपत्रको पुनः सत्यापन सम्बन्धी पश्चिम बंगाल सरकारको 14 अधिसूचनामा अन्तरिम रोक लगाएको छ। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूको लागि आफ्नो राष्ट्रव्यापी मिशन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ। बिजनबारीलाई महकुमा बनाउने मागमा आज सब डिभिजन डिमाण्ड कमिटिको एक प्रतिनिधिमण्डलले पश्चिम बंगाल
सरकारका पार्वतीय मामिला गृह तथा अल्पसंख्यक विकास विभागका राज्यमन्त्री विशाल लामासित भेट गरेको छ अनि श्रमिक आन्दोलनको लगभग 4 महिनासम्म बन्द रहेको लङ्भ्यू चियाबारीलाई पुनः सञ्चालनमा ल्याउन बगान पक्षबाट अतिरिक्त श्रम

लोकलहरी कार्यक्रमको पहिलो गीत हजुरहरूले सुन्नुभयो फुलमाया राईको स्वरमा। अब अघिल्लो प्रस्तुति रहेको छ बलराम थापाको स्वरमा।

श्रोताले एतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूको स्वरमा लोकगीत लोकलहरी कार्यक्रममा। हजुरले हाम्रो कार्यक्रम एफएम 103.5 मेगाहर्ज आकाशवाणी दार्जिलिङ, एफएम 100.2 मेगाहर्ज

न्यूज अन एयर एप अनि प्रसार भारती ओटीटी वेव्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। अब हाम्रो अघिल्लो कार्यक्रम रहेको छ सुरसंगम। यस कार्यक्रममा सुनाउने छ विविध कलाकारहरूको शर्मा आधुनिक गीत।

सुरसंगम कार्यक्रममा श्रद्धाले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न कलाकारहरूको शर्मा आधुनिक गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।

0: राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। केन्द्रीय वातावरण मन्त्रीले 12 ब्रिक्स बैठकको गर्नुभयो अध्यक्षता। हरियाणा प्रहरीले पन्जाबमा अन्तर्राज्यीय बाल तस्करी सञ्जालको गर्यो पर्दाफास। विजिन्जम अन्तर्राष्ट्रिय बन्दरगाहमा प्रत्यक्ष निर्यात र आयात सञ्चालन आजबाट सुरु। सरकारले राष्ट्रिय खेलकुद पुरस्कार 2025 को गर्यो घोषणा। ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा भारतकी उन्नति हुडा दोस्रो चरणमा प्रवेश। अब समाचार विस्तारमा। केन्द्रीय वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले नयाँ दिल्लीको भारत मण्डपममा आयोजित 12 ब्रिक्स वातावरण मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुभयो। बैठकको उद्देश्य ब्रिक्स राष्ट्रहरूबीच वातावरणीय सहयोगलाई सुदृढ पार्न सहमतिलाई बढावा दिनु हो। दुई दिने बैठकले सदस्य देशका मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू, नीति निर्माताहरू र विज्ञहरूलाई दिगो भविष्य र वातावरणीय सहयोगको लागि ठोस छलफलमा संलग्न हुन मञ्चको रूपमा काम गरेको छ। भारतको ब्रिक्स अध्यक्षता 2026 को विषयवस्तु समायोजन, नवप्रवर्तन, सहयोग र दिगोपनको लागि निर्माण हो। श्री यादवले बैठकलाई सम्बोधन गर्दै भारतले 2005 र 2022 को बीचमा प्रदूषण उत्सर्जन तीव्रतालाई 37% भन्दा बढीले घटाएको बताउनुभयो। श्री यादवले ब्रिक्स सदस्य देशहरूका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग मिलेर ब्रिक्स वातावरण कार्य समूहद्वारा तयार पारिएका 4 ज्ञान सङ्ग्रहहरू अनावरण गर्नुभयो। यी कागजातहरूले ब्रिक्स सदस्य देशहरू बीचको अग्रणी अभ्यास, ज्ञान प्रणाली र नवप्रवर्तनहरूलाई प्रतिबिम्बित गर्दछ। संसदीय मामिला मन्त्री किरेन रिजिजुले विपक्षी दलहरूले भोट ब्याङ्क राजनीतिको लागि विदेशी योगदान नियमन संशोधन विधेयकमा गलत सूचना फैलाएको आरोप लगाउनु भएको छ। उहाँले यस विधेयकले विदेशी कोष प्रवाहमा पारदर्शिता ल्याउने र संयुक्त संसदीय समितिमा पठाउनु उत्कृष्ट निर्णय भएको एक निजी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताउनुभयो।
1: पूरा झूठ फैलाया देश भर में कि FCRA जो है क्रिश्चियन मिशनरी को टारगेट किया जा रहा है, जबकि क्रिश्चियन मिशनरी का टोटल इंडिया का जो फॉरेन कंट्रीब्यूशन आते हैं वो 16% है, बाकी तो सब हिंदू का है। तो प्रोटेस्ट ज्यादा करना है तो हिंदू लोग करना चाहिए, क्योंकि सबसे ज्यादा तो हिंदू का है। देखिए, इस तरह का झूठे बातें फैला करके राजनीति करना बिल्कुल ठीक नहीं है।
0: हरियाणा प्रहरीले पन्जाबमा अन्तर्राज्यीय बाल तस्करी सञ्जालको पर्दाफास गरेको छ। 4 महिनाभन्दा बढीको खोजपछि मुख्य अभियुक्त परगत सिंहलाई मुक्तसर पन्जाबबाट पक्राउ गरिएको छ। प्रहरीले सङ्कलन गरेको जानकारी अनुसार यस सञ्जालले भारतभरि 50 शिशुहरू बेचेको छ। हालसम्म 21 जनालाई पक्राउ गरिएको छ, जसमा 5 अभिभावकहरू पनि समावेश छन्, जसले अवैध रूपमा बच्चाहरूलाई धर्मपुत्र बनाएका थिए। यो सञ्जाल पन्जाबदेखि महाराष्ट्र, गुजरात र सिलगढी लगायत 10 भन्दा बढी राज्यहरूमा फैलिएको छ। थप अनुसन्धान जारी छ र प्रहरीले शिशुहरूको जैविक अभिभावक पनि पत्ता लगाउने प्रयास गरिरहेको छ। प्रवर्तन निर्देशनालयले कर्नाटकका धेरै स्थानहरूमा कथित कर्नाटका लोक सेवा आयोग KPSC पेपर चुहावत घोटालासँग सम्बन्धित मामिलामा खोजी कार्य गरेको छ। केपिएससीका पूर्व अध्यक्ष शिवशङ्करप्पा एस साहुकरमाथि परीक्षा पेपर चुहावट, OMR पानाहरूसँग छेडछाड र सरकारी पशु चिकित्सा अधिकारीहरू भर्ती गर्न प्रति उम्मेद्वार 70-80 लाखसम्म घुस माग गरेको आरोप छ। केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज डेढ गाउँ दिमापुर पाइपलाइन सञ्चालनमा आए लगत्तै नागाल्यान्ड अब उत्तर पूर्व ग्यास ग्रिड र राष्ट्रिय ग्यास ग्रिडमा जोडिएको बताउनुभयो। श्री पुरीले सामाजिक सञ्जालको एक पोस्टमा यो सञ्चालन उत्तर पूर्वलाई भारतको विकास इन्जिन बनाउने दिशामा एक ऐतिहासिक कदम भएको र यस क्षेत्रलाई एकीकृत ग्यास आधारित अर्थतन्त्रको नजिक ल्याउने बताउनुभयो।

0: सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल आर सिंहले युद्धको विकसित प्रवृत्तिले गर्दा सशस्त्र बलका उदयमान प्रविधिहरूको द्रुत अनुकूलन र एकीकरणलाई अनिवार्य बनाएको बताउनुभयो। उहाँले आज नयाँ दिल्लीमा निगरानी र इलेक्ट्रो अप्टिक सम्बन्धी भारतीय सैन्य समीक्षालाई सम्बोधन गर्दै युद्धमा विशेष गरी 2020 द्रुत र गहिरो रूपान्तरण भएको जानकारी दिनुभयो। श्री सिंहले निगरानी अन्तरिक्ष आधारित सम्पत्तिहरू, वायुजनित प्लेटफर्महरू, मानव रहित हवाई सवारी साधनहरू, सङ्केतहरू र मानव बुद्धिमत्ता र समुद्री प्रणालीहरू समावेश गर्ने बहुस्तरीय वास्तुकलामा विकसित भएको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। पाकिस्तान प्रशासित जम्मू कश्मीरमा बढ्दो अशान्तिको क्रममा युनाइटेड कश्मीर पिपल्स नेसनल पार्टीले यस क्षेत्रमा पाकिस्तानी सेनाद्वारा गरिएको मानवाधिकार उल्लङ्घनप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराएको छ। युकेपिएनपीले नागरिक मृत्यु र घाइते, मनमानी गिरफ्तारी, जबरजस्ती बेपत्ता र सञ्चार अवरुद्ध भएको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ। केरलममा विजिन्जम अन्तर्राष्ट्रिय बन्दरगाहमा प्रत्यक्ष निर्यात र आयात सञ्चालन आजबाट सुरु भएको छ। यो पहल क्षेत्रको समुद्री व्यापारको लागि एक महत्त्वपूर्ण उपलब्धि हो। मुख्यमन्त्री वीडी सतीशनले विजिन्जमबाट युरोपका लागि 2 कन्टेनर पठाउँदै पहिलो डुबानीको सुरुवात गर्नुभयो। हाम्रो संवाददाताबाट थप रिपोर्ट।
1: पिछले साल 2 मई को बंदरगाह को देश को समर्पित किए जाने के बाद अब सीधे आयात निर्यात का काम शुरू हो गया है। इन सेवाओं के शुरू होने से यूरोप जाने वाले शिपमेंट के समय में काफी कमी आएगी। पहले विजिन्जम से यूरोप पहुंचने में शिपमेंट को लगभग 2 महीने लगते थे, लेकिन अब इसके सिर्फ 28 दिनों में पहुंचने की उम्मीद है। बंदरगाह अधिकारियों के अनुसार फिलहाल ये सुविधा सिर्फ फुल कंटेनर लोड को ही संभालेगी। तिरुवनंतपुरम से स्मृति एम पल्लुरुति की रिपोर्ट के साथ समाचार कक्ष से अर्जुन शर्मा।
0: मध्य प्रदेशको भिन्ड जिल्लाको ग्वालियर भिन्ड इटावा राजमार्ग 719 हिजो राति पिकअप भ्यान ट्रकसँग ठोकिँदा 8 मृत्यु भएको छ भने 23 घाइते भएका छन्। प्राप्त जानकारी अनुसार भिन्डको गोहाटबाट उत्तर प्रदेशको लखिमपुर खेरी स्थित आफ्नो घर जाँदै गरेका मजदुरहरू दुर्घटनामा परि 8 घटनास्थलमै मृत्यु भएको छ भने अन्य 3 उपचारको लागि ग्वालियर लैजाने क्रममा मृत्यु भएको छ। प्रहरीले घटनाको कारण पत्ता लगाउन मुद्दा दर्ता गरेको छ र अनुसन्धान सुरु गरेको छ। भारतीय मौसम विभागले आज झारखण्ड, बिहार, छत्तिसगढ, पूर्वी मध्य प्रदेश, हिमाचल प्रदेश, ओडिसा र उत्तर प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार आगामी 2 उत्तराखण्ड, पश्चिम बङ्गाल, जम्मू र कश्मीर, लद्दाख, तमिलनाडु, पुडुचेरी, कराइकल र भारतको उत्तर पूर्वी भागहरूमा पनि यस्तै मौसम अवस्था रहने अपेक्षा गरिएको छ। सरकारले राष्ट्रिय खेलकुद पुरस्कार 2025 घोषणा गरेको छ। भारतकी महिला ब्याडमिन्टन डबल्स जोडी ट्रिसा जोली र पुलेला गायत्री गोपीचन्द सहित विभिन्न क्षेत्रका 15 अन्य खेलाडीहरूलाई खेलकुदमा उत्कृष्ट प्रदर्शनको लागि अर्जुन पुरस्कार प्रदान गरिनेछ। भारतीय फुटबल खेलाडी यशया अरुमैनयङ्कमलाई अर्जुन पुरस्कार जीवनकालबाट सम्मानित गरिनेछ। एथलेटिक्स प्रशिक्षक परवीर सिंह, बक्सिङ प्रशिक्षक छोटेलाल यादव र सुटिङ प्रशिक्षक नेहा नन्द कुमार चौहानलाई द्रोणाचार्य पुरस्कार प्रदान गरिनेछ भने आर्मी प्यारालिम्पिक नोट पुणेलाई राष्ट्रिय खेल प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिनेछ। बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा भारतकी उन्नति हुडाले नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा म्यानमारकी थेट हटार हुथुजारलाई पराजित गर्दै महिला एकलको 2 चरणमा प्रवेश गरेकी छिन्। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। केन्द्रीय वातावरण मन्त्रीले 12 ब्रिक्स बैठकको गर्नुभयो अध्यक्षता। हरियाणा प्रहरीले पन्जाबमा अन्तर्राज्यीय बाल तस्करी सञ्जालको गर्यो पर्दाफास। विजिन्जम अन्तर्राष्ट्रिय बन्दरगाहमा प्रत्यक्ष निर्यात र आयात सञ्चालन आजबाट सुरु। सरकारले राष्ट्रिय खेलकुद पुरस्कार 2025 गर्यो घोषणा र ब्याडमिन्टन विश्व च्याम्पियनसिपमा भारतकी उन्नति हुडा 2 चरणमा प्रवेश। आकाशवाणीबाट समाचार पूरा भयो।
2: स्वागत छ राष्ट्रिय मुक्त विद्यालय शिक्षा संस्थान एनआईओएसमा विश्वको सबैभन्दा बृहत मुक्त विद्यालय शिक्षा प्रणाली।
3: भारत सरकारको शिक्षा मन्त्रालय अन्तर्गत सञ्चालित एनआईओएसको प्रमाणपत्र सारा भारत

0: हो दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूका लागि आफ्नो राष्ट्रव्यापी मिसन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले विश्व बजारको मापदण्ड पूरा गर्ने किसिमका कृषि उपजहरू देशमा नै तयार हुनुपर्ने बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज भिडियो कन्फरेन्स मार्फत मध्यप्रदेशमा कैलारस सबलगढ वीरपुर रेलखण्डको उद्घाटन गर्नुभयो। कार्मिक लोक गुनासो एवं पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले एआई क्वान्टम टेक्नोलोजी साइबर सुरक्षा र डिजिटल उपकरणहरूले शासन प्रणालीलाई द्रुत रूपमा परिवर्तन गरिरहेको बताउनु भएको छ अनि भारत सिङ्गापुर मन्त्रीस्तरीय सम्मेलन आइएसएमआरको चौथो चरण बिहिबार सिङ्गापुरमा सम्पन्न हुनेछ। अब समाचार विस्तारमा। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूका लागि आफ्नो राष्ट्रव्यापी मिसन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ, जसले देशभरिका स्कुली नानीहरूको लागि 2 करोडभन्दा अधिक बायोमेट्रिक अपडेटहरू पूरा गरेको छ। गत वर्ष सेप्टेम्बरमा सुरु गरिएको विशेष अभियानले अहिलेसम्म 1,56,000 भन्दा अधिक स्कुलहरूलाई समेटेको छ, जसले स्कुलका नानीहरूलाई उनीहरूको आधार बायोमेट्रिक पूरा गर्न सक्षम बनाएको छ। इलेक्ट्रोनिक्स एवं आइटी मन्त्रालयले भनेको छ, यसले अनिवार्य बायोमेट्रिक अपडेट सेवालाई नानीहरूलाई उनीहरूको स्कुलमा सिधै पुग्न मद्दत गरेको छ, जसले करोडौँ विद्यार्थीहरूको लागि प्रक्रिया अधिक सुलभ र सुविधाजनक बनाएको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले विश्व बजारको मापदण्ड पूरा गर्ने किसिमका कृषि उपजहरू देशमा नै तयार हुनुपर्ने बताउनु भएको छ। यसका लागि कृषकहरूलाई आधुनिक तकनिकी र नयाँ कृषि उपकरणहरूका बारेमा जानकारी दिनु आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले आज नयाँ दिल्लीमा आइसिएआरको 97 वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि उत्पादनलाई फारमबाट विश्व बजारमा लैजान आह्वान गर्नुभएको छ। भारतीय कृषि क्षेत्रका प्रगतिमा खुसी व्यक्त गर्नुहुँदै श्री चौहानले भन्नुभयो,
1: विकसित कृषि संकल्प अभियान के दौरान ऐसे 500 विषय आए जिसमें किसानों ने कहा कि हमें तो इस चीज में रिसर्च की जरूरत, और उसके बाद हमने 52 टीमें बनाई वैज्ञानिकों की, और हमने कहा कि रिसर्च उसमें करो जिसकी जरूरत देश को है, किसानों को है।
0: ब्रिक्स 12 पर्यावरण मन्त्रीहरूको सम्मेलन आज नयाँ दिल्ली स्थित भारत मण्डपममा सम्पन्न भयो। सम्मेलनले सदस्य देशहरूका मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू, नीति निर्माताहरू र विशेषज्ञहरूलाई सार्थक चर्चामा संलग्न हुन, सहमति निर्माण गर्न र पर्यावरणीय सहयोगलाई बलियो बनाउन एक मञ्च प्रदान गर्दछ। सम्मेलनको अध्यक्षता केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले गर्नुभयो। भारतको ब्रिक्स अध्यक्षता 2026 विषय लचिलोपन, नवाचार, सहयोग र स्थिरताका लागि निर्माण रहेको थियो।
2: जलवायु परिवर्तन, जैव विविधता का नुकसान और प्रदूषण, ये तीनों मिलकर एक बड़ा संकट पैदा कर रहे हैं। आपदाओं का बढ़ता खतरा भी दुनिया भर में पारिस्थितिकी तंत्र को प्रभावित कर रहा है। ये चुनौतियाँ विकासशील देशों के लिए विशेष रूप से महत्वपूर्ण हैं, क्योंकि वे पर्यावरण के प्रति संवेदनशीलता, गरीबी उन्मूलन, खाद्य सुरक्षा और समावेशी विकास जैसी व्यापक विकास प्राथमिकताओं से जुड़ी होती हैं।
3: फूड सिक्योरिटी एंड इंक्लूसिव ग्रोथ।
0: रेल मन्त्री अश्विनी वैष्णवले आज भिडियो कन्फरेन्स मार्फत मध्यप्रदेशमा कैलारस सबलगढ वीरपुर रेलखण्डको उद्घाटन गर्नुभयो। ग्वालियर कैलारस रेललाई वीरपुरसम्म विस्तार गर्ने कार्यलाई पनि उहाँले झण्डा देखाएर उद्घाटन गर्नुभयो। यस अवसरमा केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया र मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। ग्वालियर कैलारस रेल सेवाको विस्तारले वीरपुर, विजयपुर र ग्वालियरको साथ सबलगढमा सिधा रेल सम्पर्क प्रदान गर्दछ, जसले ग्रामीण र आदिवासी क्षेत्रका यात्रीहरूको लागि अधिक किफायती र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्दछ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री वैष्णवले भन्नुभयो, 56 किलोमिटर लामो कैलारस वीरपुर खण्डको उद्घाटन ग्वालियर चम्बल क्षेत्रको लागि एउटा महत्त्वपूर्ण उपलब्धि भएको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आन्ध्र प्रदेशमा गाउँदेखि बुथ तहसम्म पार्टी संगठनलाई बलियो बनाउन र जनतासँग निरन्तर सम्पर्क कायम राख्न आह्वान गर्नुभएको छ। विशाखापट्टनममा आज भाजपाको राज्य कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टी कार्यकर्ताहरूलाई 2047 विकसित भारत निर्माणको दिशामा काम गर्न आग्रह गर्नुभयो। श्री नवीनले अझ भन्नुभयो, वर्ष 2024

2019 को चुनावमा एनडीएको विजयले जनताको अपेक्षाहरू पूरा गर्ने पार्टीको जिम्मेवारी बढाएको छ। उहाँले केन्द्र र राज्य सरकारका विकास र कल्याणकारी कार्यक्रमहरू जनतासम्म पुर्याउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको

0: समावेश हुनेछन्। मुख्य न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको पीठले समितिका अन्य सदस्यको नामबारे विभिन्न हितधारकहरूबाट सुझाव प्राप्त भएपछि भोलि आदेश जारी हुने जनाएको छ। समितिले तथ्यको अध्ययन गरी आवश्यक सबै सुविधा उपलब्ध गराउनेछ। सर्वोच्च न्यायालयले महिला प्रदर्शनकारी र अन्य कमजोर व्यक्तिहरूलाई सामाजिक सञ्जाल मार्फत लक्षित गरिएको यौन उत्पीडन र अनलाइन उत्पीडनको आरोपको पनि जाँच गर्ने बताएको छ। न्यायालयले 20 जुलाईमा दिल्लीमा संसद मार्चको क्रममा भएको हिंसासँग सम्बन्धित भिडियो फुटेज र सिसिटिभी रेकर्डिङ समितिलाई बुझाउने बताएको छ। क्षेत्रीय ग्रामीण ब्याङ्कहरू आरआरबीले विगत एक वर्षमा ऋण वितरणमा उल्लेखनीय वृद्धि दर्ता गरेको छ। वर्ष 2025-26 कुल बाँकी ऋणमा 10.3% वृद्धि भएको वित्त मन्त्रालयले जनाएको छ। साना सहर र गाउँहरूको जम्मा बाँकी ऋण 2024-25 लगभग 5,24,000 करोड रुपियाँबाट बढेर 2025-26 5,78,000 करोड रुपियाँ भएको छ। क्षेत्रीय ग्रामीण ब्याङ्कहरूले आफ्नो ऋण सुविधा विस्तार गरेर र खाँचोमा परेका वर्गहरूमा अधिक ध्यान केन्द्रित गरेर ग्रामीण आर्थिक विकास र वित्तीय समावेशीकरणलाई बढावा दिन जारी राखेको छ। कार्मिक लोक गुनासो एवं पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले एआई, क्वान्टम टेक्नोलोजी, साइबर सुरक्षा र डिजिटल उपकरणहरूले शासन प्रणालीलाई द्रुत रूपमा परिवर्तन गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा ल्याटरल एन्ट्रीबाट नियुक्त संयुक्त सचिवहरूको 15 दिने रिफ्रेसर कोर्सका प्रतिभागीहरूलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर जितेन्द्र सिंहले अधिकारीहरूले निरन्तर सिक्नु र बदलिँदो परिस्थितिमा आफूलाई अनुकूल बनाउनुपर्ने कुरामा जोड दिनुभयो। जिम्मेवार शासनका लागि प्रभावकारी सञ्चार आवश्यक रहेको उहाँले बताउनुभयो। सामाजिक मिडियासहित मिडियाको बदल्दो अवस्थालाई ध्यानमा राख्दै अधिकारीहरूले विभिन्न हितधारकहरूसँग प्रभावकारी रूपमा संवाद गर्न महत्त्वपूर्ण रहेको बताउनुहुँदै मन्त्री श्री सिंहले ल्याटरल एन्ट्री व्यवस्था अन्तर्गत हालसम्म लगभग 63 जना अधिकारीहरू नियुक्त गरिएको जानकारी दिनुभएको छ। भारत सिङ्गापुर मन्त्रीस्तरीय सम्मेलन आइएसएमआरको चौथो चरण बिहिबार सिङ्गापुरमा हुँदैछ। बैठकमा भारतको तर्फबाट वित्त मन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, वाणिज्य उद्योग इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी राज्यमन्त्री जितेन्द्र प्रसादले भाग लिनुहुनेछ। भ्रमणको क्रममा उहाँहरूले आफ्ना समकक्षीहरूसँग बातचित गर्नका साथै सिङ्गापुरको नेतृत्वसँग पनि भेटघाट गर्ने विदेश मन्त्रालयले जनाएको छ। भारत सिङ्गापुर मन्त्रीस्तरीय सम्मेलनको संयन्त्र नयाँ र उदीयमान क्षेत्रहरू लगायत सहयोगलाई बढावा दिनको लागि एक महत्त्वपूर्ण मञ्च हो। यसको पहिलो बैठक सेप्टेम्बर 2022 नयाँ दिल्लीमा भएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। भारतीय विशिष्ट पहिचान प्राधिकरणले अनिवार्य बायोमेट्रिक अपडेटहरूको लागि आफ्नो राष्ट्रव्यापी मिसन मोड अभियानमा एक प्रमुख उपलब्धि हासिल गरेको छ। कृषि तथा कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले विश्व बजारको मापदण्ड पूरा गर्ने किसिमका कृषि उपजहरू देशमा नै तयार हुनुपर्ने बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज भिडियो कन्फरेन्स मार्फत मध्यप्रदेशमा कैलारस सबलगढ वीरपुर रेलखण्डको उद्घाटन गर्नुभयो। कार्मिक लोक गुनासो एवं पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले एआई, क्वान्टम टेक्नोलोजी, साइबर सुरक्षा र डिजिटल उपकरणहरूले शासन प्रणालीलाई द्रुत रूपमा परिवर्तन गरिरहेको बताउनु भएको छ। अनि भारत सिङ्गापुर मन्त्रीस्तरीय सम्मेलन आइएसएमआरको चौथो चरण बिहिबार सिङ्गापुरमा सम्पन्न हुनेछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा बोलिरहेका छौँ।

5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी। र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउन गइरहेका छौँ सामाजिक सञ्जालको युवामा प्रभाव बारे एक वार्ता।

सामाजिक सञ्जालको युवामा प्रभाव। आजको आधुनिक युगलाई सूचना तथा प्रविधिको युग भनेर चिनिन्छ। विज्ञान र प्रविधिको तीव्र विकाससँगै मानिसको जीवनशैली, सोच, व्यवहार तथा सम्बन्धहरूमा ठूलो परिवर्तन आएको छ। इन्टरनेटको पहुँच विस्तार भएसँगै सामाजिक सञ्जालहरूले युवा पुस्तामाझ अत्यन्त लोकप्रिय बनेका छन्। सामाजिक सञ्जालले संसारलाई एउटा सानो गाउँ जस्तो बनाइदिएको छ, जहाँ मानिसहरूले केही सेकेन्डमै विश्वका कुनै पनि कुनामा रहेका व्यक्तिसँग सम्पर्क गर्न सक्छन्। विशेष गरी युवाहरू यसको सबैभन्दा ठूलो प्रयोगकर्ता समूहका रूपमा रहेका छन्। सामाजिक सञ्जालले युवामा सकारात्मक र नकारात्मक दुवै प्रकारको प्रभाव पारेको छ। यसले शिक्षा, सूचना, रोजगारी, मनोरञ्जन तथा सृजनात्मक क्षमताको विकासमा सहयोग पुर्याएको छ भने अर्कोतर्फ समयको दुरुपयोग, मानसिक तनाव, लत, सामाजिक दूरी तथा नैतिक पतन जस्ता समस्याहरू पनि बढाएको छ। त्यसैले सामाजिक सञ्जालको प्रभावलाई सन्तुलित दृष्टिकोणबाट अध्ययन गर्नु आवश्यक छ। सामाजिक सञ्जालको परिचय। सामाजिक सञ्जाल भन्नाले इन्टरनेट मार्फत मानिसहरूलाई आपसमा जोड्ने डिजिटल माध्यमलाई बुझिन्छ। यस मार्फत प्रयोगकर्ताले आफ्नो विचार, फोटो, भिडियो, समाचार तथा अनुभवहरू साझा गर्न सक्छन्। सामाजिक सञ्जालले व्यक्तिगत मात्र नभई सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा समेत प्रभाव पारेको छ। आजको युवा पुस्ता बिहान उठेदेखि रातिसम्म कुनै न कुनै रूपमा सामाजिक सञ्जालसँग जोडिएको पाइन्छ।

युवामा सामाजिक सञ्जालको सकारात्मक प्रभाव। सामाजिक सञ्जालको सबैभन्दा महत्त्वपूर्ण सकारात्मक पक्ष भनेको ज्ञान र शिक्षाको विस्तार हो। आज विद्यार्थीहरूले घरमै बसेर विश्व स्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। सामाजिक सञ्जालमा शैक्षिक भिडियोहरू हेरेर कठिन विषयहरू सजिलैसँग बुझ्न सकिन्छ। विभिन्न अनलाइन कक्षा, वेबिनार तथा डिजिटल सामग्रीले युवाहरूलाई नयाँ सिक्न मद्दत गरेको छ। विद्यार्थीहरूले सामाजिक सञ्जाल मार्फत विभिन्न देशका विद्यार्थीहरूसँग विचार आदान प्रदान गर्न सक्छन्। यसले उनीहरूको बौद्धिक क्षमता र अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न सहयोग पुर्याएको छ। कोरोना महामारीको समयमा विद्यालय तथा कलेज बन्द हुँदा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूले शिक्षालाई निरन्तरता दिने ठूलो भूमिका खेलेका थिए। पहिले कुनै समाचार थाहा पाउन रेडियो, टेलिभिजन वा पत्र पत्रिकाको भर पर्नु पर्थ्यो। अहिले सामाजिक सञ्जाल मार्फत केही सेकेन्डमै विश्वभरका घटनाबारे जानकारी पाइन्छ। युवावर्ग देश विदेशका राजनीतिक, आर्थिक, खेलकुद तथा मनोरञ्जन सम्बन्धी समाचारसँग सजिलै अपडेट भइरहेका छन्। सामाजिक सञ्जालले नागरिकलाई आफ्नो आवाज उठाउने प्लेटफर्म पनि दिएको छ। कुनै सामाजिक अन्याय, भ्रष्टाचार वा समस्या देखिएमा युवाहरूले सामाजिक सञ्जाल मार्फत जनचेतना फैलाउन सक्छन्। यसले लोकतन्त्रलाई बलियो बनाउन पनि सहयोग गरेको छ। सामाजिक सञ्जालले युवाहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। गीत, नृत्य, अभिनय, चित्रकला, लेखन तथा फोटोग्राफी जस्ता क्षेत्रमा रुचि भएका युवाहरूले आफ्नो कला विश्व सामु प्रस्तुत गर्न सक्छन्। धेरै युवाहरू सामाजिक सञ्जालकै माध्यमबाट प्रसिद्ध बनेका छन्। आज धेरै युवा सामग्री निर्माण, कन्टेन्ट क्रिएसन गरेर आमदानी समेत गरिरहेका छन्। डिजिटल मार्केटिङ, भिडियो सम्पादन, ब्लगिङ तथा अनलाइन व्यवसाय जस्ता क्षेत्रमा सामाजिक सञ्जालले नयाँ अवसर सृजना गरेको छ। सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई रोजगारी र व्यवसायको महत्त्वपूर्ण साधन पनि बनेको छ। युवाहरूले अनलाइन व्यवसाय सञ्चालन गर्न, आफ्ना उत्पादन प्रचार गर्न तथा ग्राहकसँग सम्पर्क गर्न सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्। धेरै कम्पनीहरूले जागिरका सूचना सामाजिक सञ्जाल मार्फत प्रकाशित गर्छन्। युवाहरूले आफ्नो सिप र अनुभव प्रस्तुत गरेर रोजगारका अवसर प्राप्त गर्न सक्छन्। फ्रिलान्सिङ तथा डिजिटल व्यवसायको विकासमा सामाजिक सञ्जालको ठूलो भूमिका रहेको छ। सामाजिक सञ्जालले टाढा रहेका साथीभाइ तथा आफन्तसँग सम्पर्क कायम राख्न सजिलो बनाएको छ। विदेशमा रहेका परिवारका सदस्यसँग भिडियो कल तथा सन्देश मार्फत निरन्तर सम्पर्क गर्न सकिन्छ। यसले भावनात्मक सम्बन्धलाई मजबुत बनाउन सहयोग गरेको छ। युवाहरूले आफ्नो रुचि र विचार मिल्ने व्यक्तिहरूसँग नयाँ सम्बन्ध बनाउन सक्छन्। विभिन्न सामाजिक अभियान तथा समूहमा सहभागी भएर समाजसेवामा समेत योगदान दिन सकिन्छ।

युवामा सामाजिक सञ्जालको नकारात्मक प्रभाव। सामाजिक सञ्जालको सबैभन्दा ठुलो नकारात्मक प्रभाव भनेको समयको दुरुपयोग हो। धेरै युवा घन्टौँसम्म मोबाइलमा व्यस्त रहन्छन्। लगातार भिडियो हेर्ने, गेम खेल्ने तथा अनावश्यक पोस्ट स्क्रोल गर्ने बानीले अध्ययन र अन्य महत्त्वपूर्ण काममा असर पुर्याउँछ। अत्यधिक सामाजिक सञ्जाल प्रयोगका कारण विद्यार्थीहरूको पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ। परीक्षामा कमजोर नतिजा आउने, काममा ढिलाइ हुने जस्ता समस्याहरू बढिरहेको छ। सामाजिक सञ्जालले युवाको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ। अरूको जीवनसँग आफ्नो तुलना गर्ने प्रवृत्तिले हिंताबोध, तनाव तथा असन्तुष्ट बढाउँछ। धेरै युवा लाइक, कमेन्ट र फलोअरको आधारमा आफ्नो मूल्याङ्कन गर्न थालेका छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोगले डिप्रेसन, चिन्ता तथा एक्लोपनको समस्या बढाउन सक्छ। साइबर बुलिङ, नकारात्मक टिप्पणी तथा अनलाइन दुर्व्यवहारले युवाहरूको आत्मविश्वास कमजोर बनाउँछ। सामाजिक सञ्जाल प्रयोग बिस्तारै लतमा परिणत हुन सक्छ। मोबाइल बिना एकछिन पनि बस्न नसक्ने अवस्था धेरै युवामा देखिएको छ। लगातार नोटिफिकेसन हेर्ने बानीले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाएको छ। यसले निन्द्रामा समेत असर पार्छ। रातभर मोबाइल चलाउने बानीले पर्याप्त निन्द्रा नपुग्दा स्वास्थ्यमा समस्या बढ्छ। आँखामा असर, टाउको दुख्ने तथा शारीरिक थकान जस्ता समस्या सामान्य बन्दै गएका छन्। सामाजिक सञ्जालले भर्चुअल सम्बन्ध बढाए पनि वास्तविक सम्बन्ध कमजोर बनाइरहेको छ। परिवारसँग बसेर कुरा गर्नुको सट्टा धेरै युवा मोबाइलमै व्यस्त रहने गर्छन्। यसले पारिवारिक सम्बन्धमा दूरी बढाउन सक्छ। पहिले साथीभाइसँग प्रत्यक्ष भेटघाट हुने गर्थ्यो भने अहिले अधिकांश संवाद अनलाइनमै सीमित भएको छ। यसले सामाजिक व्यवहार तथा सञ्चार क्षमतामा असर पुर्याएको छ। सामाजिक सञ्जालमा सत्य र असत्य छुट्याउन कठिन हुन्छ। गलत समाचार, अफवाह तथा भ्रामक जानकारी तीव्र रूपमा फैलिन्छ। कतिपय युवा यस्ता गलत सूचनाको प्रभावमा परेर गलत निर्णय लिन पुग्छन्।

र अन्त्यमा सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने। सामाजिक सञ्जाल आफैमा राम्रो वा नराम्रो होइन, यसको प्रयोग गर्ने तरिकाले नै प्रभाव निर्धारण गर्छ। यदि सही रूपमा प्रयोग गरियो भने यसले ज्ञान, सिप तथा अवसर प्रदान गर्न सक्छ। गलत प्रयोगले समस्या निम्त्याउँछ। युवाहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा समयको व्यवस्थापन गर्नुपर्छ। अध्ययन, परिवार तथा स्वास्थ्यलाई प्राथमिकता दिँदै सीमित समय मात्र सामाजिक सञ्जालमा बिताउनुपर्छ। सकारात्मक तथा उपयोगी सामग्री हेर्ने बानी विकास गर्न आवश्यक छ। अभिभावक तथा शिक्षकहरूले पनि युवालाई सही मार्गदर्शन गर्नुपर्छ। साइबर सुरक्षा तथा नैतिक प्रयोगबारे सचेतना फैलाउन आवश्यक छ। सरकारले पनि सामाजिक सञ्जालको दुरुपयोग निरन्तर गर्न प्रभावकारी नीति लागू गर्नुपर्छ। सामाजिक सञ्जाल आधुनिक समाजको अभिन्न हिस्सा बनिसकेको छ। यसले युवालाई शिक्षा, सूचना, रोजगारी तथा

प्रतिभा प्रदर्शनका अनेक अवसर प्रदान गरेको छ, तर यसको अत्यधिक तथा गलत प्रयोगले मानसिक तनाव, समयको दुरुपयोग, लत, सामाजिक दूरी तथा नैतिक समस्याहरू पनि बढाएको छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग सन्तुलित, जिम्मेवार तथा सकारात्मक हुन आवश्यक छ। युवाहरूले प्रविधिलाई आफ्नो विकास र समाजको हितका लागि प्रयोग गर्न सके सामाजिक सञ्जाल प्रगतिका लागि शक्तिशाली माध्यम बन्न सक्छ, तर विवेकहीन प्रयोगले यसले भविष्यमा गम्भीर सामाजिक तथा व्यक्तिगत समस्या निम्त्याउन सक्छ। अत सही प्रयोग नै सफलताको आधार हो भन्ने कुरा बुझेर सामाजिक सञ्जालको उपयोग गर्नु आजको आवश्यकता हो।

श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरुलाई पुनः स्वागत छ। आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात वर्षाको जल संरक्षण बारे। हामीलाई थाहा छ जल नै जीवन हो र जल नै भविष्य हो। पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि

0: विश्व का विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 देखि भारतको जल शक्ति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिशन बारे चर्चा गर्नेछौ र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल संकटको समस्या भोगिरहेका छन्। कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठुलो संकट सबैले झेलिरहेका छौँ र यस्तो स्थितिमा क्याच द रेन मिशन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौँ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौँ, कसरी जोगाउन सक्छौँ, एक एक थोपा पानीले हाम्रो जल संकटलाई कसरी समाधान गर्न सक्छ यस विषयमा हामी छलफल गर्छौँ। विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: अच्छा विनयजी, भारत सरकारले 2023 क्याच द रेन मिशन सुरु गरेको छ र यस मिशनले वर्षा जल संरक्षणको निम्ति एउटा ठुलो र ऐतिहासिक कदम देशभरि चालेको छ। 2023 जल शक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ। जल छ भने जीवन छ, जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु र यो मिसनबारे तपाईँ के भन्नुहुन्छ?
1: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
0: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण संकट, जलवायु परिवर्तन, जल संकटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, सहरी क्षेत्रमा जल संरक्षण कसरी होस् यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जल शक्ति मन्त्रालय, जल शक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दैथ्यौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि विशेष गरी सहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र सङ्कट र यसले ग्रामीण क्षेत्रमा कृषि र सहरी क्षेत्रमा पिउने पानीको सङ्कट, जल शक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ?
1: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ, इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ। जस्तो कि अब तपाईँले हेर्नु सक्नुहुन्छ, अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा, चाहे चोला डिनेस्टी होस्, चाहे गुप्ता डिनेस्टी होस्, चाहे राजपूतहरू होस्, हाम्रो राजस्थानको बाउरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा कि पानीलाई कसरी संरक्षित गर्नु सकिन्छ र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो। किनभने अहिले पनि हामीले हेर्छौँ इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउरी वेल्सहरूलाई मानिन्छ र त्यसरी नै हर क्षेत्रमा चाहे झिल होस्, चाहे नाला होस्, चाहे झरना होस्, हर चिजलाई बचाउने कोसिस गर्छ। जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजा

0: हुनुहुन्थ्यो या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँहरूले गर्नुभएको थियो. अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ, साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ. यो दुईवटामा सामञ्जस्य बनाएर राख्नुपर्छ. जब यो सामञ्जस्य बनाउँछौँ हामी त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउन लागि एउटा माध्यम पाउँछ, एउटा बाटो खोलिन्छ. र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिओरि एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नुभयो. अन्तखेरि त्यो डिपार्टमेन्टले आजको दिनमा हामी हेर्दैछौँ आउँदो जेनेरेसनको लागि के हुनसक्छ, परिस्थिति के छ, त्यसको लागि प्रिपरेसन गर्नुहुँदैछ. अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ. वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरूकता ल्याइँदैछ. बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ, फेरि वाटर यो यस्तो चिज हो, अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूले हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ. हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वनसिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ. त्यो सबैको क्षेत्र अलग अलग हो, त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ. त्यही कारणले गर्दा त्यसको मूल उद्देश्य नै त्यो मन्त्रालय खोल्ने.
1: माने तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो, यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो, जसको उद्देश्य परम्परागत तालाबहरू कुवाहरू तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू, र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो. यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए. तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण, कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो, त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जंगल फाँड्नुदेखि लिएर जुन अनप्लान्टमा सहरीकरण योजना भयो, यसले गर्दाखेरि यो सिमसार पोखरी तालाब रुखपात पहाडको विशेष गरी रिसोर्सेस भनौँ धाराहरू, जस्तै अब खरसाङमा धारा अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ, त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा, धीरधामको धारा, यसरी कालेबुङको बागधारा, त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो. र यसरी एउटा प्राकृतिक जल स्रोत हाम्रोसँग अपार थियो, र प्रकृतिले पनि के गर्दैछ, हर मौसममा जाडो त्यसपछि वसन्त ऋतु त्यसपछि ग्रीष्म ऋतु, ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ, फेरि शिशिर सुरु हुन्छ. र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ. गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ, वसन्त ऋतु पनि आवश्यकता छ, सर्दी ऋतुको पनि खाँचो छ, र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु. यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ, घाँसपात उम्रिन्छ, र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ. र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ, मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ. र जमिनको मुनि एउटा ठुलो मात्रामा जल स्रोत छ, जसको शोषणले जल भूजल स्तर घट्दैछ. र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो.
0: हजुर, यसको मूल मूल उद्देश्य यो पनि हो कि नि जति भूजलको संरक्षण हुन्छ त्यो त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ. त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यति बेसी अप्लाइड हुँदैन, किनभने हाम्रो क्षेत्रको जियोग्राफिकल कन्डिसन अलिक भिन्दै छ. मलाई यस्तो लाग्छ, कमसेकम हामीले यो विगत दुई तीन दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ, इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ, तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ. किनभने हामीलाई अब तपाईँले जसरी भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको, त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्स्यौँ. कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो त कन्क्रिटाइजेसनमा हामी यति बिजी भए त्यो पनि सायद अनप्लान कन्क्रिटाइजेसनमा त्यसले गर्दा जल स्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ तर अब यसलाई सुव्यवस्थित गर्नु लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन र त्यसले गर्दाखेरि चाहे प्रशासन होस् चाहे सरकार होस् चाहे जनता होस् जब हामी आपस तिनजना आपसमा सामञ्जस्य मिलाएर आउँदो भावी पिँढीको लागि एउटा भिजन जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त हर क्षेत्रमा बनिनु छ विकसित भारत चाहे त्यो वाटरसँग रिलेटेड होस् चाहे इन्डस्ट्रीसँग रिलेटेड होस् चाहे इकोलोजी संरक्षणको कुरा होस् हर क्षेत्रमा तब सही रूपमा सायद हामी विकसित भारत बनिन सक्छौँ त यही चिजलाई एकदम लङ टर्म भिजनको साथमा लिएर नै जलशक्ति मन्त्रालयको गठन भएको छ र उहाँले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुहुँदैछ लगभग मैले सुनेको हिसाबले 16 करोड अलग अलग पानीको बडिजहरूमा यो चिजहरूलाई संरक्षण गर्नु लागि अलग अलग भारतवर्षभरि यो कामहरू चल्दैछ 8 लाखदेखि 9 लाख कामहरू चाहिँ अहिले पेन्डिङमा छ तर यो जुन चाहिँ काम गर्ने स्तर छ र स्पिड छ त्यो चाहिँ काबिले तारिफ हामी भन्न सक्छौँ भारत सरकारको किन यति कम्ती समयमा यो लेभलको कामको स्पिड बढाउनु एकदम नै सराहनीय हो र भारत सरकारले राम्रो काम गरिरहेको छ तर साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ के हामीले गर्नुपर्ने मतलब सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो अगर म यो पिरामिड जस्तो हो यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम आउँदैन त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर जनभागीदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ नभए त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गर्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ अब पहाडमा हामीले जस्तो हेर्दैछौँ हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ
1: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ
0: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि कहीँ न म कहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुन्छ कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि तिमी आत्मनिर्भर बन्न तिमीले आफ्नो जुन चाहिँ मूलचुल व्यवस्था छ तिमीले आफ्नो लेभलमै सल्भ गर्नु सक्षम बन किनभने सरकारले आउँदो दिनमा बहुत ठुलो ठुलो भिजन लिएर काम गर्दैछ अन्तखेरि एउटा भिजन लिएर काम हुँदैछ विकसित भारतको भनेपछि हाम्रो पनि दायित्व एउटा समाजको नागरिकको हैसियतले कि यो सब चिजमा अगाडि बढेर आफू पनि जागरुक त हुँ साथसाथै आफ्नो छेउछाउको छिमेकी रिलेटिभ हर मान्छेलाई जागरुक गराउने कोसिस गर्नुपर्छ किनभने आज यही प्याटर्न हाम्रो पहाडमा सबैकोमा छ भनेपछि सायदै हामीले पानीको आउँदो दिनमा प्रब्लम हुनेवाला छ
1: र यस विषयमा आज हामीले विनय कुमार प्रसादजीसँग एउटा सारगर्भित चर्चा गऱ्यौँ र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद नमस्कार
0: धन्यवाद
1: श्रोताहरू यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR खरसाङ फेसबुक आकाशवाणी न्यूज खरसाङ र ट्विटर हैंडल @AIR न्यूज खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ तथा आफ्ना विचार र सुझावहरू त्यहाँ दिन सक्नुहुनेछ
2: नमस्कार आकाशवाणी से समाचार संध्या के साथ मैं कनकलता ब्रिक्स देशों ने पर्यावरण संरक्षण और सतत विकास के लिए अपनी प्रतिबद्धता दोहराई भारत ने कहा पर्यावरण संबंधी कार्रवाई विकासशील देशों की जरूरतों को ध्यान में रखते हुए हो अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप द्वारा भारत की चुनाव प्रणाली की प्रशंसा पर विदेश मंत्रालय ने कहा देश की चुनाव प्रणाली की विश्वसनीयता सर्वविदित है सर्वोच्च न्यायालय दिल्ली में छात्र प्रदर्शनकारियों पर पुलिस की कथित कार्रवाई और पुलिस कर्मियों के विरुद्ध हिंसा के आरोपों की जांच के लिए उच्च स्तरीय समिति गठित करेगा। पाकिस्तान के शीर्ष न्यायालय ने जेल में बंद पूर्व प्रधानमंत्री इमरान खान को चिकित्सा

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय बेला बेलुकीको 10:30 भयो। यसको साथै आज हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौँ। तबसम्मलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।